0: होइन बाघै आयो चाहिँ लौ आयो आयो भन्दै छौ त के आयो
1: हो त नि रेडियो टाइगर आयो
2: यो हो रेडियो टाइगर 79.2 मेगाहर्ज गर्जन सस्नदै बाघ झैं

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: असोज 24 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यी असोज 24 गते शनिबारको
0: दिन सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: हार्दिक आमन्त्रण। वेशभूषा, भाषा, संस्कृति संरक्षण औ प्रवर्धन गरी थारूनकी प्राचीन मौलिक कला संस्कृति जगाए। विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसर में आयोजना हुने 16 जीवरा धरना तथा शुभकामना आदान प्रदान कार्यक्रम में यहाँहरूको उपस्थिति का लागि हार्दिक आमन्त्रण गर्दछौं। जीवरा धरना कार्यक्रम संचालन हुने मिति यही असोज 25 गते आइतबार। स्थान ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 जुडपानी बग्ना बजार बर्दिया। आयोजक ठाकुरबाबा बर्गर सञ्जाल समिति बर्दिया।
3: केपी पोलिक्लिनिक भुरीगाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यही असोज 24 गते शनिबारको दिन
3: पेरी अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण

0: Radio Tiger Studio Time. अहिले बिहानको 6 बजेको छ.
1: यस ट्रान्जेक्टका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया.

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 23 गते शुक्रबार, सन् 2026 अक्टोबर 9 तारीख असोज कृष्ण पक्षको चतुर्दशी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बाढ़ी पहिरोका कारण क्षतिग्रस्त भएका धेरै सड़क सञ्चालनपछि जनजीवन सहज। नेपाल र चीनबीचका प्रमुख व्यापारिक नाका ठप्प हुँदा दशैं बजार प्रभावित।
0: मतपत्र छपाईमा ढिलाइ हुँदा कांग्रेस महाधिवेशन लम्बियो। नयाँ नेतृत्वका लागि आज मतदान। पूर्व राष्ट्रपति राजनीतिमा सक्रिय हुनु नैतिक रूपमा कमजोर भएको विश्लेषकको भनाई।
1: दशैंको चहल पहल शुरू भएसँगै मासुका लागि पशुपक्षी ओसार पसार तीव्र। रोग तथा संक्रमणलाई ख्याल गरी ढुवानी मापदण्डको पालना गर्न पशु सेवा विभागको आग्रह।
4: सानो किसान होस् अथवा व्यापारी होस्, उहाँहरूले चाहिँ पशु ढुवानी मापदण्डको विषयमा बुझ्नु पर्यो र त्यसमा भएका व्यवस्थाहरू सकेसम्म हामीले चाहिँ कार्यान्वयनमा ल्याउन चाहिँ उहाँहरूले यो कुरा चाहिँ बुझ्न आवश्यक छ।
0: एआई प्रविधिमा बढ्दो लगानीले यस वर्ष विश्वव्यापी व्यापार बढ़ने। डब्ल्यूटीओको प्रक्षेपण, एसियाको वस्तु निर्यात 9.9% बढ़ने अनुमान।
1: र श्रीलंका का पूर्व क्रिकेटर धम्मिका फेरि एनपीएलका लागि विराटनगरको प्रशिक्षक।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: काया कैरनमा अब खबरको सिलसिला। भोटेकोशी, त्रिशुली, हिमबाडी र असोज दोस्रो हप्ताको अविरल वर्षाका कारण क्षतिग्रस्त धेरै राजमार्ग तथा सड़क पुनः सञ्चालनमा आएका छन्। आउने लागेका ठूला चाड पर्वलाई लक्षित गर्दै सरकारले युद्ध स्तरमा मर्मतको काम अगाडि बढ़ाएपछि अवरूद्ध राजमार्ग तथा सड़क सञ्चालनमा आएका हुन्। सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज नेउपानेले भदौ र असोजको बाढ़ीबाट क्षतिग्रस्त धेरै सड़क तथा राजमार्गमा यातायात सञ्चालन भइसकेको र बाँकी रहेका सड़क तथा राजमार्गमा यातायात सञ्चालनका लागि तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ी पहिरोले क्षतिग्रस्त पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्तिपथ, अरणीको राजमार्ग, त्रिभुवन राजपथ पुनः सञ्चालनमा आइसकेका छन्। त्यसै गरी भोटेकोशी, त्रिशुली, हिमबाड़ीकै कारण ठप्प रहेको गल्छी बेत्रावती सड़क खण्डमा यातायात पुनः सञ्चालनमा आइसकेको छ। हिमबाड़ीले मुख्य पासाङ लामो राजमार्ग क्षतिग्रस्त बनाएपछि वैकल्पिक मार्गका रूपमा काठमाडौँ टोखा छहरे गंखार पुल आप्रजर्गा लच्याङ सरमथली पाटी खर्काउँदै बोगटीटार कालिका स्थान धुन्चे सड़क खण्ड मर्मत गरेर चार चक्के साना गाड़ीका लागि खुला गरिएको छ। हिमबाड़ीले बगाएको गल्छी बेत्रावती

0: खण्डमा नयाँ ट्र्याक खोलेर रसुवालाई पुनः सड़क सञ्जालमा जोड़िएको छ। यस खण्डमा बेली ब्रिज राख्ने काम चलिरहेको छ। सड़क विभागका अनुसार सड़क पूर्ण रूपमा पूर्ववत अवस्थामा फर्कन केही समय लागे पनि यात्रुहरू काठमाडौँ उपत्यका वा मुख्य शहरबाट घर जान नपाउने वा खाद्यान्न ढुवानी रोकिने अवस्था रहने छैन। बाढ़ी पहिरो प्रभावित रसुवा सहित नुवाकोट, धादिङ, चितवन र गोर्खाका ग्रामीण सड़कहरूमा समेत प्राविधिक टोली हेभी इक्विपमेन्ट सहित परिचालित छन्। तर मौसमको जोखिम अझै पूर्ण रूपमा नसकिएकाले पहिरोग्रस्त तथा हिलामे सड़कहरूमा यात्रा गर्दा उच्च सतर्कता अप्नाउन र चालकहरूलाई सुरक्षित रूपमा गाड़ी चलाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। गोर्खा पत्रमा खबर छ।
1: भदौ र असोजमा भोटेकोशी र कालीगण्डकी नदीमा आएको बाढ़ी पहिरोको प्रभाव दशैं बजारमा समेत परेको छ। यी दुवै बाढ़ी पहिरोका कारण नेपाल र चीन बीचका प्रमुख व्यापारिक मार्ग डेढ़ महिनादेखि अवरूद्ध छन्। व्यापारीहरूले चीनबाट सामान ल्याउन नसक्दा दशैं बजार प्रभावित बनेको छ। गएको भदौ दशमा भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले केरुङसम्म पुग्ने सड़क मार्ग र भन्सार नाका पूर्ण रूपमा ध्वस्त बनाएको थियो। यसको एक महिनापछि असोज दश एघारमा कालीगण्डकी नदीमा आएको बाढ़ीले कालीगण्डकी करिडोरको धेरै सड़क अवरूद्ध भएको छ। यसले कोरोला नाकाबाट पनि सामान ल्याउन बन्द छ। लामो समयदेखि तातोपानी नाका बन्द भएका बेला यी दुई नाका पनि बन्द भएपछि दशैंका लागि व्यापारीले चीनबाट सामान ल्याउन पाएका छैनन्। आयात गरेका धेरै सामान बाटोमै अलपत्र परेका छन्। केही व्यापारीले विभिन्न नाका हुँदै सामान ल्याएका छन् तर त्यसरी सामान ल्याउँदा ढुवानी भाड़ा धेरै गुणा बढ़ेको छ। यसले पनि मूल्य बढ़न पुगेको छ। आजको गोर्खा कारोबार दैनिकमा खबर छ।
0: मतपत्र छपाईमा ढिलाइ हुँदा कांग्रेस महाधिवेशन लम्बिएको छ। असोज अठारमा उद्घाटन भएको पन्ध्रौं महाधिवेशन अन्तर्गत हिजो बिहान 7 बजेदेखि दिउँसो 3 बजेसम्म मतदानको कार्यतालिका थियो। तर उम्मेद्वारी दर्ता प्रक्रिया र उम्मेद्वारको नामावली प्रकाशनमा ढिलाइ हुँदा बिहान 10 बजे, दिउँसो 1 बजे र दिउँसो 2 बजे मतदान शुरू गर्ने भनेर समय धकेल्दै लगिएकोमा मतपत्र छपाई नसकेपछि अन्तत आज बिहानका लागि मतदान सारिएको छ। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले 2 लाख भन्दा बढी मतपत्र छापिएको बताउनुभयो। मतपत्रमा संयोजक खड्काको डिजिटल हस्ताक्षर छ भने मतदान अधिकृतहरूले मतपत्रमा हस्ताक्षर गरेका छन्। आज बिहान 7 बजेदेखि दिउँसो 3 बजेसम्म मतदानको समय तोकिएको छ। तर साँझ समय लाग्ने आकलन गरिएको छ। हरेक प्रतिनिधिले सभापतिदेखि सदस्यसम्म 23 मतपत्रमा मतदान गर्नुपर्ने हुन्छ। एक प्रतिनिधिलाई मतदान गर्न 30 मिनट लाग्न सक्ने निर्वाचन समितिको अनुमान छ। निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरेर आवश्यक प्रक्रिया पूरा गरी मतगणना अघि बढ़ाउने जनाएको छ। मतगणना पार्टी कार्यालय सानकामा गर्ने तयारी छ। 2-3 दिनसम्म मतगणना सम्पन्न गर्ने लक्ष्य रहेको संयोजक खड्काले बताउनु भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी 11 वर्षपछि पदीय जिम्मेवारी सहित पार्टी राजनीतिमा सक्रिय हुनुभएको छ। उहाँले हिजो एमाले वरिष्ठ नेताको शपथ लिनुभएको छ। देशको सर्वोच्च पद राष्ट्रपतिमा झण्डै 7 वर्ष बहाल हुनुभएकी भण्डारी को वरियता एमालेमा पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीपछि रहेको छ। दलको आबद्धता त्यागेर राष्ट्रपति र उपराष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कन पाउने नपाउने बारे संविधानले केही बोलेको छैन। तर यो नैतिक विषय भएकाले दलीय राजनीतिमा सक्रिय हुनुहुँदैन भन्ने मत व्यापक देखिन्छ। पहिले राष्ट्रपतिका रूपमा गरेका निर्णय विवादमा आउन सक्ने विश्लेषकहरू बताउँछन्। यसअघि भण्डारीकै कार्यकालमा उपराष्ट्रपति हुनुभएका नन्दबहादुर पुन नेकपाको राजनीतिमा सक्रिय हुँदा पनि यसले बहस सृजना गरेको थियो। पूर्व राष्ट्रपति रामवरण यादवका सल्लाहकार हरीश शर्मा संविधानले पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन रोक नलगाए पनि नैतिक प्रश्नको विषय भएको बताउनुहुन्छ। राष्ट्रपतिमा बहाल रहँदा निष्पक्ष ढंगले गरेका काममाथि पनि सक्रिय राजनीतिमा आएपछि प्रश्न उठ्न सक्ने उहाँको भनाई छ। पूर्व प्रधानमन्त्री मातहत पूर्व राष्ट्रपति कान्तिपुरमा खबर छ।
0: सशस्त्रका अतिरिक्त महानिरीक्षक एआईजी वंशीराज दाहालले पदीय आचरण विपरीत गतिविधि गरेको निष्कर्ष जाँचबुझ समितिले निकालेको छ। समितिले हिजो गृहमन्त्री सुधन गुरूङलाई जाँचबुझ प्रतिवेदन बुझाउँदै सशस्त्र प्रहरी नियमावली 2072 अनुसार बर्खास्तसम्मको कार्यवाहीको सिफारिश गरेको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा निकट बिचौलिया इनाम साह कोटालाई राज्यका केही संवेदनशील सूचना चोआउट गरेको अभियोग दाहालमाथि छ, जसमा गृह मन्त्रालयले उनलाई गएको सोमबार निलम्बन गरी जाँचबुझ थालेको हो। नयाँ पत्रिकामा खबर छ।
1: प्रहरीले काठमाडौँको बुढानीलकण्ठबाट 21 किलो सुन बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटेको विशेष टोलीले सुन बरामद गरेको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ। केही दिनदेखि सुन लुकाएर राखेको सूचनाका आधारमा एउटा घरमा रेकी गरिरहेको टोलीले हिजोकै व्यक्तिसहित सुन बरामद गरेको हो। बरामद भए लगत्तै परीक्षण र नापतौल लिने काम समेत प्रहरीले गरिसकेको छ। बरामद सुन मध्ये 11 किलो तयारी अवस्थामा रहेको र 10 किलो अप्रशोधित सुन भेटेको प्रहरीको भनाई छ। प्रहरी स्रोतका अनुसार सुन ल्याएर भण्डारण गरेर राखेको विषयमा गृहमन्त्री सुदन गुरूङसँग समेत सूचना पुगेको थियो। बरामद सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको प्रारम्भिक आशंका छ। बरामद सुनमा 3 जना चिनिया नागरिकको संलग्नता रहेको प्रहरी अधिकृतहरूले बताएका छन्। एक नेपाली नागरिकको सहयोगमा उनीहरूले सुन भण्डारण गरेर राखेको प्रहरीको भनाई छ। कान्तिपुरमा खबर छ।
0: काया कैरनमा दशैंमा पशु पंक्षीको कारोबार र ध्यान दिनुपर्ने विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
3: यी असोज 24 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
3: यी असोज 24 गते शनिबारको
2: दिन सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठ्यघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: केपी पोलिक्लिनिक भुरीगाउँमा हाडजोरी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना
3: यी असोज 24 गते शनिबारको दिन
4: फेरी अस्पताल नेपालगंजबाट हाडजोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 0984-40-30-82।
5: यो हो रेडियो टाइगर 90.2 MHz।
6: ए उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ हो नि दाई। माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
7: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
6: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ी पहिरोका कारण क्षतिग्रस्त भएका धेरै सड़क सञ्चालनपछि जनजीवन सहज, नेपाल र चीन बीचका प्रमुख व्यापारिक नाका ठप्प हुँदा दशैं बजार प्रभावित, मतपत्र छपाईमा ढिलाइ हुँदा कांग्रेस महाधिवेशन लम्बियो, नयाँ नेतृत्वका लागि आज मतदान, पूर्व राष्ट्रपति राजनीतिमा सक्रिय हुनु नैतिक रूपमा कमजोर निर्णय भएको विश्लेषकको भनाई, सशस्त्रका एआईजी दाहालले आचरण विपरीत गतिविधि गरेको निष्कर्ष, बुढा नीलकण्ठबाट 21 किलो सुन बरामद लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी प्रसंग, दशैंको चहल पहल शुरू भइसकेको छ। पशु पंक्षीजन्य अस्तन्त्रको प्रभावका हिसाबले पनि यो पर्व महत्वपूर्ण छ। अरू बेला भन्दा दशैंमा विशेष गरी खसी, बोका, भेडा, च्याङ्ग्रा, राँगा, हाँस, कुखुराको मासु अत्यधिक खपत हुने गर्छ। काठमाडौँ उपत्यकामा मात्र यसपटक 40,000 संख्यामा खसी, बोका र च्याङ्ग्राको खपत हुने प्रारम्भिक अनुमान पनि छ। यो माघ धान्न बाहिरी जिल्लाबाट भित्र्याउने क्रम शुरू भइसकेको छ। यस्तै लेकमा पालिएका भेडा च्याङ्ग्रा मुख्य शहरमा बिक्रीका लागि झार्ने पनि गरिन्छ। यसरी पशु पंक्षी ओसार प्रसार गर्दा रोग तथा संक्रमण एक ठाउँबाट अर्को ठाउँमा सर्ने जोखिम हुन्छ। यस्तो बेला सावधानी अपनाउन र भएका मापदण्डको पालना गर्न किसान र व्यवसायीलाई पशु सेवा विभागको आग्रह छ। थप जानकारी सहित साथी मदन पौड्याल।
6: दशैंमा पशु चौपाया तथा पशु पंक्षीको कारोबार धेरै हुने हुँदा यसले कृषि अर्थतन्त्रलाई चलायमान बनाउने गर्छ। यो बेला मासुको उपभोग अरू बेला भन्दा अत्यधिक हुने गर्छ। किसानले दशैंका लागि भनेर पहिलादेखि नै खसी बोका, भेडा च्याङ्ग्रा, राँगा, हाँस कुखुरा पाल्ने गर्छन्। आफूले पालेका पशु पंक्षी बेचेर कतिपयले मुख्य चाडपर्व दशैं तिहार मनाउने अनि घर खर्च धान्ने पनि गरेका छन्। यो हाम्रो कृषि अर्थतन्त्र विगतदेखिकै अभ्यास हो भन्नुहुन्छ पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ।
7: यो अर्थसँग पनि जोडिएको छ होइन, र धेरैजनाको दशैंमा म यो यतिवटा खसी बोका काट्छु, यसरी म चाहिँ म यो दशैं टार्छु भन्ने खालको हुन्छ। त्यसैले यसको त पशुपालन अथवा पशुको बेचबिखनबाट आमदानी गरेर आर्थिक जो गर्ने त महत्वपूर्ण विषय नै।
6: काठमाडौँ उपत्यकामा मात्रै यसपटक 40,000 संख्यामा खसी र च्याङ्ग्राको खपत हुने अनुमान छ। यो खपत धान्न व्यवसायीले गाउँ गाउँ गएर किसानसँग खरिद गरी पशु चौपाया ल्याएर बिक्री गर्छन्। यो बेला सबैभन्दा ठूलो आर्थिक कारोबार पशुजन्य क्षेत्र खसी बोका, भेडा च्याङ्ग्रा, राँगा, हाँस कुखुरामा हुने गर्छ। पशु पंक्षीको ओसार पसार र ढुवानीमा आवश्यक सावधानी नअपनाउँदा रोग तथा संक्रमण एक ठाउँबाट अर्को ठाउँमा फैलन सक्ने, जनस्वास्थ्यमा पनि असर पर्ने तथा अरू नोक्सानीको जोखिम पनि उत्तिकै हुन्छ।
7: प्रत्येक खोर गोठबाट चाहिँ केही संख्यामा भनौँ न हजुरको पशुहरू राँगा हुन सक्छ, बंगुर हुन सक्छ, खसी बोका हुन सक्छ, त्यसरी उठाएर पनि लिएर आउन सक्छ होइन। सो यस्तो बेलामा चाहिँ सबैजनाले मैले भने चाहे त्यो सानो किसान होस् अथवा व्यापारी होस् उहाँहरूले चाहिँ पशु ढुवानी मापदण्डको विषयमा बुझ्नु पर्यो र त्यसमा भएका व्यवस्थाहरू सकेसम्म हामीले चाहिँ कार्यान्वयनमा ल्याउन चाहिँ उहाँहरूले यो कुरा चाहिँ बुझ्न आवश्यक छ।
6: सुरक्षित ढुवानी नहुँदा पशुहरू बिरामी पर्ने वा मर्ने हुनाले ढुवानीकर्ता र व्यापारीले पनि ध्यान पुर्याउनु पर्छ। गाडीको छत वा डिक्कीमा ढुवानी निषेध छ। त्यस्तै पीपीआर, खोरेज जस्ता रोग लागेको भए ओसार पसार गर्नु हुँदैन। सकेसम्म धेरैको संख्यामा एकै ठाउँमा पशु पंक्षी राख्नु पनि हुँदैन अनि ढुवानीका बेला स्वास्थ्य परीक्षण अर्थात भेटेरिनरी जाँच गर्नु महत्वपूर्ण हुन्छ। फेरि पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ।
7: जस्तो पशु जहाँबाट ढुवानी शुरू हुन्छ त्यहाँ नै पशु चिकित्सकले त्यसको निरीक्षण गरेर पशुस्वास्थ्य प्रमाणपत्र जारी गर्नुहुन्छ र त्यो कागज सहित उहाँहरूले चाहिँ चेकपोस्टहरूमा निरीक्षण गराउनुहुन्छ। उहाँले कागज पत्र हेर्नुहुन्छ, उहाँले त्यो मापदण्ड अनुसारको पशु ढुवानी भइरहेको छ कि छैन चेक जाँच गर्नुहुन्छ र त्यहाँबाट पशु ढुवानी अथवा अगाडि बढ्नको लागि उहाँहरूले चाहिँ दिनुहुन्छ।
6: दशैंका बेला हुने पशुजन्य कारोबारले पशुपालन व्यवसाय र उद्यमी किसानलाई कमाईको अवसर बन्छ, तर ढुवानीमा हुने असावधानीले फैलन सक्ने रोग र संक्रमण अनि यसबाट भोलिका दिनमा व्यवसायमा पुग्न सक्ने क्षतितर्फ पनि बेलैमा सचेत बन्नुपर्ने खाँचो छ।
4: दशैंमा हुने पशु पन्छीको कारोबार, यसको कृषि अर्थतन्त्रमा प्रभाव तथा सुरक्षित ओसार पसारको महत्व बारे पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, राज्यको स्थायी सरकार हो निजामती सेवा, तर स्थायी सरकारमा हुण्डरी ल्याएको छ। संघीय निजामती सेवा विधेयकले 55 वर्ष उमेर पुगेका र 30 वर्ष सेवा अवधि भएका कर्मचारीलाई एकैपटक ठूलो संख्यामा घर पठाउने उद्देश्यले विधेयक आएको भन्दै कर्मचारीले धमाधम राजीनामा दिइरहेका छन्। अर्कोतिर 55 वर्ष उमेर समूह र 30 वर्ष सेवा विधि सम्बन्धी प्रस्ताव भने एकपटक अर्थात हाल कार्यरत कर्मचारीको हकमा मात्रै लागू हुने भनिएकाले विभेदकारी भन्दै कर्मचारीमा तीव्र असन्तुष्टि छ। त्यति मात्र होइन, भएका कर्मचारीलाई एकैपटक ठूलो संख्यामा घर पठाउने र रिक्त स्थानमा नयाँ भर्ना गर्दा राज्यलाई ठूलो आर्थिक भार पर्ने भन्दै विज्ञहरू चिन्ता व्यक्त गर्न थालेका छन्। पूर्व सचिव भरत थापा संघीय निजामती सेवा विधेयक धेरै वर्षको पर्खाइपछि आउनु सकारात्मक कदम भए पनि यसमा समावेश गरिएका कतिपय प्रावधानहरूले सिङ्गो कर्मचारी वृत्तमा गम्भीर संशय र पैदा गरेको बताउनुहुन्छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ, काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं, रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं, सम्भव भएसम्म भुइँमा नसुतौं, झुल लगाएर सुत्ने बानी गरौं,
9: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं, सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं, वरपर घाँसपात र झारपात काटेर सफा राखौं, सर्पले टोकी हालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं, काट्ने चुस्ने र बाँध्ने नगरौं, बिरामीलाई उपचार हुन्छ आतिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं, धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएल सेवा डिस होम खुशीको कनेक्सन।
1: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
2: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
3: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242 44 28 242।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कहिरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपालमा विद्युतीय कारोबारको संख्या र आकार बढ़दै गइरहेको छ। हरेक वर्ष जसो अनलाइन अर्थात डिजिटल माध्यमबाट भुक्तानी गर्ने क्रम अविश्वसनीय रूपमा वृद्धि भइरहेको छ। तर देशको झण्डै 79% जनसंख्याले प्रयोग गर्ने बिजुलीको बिल डिजिटल प्रणालीबाट भुक्तानी गर्ने ग्राहकको संख्या भने मानको तुलनामा अत्यन्त न्यून देखिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बिजुली उपभोग गर्ने 100 ग्राहक मध्ये 27 जनाले मात्र डिजिटल प्रणालीको प्रयोग गरेर भुक्तानी गर्ने गरेका छन्। यसको अर्थ 100 मध्ये 73 जना ग्राहकले अझै पनि भौतिक रूपमा काउन्टरमा उपस्थित भएर नै महसुल तिर्ने गरेका छन्। डिजिटल भुक्तानीले नागरिकको समय र आवजावतको खर्च बचत गर्छ, नगद कारोबार घट्दा वित्तीय पारदर्शिता र सुरक्षा स्वाभाविक रूपमा बढ्छ। तर डिजिटल भुक्तानी अपेक्षा अनुसार न्यून हुनु आश्चर्यजनक रहेको ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले बताउनु भएको छ। प्राधिकरणले काउन्टरको संख्या र त्यसमा हुने निर्भरता घटाउँदै डिजिटल प्रणालीलाई प्राथमिकता दिन सके प्रशासनिक खर्च घटाउन सकिने निष्कर्ष समेत निकालेको छ। यसैबीच विद्युत प्राधिकरणले डिजिटल भुक्तानीमा ग्राहक आकर्षित गर्न स्मार्ट पे रिवार्ड कार्यक्रम ल्याएको छ। प्राधिकरण संचालक समिति सदस्य अंशु किरण साईका अनुसार डिजिटल माध्यमबाट विद्युत महसुल तिर्ने अभ्यासलाई प्रोत्साहित गर्न उपभोक्तालाई थप सुविधा दिने निर्णय समेत भएको छ। कारोबार दैनिकमा खबर छ।
4: अब विदेशको खबर। मध्यपूर्व द्वन्द, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबावका बावजूद विश्व व्यापार अपेक्षा भन्दा बढ़ी लचिलो देखिएको विश्व व्यापार संगठन डब्ल्यूटीओले जनाएको छ। एआई प्रविधिमा बढ़दो लगानीका यस वर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ। आपूर्ति श्रृंखलामा गरिएको अनुकूलन र एआई पूर्वाधारमा बढ़ेको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीओको निष्कर्ष छ। सेमी कण्डक्टर सर्भर तथा अरू उपकरणको व्यापार अघिल्लो वर्षको यही अवधिको तुलनामा 67% बढ़ेको छ। डब्ल्यूटीओकी प्रमुख एनगोजी ओगन्जो इवेआवालाले अवरोधका बावजूद विश्व व्यापारले देखाएको लचिलोपन सकारात्मक रहेको बताउनु भएको छ। यद्यपि सबै देशले एआईबाट सृजना भएका अवसरको समान लाभ लिन नसक्ने निष्कर्ष समेत संगठनको छ।
5: अब खेल खबर। एनपीएलको तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादलाई प्रशिक्षकका रूपमा फेरि जिम्मेवारी दिएको छ। तीव्र गतिका बलर उनले 25 टेस्ट, 24 एकदिवसीय र 14 टी20 खेलेका छन्। अमेरिका राष्ट्रिय टोली, नेपाल र ओमानको बलिङ प्रशिक्षक रहिसकेका उनले लंका प्रिमियर लीगमा कोलम्बो किंग्स, क्याण्डी बोर्ड्स र क्याण्डी रोयल्समा पनि काम गरेका छन्। विराटनगरले विदेशी खेलाड़ीमा चरित असलंका, शुभम रंजलय लगायतलाई यसअघि अनुबन्ध गरिसकेको छ। एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि मंगसिर 5 गतेसम्म आयोजना हुने देशकै सर्वाधिक ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो। अहिले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तर उन्नति, दर्शक प्यारापिटमा नयाँ कुर्सी जडान, पिच र आउटफिल्डको अन्तर्राष्ट्रिय स्तरको व्यवस्थापन तथा प्रवेशद्वार निर्माणको काम तीव्र गतिमा भइरहेको छ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती, गण्डकी र बागमती प्रदेशका पहाड़ी केही ठाउँमा हल्का पानी परेको छ। साथै पश्चिम एक दुई ठाउँमा पनि छिटपुट पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकीका एक दुई ठाउँमा छिटपुट बाहेक देशका अरू ठाउँमा पानी परेको छैन। आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा कोशी प्रदेशको तराईका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा बादल लाग्नेछ। साथै देशको हिमाली र पहाड़ी केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
5: चालू आर्थिक वर्षको बजेट सम्बन्धी सर्वोच्चमा परेको रेडियो टुङ्गो लागेपछि मात्रै सुदूरपश्चिम प्रदेश सरकारले नयाँ बजेट ल्याउने भएको छ। चालू आर्थिक वर्ष 83-84 बजेट ल्याउने अन्तिम तयारीमा रहेको बेला सर्वोच्च अदालतले कारण देखाओ आदेश जारी गरेपछि प्रदेश सरकारले बजेट प्रस्तुति रोकेको हो।
4: देशकै ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले चालू शैक्षिक सत्रका लागि 30,87,11,00,000 रूपियाँको बजेट ल्याएको छ। असारमै ल्याउनुपर्ने नीति तथा कार्यक्रम र बजेट त्रिवीले हिजो मात्रै 67 वार्षिक दिवसको बैठकबाट पारित गरेको हो।
5: उपभोक्ताले अब जुनसुकै ब्राण्डका ग्यास सिलिण्डर साट्न पाउने भएका छन्। लामो समयदेखि सहज रूपमा ग्यास नपाएर शास्ति भोग्दै आएका उपभोक्तालाई चाडपर्वको समयमा सहज आपूर्ति गर्न उद्योगीहरूले यस्तो व्यवस्था गर्ने निर्णय गरेका हुन्।
4: सन् 2026 साहित्य तर्फको नोबेल पुरस्कार क्यानाडाकी कवयित्री तथा निबन्धकार एन कार्सनलाई प्रदान गर्ने निर्णय गरिएको छ। द स्वीडिस एकाडेमीले हिजो उहाँलाई साहसिक र मौलिक सृजनाका लागि जसले शास्त्रीय परम्परासँगको जीवन्त सम्वाद मार्फत समकालीन साहित्यमा नयाँ रूपहरूको निर्माण गरेको भन्दै यस वर्षको प्रतिष्ठित पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।
5: श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ। विभागमा कतिपय रोजगारदाता तथा प्रतिष्ठानले श्रमिकलाई चाडपर्व खर्च उपलब्ध नगराएको गुनासो आएकाले विभागले हिजो विज्ञप्ति मार्फत यस्तो निर्देशन दिएको हो।
4: झापा दमको बेलडाँगी र मोरङको पथरी सनिस्तरेमा बसोबास गर्ने भूटानी शरणार्थीले दिगो समाधान खोजेका छन्। 3.5 दशक अघि भूटानबाट लखिएका नेपालीवासी भूटानी शरणार्थीले दिगो समाधानका लागि पहल गरिदिन नेपाल सरकारलाई आग्रह गरेका हुन्।
5: अखिल नेपाल फुटबल संघ इन्फाका अध्यक्ष पंकज विक्रम नेमुवाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत संजीव पाण्डे विरूद्ध ठगी र खेलमा मिलेमेतो सम्बन्धी मुद्दा दायर भएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धानका आधारमा जिल्ला अदालत ललितपुरमा हिजो मुद्दा दायर भएको हो।
4: र नेकपा एमाले आउँदो मंगसिरको पहिलो हप्ता राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ। काया कैरनमा अब पालो उखानको
5: पढेर कहिल्यै सकिँदैन।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौ। आजका मुख्य खबर फेरि एकपटक।
5: बाढ़ी पहिरोका कारण क्षतिग्रस्त भएका धेरै सड़क सञ्चालनपछि जनजीवन सहज। नेपाल र चीनबीचका प्रमुख व्यापारिक नाका ठप्प हुँदा दशैं बजार प्रभावित।
4: मतपत्र छपाईमा ढिलो हुँदा कांग्रेस महाधिवेशन लम्बियो। नयाँ नेतृत्वका लागि आज मतदान। पूर्व राष्ट्रपति राजनीतिमा सक्रिय हुनु नैतिक रूपमा कमजोर निर्णय भएको विश्लेषकको भनाई।
5: दशैंको चहल पहल शुरू भएसँगै मासुका लागि पशुपक्षी ओसार पसार तीव्र। रोग तथा संक्रमणलाई ख्याल गरी ढुवानी मापदण्डको पालना गर्न पशु सेवा विभागको आग्रह।
4: एआई प्रविधिमा बढ़दो लगानीले यस वर्ष विश्वव्यापी व्यापार बढ़ने डब्ल्यूटीओको प्रक्षेपण। एसियाको वस्तु निर्यात 9.9% बढ़ने अनुमान।
5: र श्रीलंका पूर्व क्रिकेटर धम्मिका फेरि एनपीएलका लागि विराटनगरको प्रशिक्षक।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले प्रशक्त शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ दुईजना युवाहरू भन्दैछन्। एकजनाले भन्दैछ, कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी दियो, यति भएपछि गाउँघरतिर नेता पल्टेर हिँड्न कसले सेक्ने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: के तपाईँलाई दुनाको परि चाहिएको छ? पूजा आजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
1: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
2: असोज 24 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
2: यी असोज 24 गते शनिबारको दिन
1: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यही असोज 24 गते शनिबारको दिन
0: फेरी अस्पताल नेपालगंजबाट हार्जोनी नशा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोडीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ।

0: शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मासी र स्थानीय अनबी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासनादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98691777, घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया। केपी पोलिक्लिनिक भुरीगाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। अस्पताल नेपालगंजबाट हार्जोनी नशा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
1: धेरै धेरै धन्यवाद छ है नानी।
2: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
1: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्रलीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
2: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्रलीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
1: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छटकी तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
2: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
1: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा।
2: सम्पर्क मोबाइल नम्बर 98400-46-368।
3: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
4: यी असोज 24 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
4: यी असोज 24 गते शनिबारको
3: दिन सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाछेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
0: यो हो रेडियो टाइगर 99.2 MHz।
5: कृषि सम्बन्धी जानकारी, सफल कृषकका कुरा, के हुन् त समस्या, के हुन् त विकल्प, कृषि प्रधान मुलुकमा कृषिलाई व्यवसायीकरण गर्ने हाम्रो जिम्मेवारी, कृषि तथा पशुपालन सम्बन्धी सम्पूर्ण जानकारी, कार्यक्रम हाम्रो खेती हाम्रो कृषि हरेक महिनाको 1 र 15 गते, समय 7:00 बजे र बिहान पुनः प्रसारण 7 बजे, रेडियो टाइगर FM बाट सुन्न नभुल्नुहोला। कार्यक्रम हाम्रो खेती हाम्रो कृषि।

0: राम राम ओ नमस्कार। रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा टीकाराम चौधरीसँग आरती चौधरी स्वागत बा। नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र के समन्वयमा रेडियो टाइगर बर्दिया सिन्हा उत्पादन करल कृषि विशेष रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा प्रविधि मसेना समन्वित मेरमेरिक जानकारी कृषक गणके पुगेकलाग ओ कृषक हुकर कर्ती एला खेती प्रणालीमा ऐना समस्या प्रश्न जिज्ञासा कृषक हुकनके आशा अपेक्षा गुनासो सुझाव सुनकेन मेरमेरिक जानकारी देना उद्देश्य से यी कार्यक्रम संचालन करगेलक हो।
1: यी कार्यक्रम महिनामा दुईचो हरेक महिना 1 गते ओ 15 गते सन्ध्याके 7 बजे रेडियो टाइगर 99.2 MHz बर्दिया ओस्तक अनलाइनमा tigerkhabar.com ओ मोबाइल एप्लिकेशन हाम्रो पात्रो मसिफि सुन्ने सेक्जाइट
0: ओस्तक रेडियो गिरभ एफएम 90.7 MHz शान्ति बजार ओ अनलाइनमा मोबाइल एप्लिकेशन हाम्रो पात्रो मसिफिन सुन्न सिक्ने बाँकी कार्यक्रम के फेडोस र प्रसारण बिहान के 7 बजे सुन्न सिक्ने बाँकी ओस्तक 1.82 MHz कार्यक्रम सुन्न सिक्ने बाँकी। कार्यक्रममा राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र ओ कृषि क्षेत्र से सम्बन्धित विशेषज्ञ हुकन सेना कृषक हुकन के आशा अपेक्षा ओ गुनासो तथा सुझाव के सम्बोधन एवं कृषि क्षेत्र का मेरमेरिक जानकारी प्रसारण गरिने बाँकी।
1: कृषि तथा पशुपक्षीगणके उत्पादन वृद्धि कैकर कृषक समुदायके आय आर्जन ओ जीवन स्तर उठाके देशभरके कृषि क्षेत्रके ढेर उत्पादन बढाएकलक अनुसन्धान मसी विकसित प्राविधिक प्रकाशन प्रसारण ओ अभिलेखीकरण कैकर संचार माध्यमके प्रयोग मसले प्रसार प्रसार कर्ती कृषकको सरोकार अलङ्कन सम् पुगैना काम यी राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रके मुख्य उद्देश्य रहलबा।
0: नेपाल कृषि प्रधान देश हो जहाँ ग्रामीण समुदाय के मुख्य आय आर्जन के स्रोत कृषि पेशा रहल बा। एक और ग्रामीण आय आर्जन के स्रोत कृषि क्षेत्र हिलको कृषि सम्बन्धी प्रविधि ज्ञान सहजो सरल तरीका से न पुगेना परम्परागत प्रचार प्रसार के माध्यम उतना प्रभावकारी नि देखेलक अवस्थामा नवीनतम प्रविधि मसेन प्रचार प्रसार करकलाग आधुनिक तरीका से हाली हो झट्ट सूचना पुगेना सूचना प्रविधि हो संचार के माध्यम एकदम उपयोगी बिना देख पर्ना हिलको से रेडियो टाइगर के सहकार्य में यह कार्यक्रम प्रसारण हुई थी।
1: सूचना और संचार प्रविधि से कृषक मन के आधुनिक खेती प्रणाली में लीरव सीते समय में आवश्यक सूचना ज्ञान और सीख के पहुंच करा के उत्पादन बढ़ेना सघैना करना और समग्र कृषि विकास में खास भूमिका निर्वाह करल बा। कृषक के खेती बाड़ी में सब दिन दशिन कुछ न कुछ प्राविधिक समस्या देखा पर्ण हुईलक और से ओकर समाधान के लग सूचना और संचार प्रविधि के प्रयोग में से समय में समस्या के समाधान के उपाय कृषक और सरोकार अलंकन देह सीख जाए।
2: आज कार्यक्रम के 6 भाग हो आज हमार खेती हमार कृषि कार्यक्रम में बर्खा के समय में मत्स्य पालन में कसिखन व्यवस्थित करना विषय में मत्स्य विज्ञ अभिलाषा झासे बातचीत कर लाटी।
3: आजको हमार खेती हमार कृषि रेडियो कार्यक्रममा वर्षा र भेलबाडी पछिको अवस्थामा मत्स्य पालनलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा मत्स्य विज्ञ अभिलाषा झासँग कुराकानी गर्न गइरहेका छौँ। स्वागत छ यहाँलाई रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा।
4: नमस्ते भाउजी, साथसाथै यस रेडियो टाइगरलाई सुनिराख्नु भएको सम्पूर्ण श्रोतागणलाई पनि नमस्कार।
3: अहिले पछिल्लो समय लगातार वर्षा भयो होइन, वर्षाले गर्दा मत्स्य पालन किसानहरूलाई अलिकति असर पनि पुर्याएको देखिन्छ। अब यो बिस्तारै वर्षा सकिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिइरहँदा मत्स्य पालन किसानहरूलाई के कुरामा ध्यान दिन आवश्यक छ यो विषयमा संक्षेपमा जानकारी गराइदिनुहोस् न।
4: हजुर हजुर, यसमा चाहिँ खास के हो भने अब अहिले भर्खर भर्खर वर्षा सकेको छ होइन, अनि हिउँद पनि बिस्तारै आउँदै गरेको छ। अब वर्षायाममा के हुन्छ भने पानी निकै परेको हुन्छ, हावाहुरी पनि आएको हुन्छ, जसले गर्दा हामीले जो पोखरीको डिलहरू हुन्छ नि, हामीले माछा पालेको पोखरीको डिलहरू, तिनीहरू भत्केको कटान भएको अथवा कमजोर भएको हुनसक्छ। त्यो हुँदाखेरि के हुन्छ भने हामीले जुन माछा पालिराखेको पोखरी छ त्यहाँ पानी नअडिने अथवा माछाहरू चाहिँ अन्यत्र भाग्न सक्ने, धेरै पानी भयो भने त अन्यत्र पनि भाग्न सक्छ नि त कटान भएको ठाउँबाट, अनि ती कामहरू हुने भएको हुनसक्छ। साथै चाहिँ ठाउँ ठाउँमा डिलमा वालहरू सानो ठुलो भएको हुनसक्छ, जसबाट चाहिँ कहिले चाहिँ सर्प भयो, मुसा भयो अथवा न्याउरी छिरेर हामीले पालेको माछालाई नोक्सानी पुर्याएको हुन सक्छ। साथसाथै हामीले पोखरीमा चाहिँ इन्लेट र आउटलेट दिएको हुन्छ कि पानी आउनलाई इन्लेट हालेको हुन्छौँ, पानी निकासा गराउनलाई आउटलेट बनाएको हुन्छौँ, त्यहाँ चाहिँ अनिवार्य रूपमा जाली राखेको हुन्छौँ। अब वर्षाको बेलामा अब कहिले ढिल छिरेको हुन्छ, कहिले बाढी आएको हुन्छ, जसले गर्दाखेरि त्यो जाली चाहिँ पाल परेको अथवा पूर्ण रूपले क्षतिग्रस्त भएको हुनसक्छ। त्यसको जालीबाट चाहिँ हाम्रो जङ्गली माछाहरू छिर्ने अथवा हामीले पालेको माछाहरू अन्यत्र भाग्ने हुनसक्छ। त्यही भएर सबभन्दा प्रमुख काम वर्षा सकिने बित्तिकै हामीले सबभन्दा प्रमुख गर्ने काम भनेको सबै भत्केका डिलहरू राम्ररी मरम्मत गर्ने, भएको पालहरू दुलोहरूलाई सबैलाई कम्प्लिटली बन्द गर्ने र सँगसँगै हाम्रो इमिडिएट र आउटलेट आउटलेटमा नयाँ बलियो जाली चाहिँ राख्ने अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ।
3: त्यो हिउँदको आगमन हुँदै गर्दा यहाँले जुन अहिले बाढी पछि होइन अलिकति पालहरू त्यहाँ टाल्नु पर्ने होइन त्यो गर्नु त्यो जानकारी गराउनु नै भयो। त्यो यो मौसममा माछा पालन भइरहेका पोखरीहरूको पानीको गुणस्तर व्यवस्थापन कसरी गर्न सकिन्छ अनि सँगसँगै भेल पसेको पोखरीमा जुन छ त्यो पानीलाई चाहिँ एक्सचेन्ज कसरी गर्न सकिन्छ त्यो विषयमा पनि जानकारी गराइदिनु।
4: हजुर हजुर, यसो छ, पानीको गुणस्तर त जहिले पनि एकदम महत्वपूर्ण हो होइन, वर्षभरि नै महत्वपूर्ण हो किनभने माछा बस्ने नै त्यही पानीमा हो। थोरै तल माथि हुँदाखेरि पनि ठुलो दुर्घटना हुने, हाम्रो मास मोर्टालिटी भनेको सबै माछा एकैचोटि नाश हुन सक्ने, मर्न सक्ने सम्भावना हुन्छ। तर वर्षापछि अलिक विशेष ध्यान दिनुपर्छ किन भनेपछि वर्षा सके पनि कहिलेकाहीँ एकासी लामो समय बादल लागिदिन सक्छ अथवा चाहिँ हिउँदको आगमन भइराखेको हुन्छ, कहिले चाहिँ बिहान अथवा मध्यरातपछि बिहानसम्म अलिक चिसो हुने बढी, दिउँसो चाहिँ घाम लागेर गर्मी हुने, जसले गर्दाखेरि छिटो पानीको जुन पारामिटरहरू छ नि, जस्तै घुलित अक्सिजन भन्छ, त्यो अक्सिजन त्यसलाई डिओ पनि भनिन्छ, माछाले लिने भनेको त्यही घुलित अक्सिजन हो, श्वास प्रश्वास त्यहीबाट हुन्छ माछाको। घुलित अक्सिजन भयो, तापक्रम भयो, पानीकोमा भएको अमोनिया भयो अथवा धमिलोपन भयो, अनि त्यस पछाडि पिएच भयो, मेजर यही हो, अरू पनि छन् तर मुख्य तुरन्त असर गरिहाल्ने यिनै हो। अब यी चिजहरू चाहिँ छिटो परिवर्तन भइराखेको हुन्छ, अरू बेला चाहिँ अलिक टाइम लाग्छ भने यतिखेर चाहिँ हामीले भन्नै नसक्ने गरी छिटो परिवर्तन भइराखेको हुन्छ। त्यही भएर यसको अनिवार्य रूपमा चाहिँ हामीले मापन गरेर व्यवस्थापन गर्नुपर्ने हुन्छ। अब अहिले अलिकति मापन गर्न पनि सजिलो भएको छ, पहिला त हामीले तापक्रम र टर्बिडिटी बाहेक जमिलोपन बाहेक हरेक चिज चाहिँ ल्याबमै गर्नुपर्थ्यो प्रयोगशालामा लगेर, अहिले चाहिँ हामीसँग डिजिटल पेन टाइपको सानसानो हामीले बोकेर हिँड्न सक्ने डिजिटल इक्विपमेन्टहरू यन्त्रहरू आएका छन्, त्यसबाट पनि सजिलै मापन गर्न सक्छौँ। अब यसरी मापन गर्दाखेरि यदि तापक्रम चाहिँ हामीलाई मानौ न तातो पानीको लागि पालेको माछा छ भने तापक्रम एकदम चाहिने भन्दा अत्यधिक धेरै अथवा कम छ भने त्यसलाई कसरी हुन्छ, अब धेरै छ भने चिसो र सफा पानी त्यहाँ राख्नु पर्यो, जसले गर्दाखेरि अलिकति मिनिमाइज हुन्छ टेम्परेचर। यदि तापक्रम निकै कम भएको छ भने हामीले बोरिङको अलिकति तातो भएको पानीहरू चाहिँ त्यहाँ थप्यो भने केही केही मात्रामा त्यसले कन्ट्रोल गर्छ। अर्को चाहिँ एकदमै इम्पोर्टेन्ट भनेको हामीले घुलित अक्सिजन, जसलाई दियो पनि भन्छौँ, त्यो भयो माछाले मेन अक्सिजन पाउने नै त्यहीबाट हो। अब लामो समय बादल लागिदियो, दिनभरि घाम लागेन भने हाम्रो अक्सिजन बन्ने प्रक्रिया त बन्द हुन्छ, पोखरीमा भएको जलीय जीवहरूले वनस्पतिहरूले अक्सिजन बनाउँदैनन्, त्यो नबनाए पनि बाछा पोखरीमा भएको माछाले त अक्सिजन लिइ नै राखेको हुन्छ, कन्टिन्यू लिइराखेको हुन्छ, जसले गर्दाखेरि अक्सिजनको कमी हुने, श्वास प्रश्वासमा अप्ठ्यारो हुने, माछा मर्ने हुन सक्छ। त्यही भएर पनि डिओको पनि मापन गरेर के गर्न सकिन्छ, खास गरेर हामी चनाखु हुने भनेको मध्यरात 2-3 बजे पछाडि घाम नलागुन्जेल, त्यतिखेर अलिकति हामीले राम्ररी याद गरेर चनाखु भएर, अब धेरै ठुल्ठुलो फार्म छ, ठुला पोखरीहरू छन् भने अहिले बिजुलीबाट चल्ने एडिटरहरू आउँछन्, विभिन्न किसिमका एडिटर, त्यो चलाउन सक्छौँ। अलिक ठिक्कको ठिक्कै खालको पोखरीहरू छन् भने मोटरबाट स्वच्छ सफा पानी पठाएर फुहारा बनाएर पानी पोखरीमा झार्दा पनि भयो, अथवा हामीले सक्छौँ भने त्यो दुवै कि छैन, बिजुली पनि छैन भने मान्छेले नै गएर पौडी खेलिदिने, हाँस पालेको छ भने हाँस उल्दिएर हाँसलाई पौडी खेल्न दिने, यस्ता कामहरू गराएर हामीले डिओलाई पनि अलिकति केही न केही म्यानेज गर्न सक्छौँ। अब यसको बेसिक कुरा के बुझ्नु भने यो सबै गर्ने भनेको जसरी भए पनि हामीले पोखरीको पानीलाई चलायमान बनाउने हो, त्यो बनाउनलाई चाहिँ मैले भनेको बाहेक अरू पनि उपायहरू हुन सक्छन् होइन, जसरी पनि पानीलाई चलायमान बनाउने, जसले गर्दाखेरि जुन वातावरणमा चाहिँ अक्सिजन छ हाम्रो तर अब केही कारणले पानीमा छैन, पानीमा त आफै मिसिँदैन, किनेमा मिसिने बनाउनलाई चाहिँ हामीले केही न केही गरेर पानीलाई चाहिँ चलायमान बनाउनु पर्ने हुन्छ।
3: यो समयमा माछामा कस्ता खालका रोगको संक्रमण देखिन सक्छ, माछाको स्वास्थ्य परीक्षण कतिको महत्व बनाउन सक्छ जानकारी?
4: हजुर, अब यसमा चाहिँ स्वास्थ्य परीक्षण पनि एकदमै इम्पोर्टेन्ट छ, मैले अघि नै भनिहालेँ, हाम्रो पानीको गुणस्तरको अरू पनि चिज छन् जस्तै पिएच, अमोनिया, टर्बिडिटी, घुलित अक्सिजन भयो, तापक्रम भयो, यिनीहरू छिटो परिवर्तन भइराखेको हुन्छ, त्यो परिवर्तनले गर्दाखेरि माछा तलाबमा हुन्छ पोटेन्सियल. मैले अघि नै भनिहालेँ हाम्रो पानीको गुणस्तरको अरू पनि चिज छन् जस्तै पिएच, अमोनिया, टर्बिडिटी, घुलित अक्सिजन भयो, तापक्रम भयो, यिनीहरू छिटो परिवर्तन भइराखेको हुन्छ. त्यो परिवर्तनले गर्दाखेरि माछा तलाबमा हुन्छ. सँगसँगै अरूतिरबाट आए बाढीले बगाएको संक्रमित माछाहरू पनि ल्याएको हुनसक्छ, त्यहाँ जङ्गली माछाहरू पनि ल्याएको हुनसक्छ. अनि माछा अलरेडी तलाबमा पनि छ, पानी घमिलो छ, त्यसले पनि माछालाई श्वास लिन अप्ठ्यारो भइराखेको हुन्छ, अरू कुरामा पनि असर गरिराखेको हुन्छ. त्यही भएर यस बेलामा चाहिँ रोगको परीक्षण एकदमै याद गरिराख्नुपर्छ हामीले, माछाको स्वास्थ्य कस्तो छ. धेरै केही नभए पनि माछालाई दाना दिने बेलामा माछा राम्ररी सामान्य रूपमा पौडी खेलेको छ कि छैन, दाना खाएको छ कि छैन, शरीरमा कुनै चोटपटक लागेको छैन छ कि छैन भन्ने कुराहरू याद

0: गरेर अब यदि त्यस्तो केही लक्षण देखिएको छ भने त्यहाँ नजिकैको प्राविधिक हुनुहुन्छ उहाँलाई बोलाएर त्यसको स्वास्थ्य परीक्षण गराएर उचित के हुनसक्छ औषधि उपचार त्यो चाहिँ गराउनै पर्ने हुन्छ। यदि कुनै एक फाटा फुटो अथवा दुई चारवटा माछा मरेको छ भने त्यसलाई तुरन्त निकालेर हामीले चाहिँ खाल्टो खनेर गाड्नै पर्ने हुन्छ।
1: यो समयमा खास गरी कस्ता खालका माछामा देखिन सक्ने संक्रमण हुन सक्छन्?
0: संक्रमण मुख्यतः परजीवी हो यस बेला देखिने भनेको होइन, विभिन्न किसिमका परजीवीहरू छन्। अब यो काठ माछामा भन्ने भने जुम्रा, लर्निया अनि त्यस पछाडि अरू पनि परजीवीहरू छन्, ती जुम्राहरू लाग्न सक्छन्। अनि त्यस पछाडि घाउहरू पनि, घाउहरू विभिन्न किसिमका घाउहरू लाग्न सक्छ, सँगसँगै विभिन्न किसिमका घाउहरू लाग्न सक्छ र सँगसँगै माछा तलाबमा हुन्छ नि त उसले त पानी पनि धमिलो छ, पानीको गुणस्तर अरू प्यारामिटरहरू पनि चेन्ज भइराखेको छ, तलाबमा हुन्छ, तलाबमा भएपछि अरू पनि रोगहरू पनि ब्याक्टेरियल रोगहरू भयो, हाम्रो ब्याक्टेरियाले गराउने रोगहरू, ढुसीले गराउने रोगहरू तिनीहरू पनि देखिन सक्छन्। जस्तै पखेटा कुहिने, पुच्छर कुहिने अथवा छालाको रोगहरू, अल्सरहरू तिनीहरू पनि देखिन सक्छन्।
1: माछाको आहार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने पक्षहरू चाहिँ के के छन्?
0: आहार व्यवस्थापनमा अब अरू त सामान्य नै हुन्छ, तर खास के याद गर्नु पर्यो भने यदि दिनभरि बादल लागदियो अथवा बादल नलागे पनि घाम लागेको छैन भने हामीलाई दाना पटक्कै दिनु हुँदैन माछालाई, किनभने माछालाई चाहिँ त्यसमै अक्सिजन कमी भइराखेको हुन्छ, अक्सिजन बनिराखे आउँदैन पोखरीमा, दाना दियो भने उसले दाना प्रयोग गर्छ, खान्छ, दाना खाएपछि उसलाई अक्सिजन अझ धेरै चाहिन्छ दाना पचाउनलाई, अनि त्यही भएर चाहिँ हामीले दाना चाहिँ कम्प्लिटली बन्द गर्नुपर्ने हुन्छ। अर्को कुरा चाहिँ हिउँदो लाग्दै जाँदाखेरि माछाले दाना अलिक कम खान्छ अनि खाएको दाना पनि धेरै जसो उसले बढ्नभन्दा पनि आफ्नो शरीरको तापक्रम मेन्टेन गर्नलाई चाहिँ प्रयोग गर्छ। त्यही भएर यतिखेर हामीले दाना बिस्तारै माछाको घटाउँदै जान्छौँ, घटाउँदै जाने भनेको मानव सामान्य रूपमा हामीले शारीरिक तौलको 3% दाना दिइराखेको छौँ भने यति बेला चाहिँ घटाएर 1-2% ल्याएर राख्न सक्छौँ।
1: कुराकानीकै सन्दर्भमा माछा पालन किसानहरूलाई एकदम भन्नै पर्ने छुटेका केही जानकारी सहित केही सुझाव जानकारी गराइदिनु अनुरोध गर्न चाहन्छु।
0: यसमा चाहिँ अब मोटामोटी त्यही कुराहरू हो माथि हामीले भनेको होइन, तर पर्सनली मैले फिल गरेको काम गर्दै जाँदाखेरि, उहाँहरूसँग कुरा गर्दै जाँदाखेरि मैले फिल गरेको कुरा के भने अरू त भइ नै हाल्यो, जस्तै अब झारहरू हुन्छ नि हाम्रो पोखरी वरिपरि डिलहरूमा झारहरू छ अथवा हाम्रो पोखरीको पिरमा चाहिँ धेरै नै लेदोहरू छ, तिनीहरू चाहिँ हटाउनै पर्ने हुन्छ यतिखेर होइन। र अर्को इम्पोर्टेन्ट कुरा भनेको अब यो बेला भनेको खासमा नेपालमा के चलन चल्ती छ भने हाम्रो वर्षा सकेर हिउँद लाग्दै गएपछि अब माछा बढ्दैन, दाना किन खैरा पालिराख्ने भनेर प्राय चाहिँ किसानहरूले माछा बिक्री योग्य छ भने बेचिदिने चलन छ। त्यो बेचिसकेपछि अब माछा त हाम्रो पोखरीहरू त खाली खाली भयो, अनि किसानहरूले के चाहिँ गर्नु पर्यो भने यही बेलामा हाम्रो अर्को बाली लिनलाई, अर्को वर्ष हामीले माछा अर्को वर्ष बाली लिनलाई के गर्ने हो, कहाँबाट माछाको बुरा ल्याउने, कुन कुन माछा पाल्ने, कस्तो खालको दाना दिने, पहिले दिएको दाना राम्रो थियो कि थिएन, सम्पूर्ण प्लान चाहिँ बनाउनै पर्छ जुन चाहिँ अलिकति हाम्रोमा चाहिँ मिसिङ छ। यो प्लानहरू बनाएर उहाँहरूले माछा पालन गर्नु भने अलिक सहज हुन्छ, नभए प्रायः के हुन्छ भने उहाँहरू माग लागेपछि भुरा स्टक गर्नुपर्ने हो पोखरीमा, उहाँहरू जेठ असारतिर आउनुहुन्छ भुरा लिनलाई, भुरा चाहिँ सकिराखेको हुन्छ, कतिजनाले लगिसक्नु भएको हुन्छ, कतिले पाउनुहुन्न। त्यही भएर चाहिँ हामीले नयाँ वर्षको बाली लिन नै प्लान अनिवार्य रूपमा गर्नु पर्यो, साथसाथै यही बेलामा चाहिँ अब पोखरी मरम्मत सँगसँगै वरिपरि भएको झारसार नियन्त्रण गर्नेदेखि लिएर पोखरीको सरसफाइ, पिरमा भएको जुन लेदो हुन्छ त्यो हटाएर 30 सेन्टिमिटर भन्दा बढी पोखरीको उसमा पिरमा लेदो नहुने गरी व्यवस्थापन गर्नुपर्ने चाहिँ अनिवार्य देख्छु मैले।
1: तराई क्षेत्रको विशेष गरी दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर क्षेत्रका किसानहरूले खासमा माछाका भुराहरू राख्दा कति साइजमा अथवा कुन कुन जातका भुराहरू राख्दा उपयुक्त हुन्छ जस्तो लाग्छ?
0: हजुर, यो ती क्षेत्रहरू सँगसँगै अन्यको ठाउँमा पनि जहाँ पनि हाम्रो माछा पालन हुन्छ त्यहाँ चाहिँ हामीले अहिलेलाई के भन्छौँ भने अब सानो भुरा नराख्ने, सानो भुरा हेर्दाखेरि धेरै देखिन्छ, सस्तो हुन्छ, तर समस्या चाहिँ के हुन्छ भने ती बाँच्ने दर कम हुन्छ। सकेसम्म हामीले यदि माछा उत्पादनको लागि गर्दैछौँ होइन, खाने माछा पालन गर्नलाई, बिक्री वितरण गर्नलाई माछा पाल्दैछौँ भने सकेसम्म 15-20 ग्राम भन्दा तलको भुरा नराख्ने पाक पोखरीमा, त्योभन्दा माथिकै साइजको राख्ने तर तलको नराख्ने, पोखरीको चाहिँ सरसफाइमा एकदम महत्वपूर्ण रूपमा ध्यान दिने, किनभने हामीले ध्यान दिँदैनौँ घाँस छ माछा त पानीमा छ जसरी पनि बढिहाल्छ भन्ने हुन्छ, तर ती घाँसहरूबाट रोगहरू, किराहरू, माछालाई लाग्ने विभिन्न रोगहरू सर्न सक्छ भन्ने कुरा एकदमै याद गर्नुपर्ने हुन्छ।
1: आगामी अङ्कमा पनि यहाँसँग माछा पालन किसानहरूका सन्दर्भमा थप कुराकानी गरौँला। आजको कार्यक्रमको अन्त्यमा छौँ हामी, निकै महत्वपूर्ण समय प्रदान गर्नुभयो माछा पालन कृषकहरूका लागि महत्वपूर्ण जानकारी प्रदान गर्नुभयो। विशेष गरी यो वर्षा र भेलबाडी पछिको अवस्थामा माछा पालनलाई कसरी व्यवस्थापन गर्ने विषयमा महत्वपूर्ण सुझाव र जानकारी प्रदान गर्नुभयो। मत्स्य विज्ञ अभिलाषा झाजु, यहाँलाई धेरै धेरै धन्यवाद।
0: हजुर बाबुजी, तपाईँलाई पनि साथसाथै रेडियो एफएमको माध्यमबाट मैले चाहिँ जाने बुझेको कुराहरू, मैले जाने माछा पालनमा आफूले अहिलेसम्म सिकेको कुराहरू समक्ष मत्स्य कृषकहरूसँग साझा गरिदिन, उहाँसँग सेयर गरिदिने मौका दिनुभएकोमा तपाईँहरूलाई पनि साथसाथै अहिले मलाई सुनिराख्नु भएको सम्पूर्ण श्रोतागणहरूलाई, यो विशेष गरी मत्स्य बालक कृषकहरूलाई पनि मेरो हृदयदेखि नै धेरै धेरै धन्यवाद छ।
1: हस् छुट्टिन्छु, नमस्कार।
0: हस् नमस्ते।
2: कृषि सम्बन्धी जानकारी, सफल कृषकका कुरा, के हुन् त समस्या, के हुन् त विकल्प, कृषि प्रधान मुलुकमा कृषिलाई व्यवसायीकरण गर्ने हाम्रो जिम्मेवारी, कृषि तथा पशुपालन सम्बन्धी सम्पूर्ण जानकारी, कार्यक्रम हाम्रो खेती हाम्रो कृषि हरेक महिनाको 1 र 15 गते, समय 7 बजे र बिहान पुनः प्रसारण 7 बजे, रेडियो टाइगर एफएमबाट सुन्न नभुल्नुहोला। कार्यक्रम हाम्रो खेती हाम्रो कृषि।
3: गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
4: अपना उक्राबर रेडियो टाइगर 99.2 MHz बर्दिया से रेडियो कार्यक्रम हमार खेती हमार कृषि सुन्ती बैठी है। यह कार्यक्रम रेडियो टाइगर नेपाल कृषि अनुसंधान परिषद राष्ट्रीय कृषि प्रविधि सूचना केन्द्र संघ मिलकर तैयार करलक हो।
5: अब हाम्रा एक हजी कृषि सम्बन्धी छोटकरी मना गतिविधि सुनि।
6: ऐना दिन मथे पानी पर्ना सम्भावना हिलक हुँसे पशु पंक्षी ओ मच्छी पालन म संलग्न रलक किसान हुकन विशेष सावधानी अपनाए कृषि मौसम सल्लाह बुलेटिन सुझाव देलाबाट। बुलेटिन म मुर्गी बक्ती ओ सुअर पालन गर्न किसान हुकन पानी परल बेला खुवाजुर ओ हिलाभिल अवस्थामा रोके जोखिम बहना हिलक हुँसे आवश्यक सावधानी अपनाए कैगिल्बा। बाह्य परिजीवी नियन्त्रण केला प्राविधिक हुकन के सल्लाहमा औषधि प्रयोग गर्न ओ ब्रोइलर कुखुरा हुकन रोग से बचाए लाग सिफारिश अनुसार के खोप लगाए सुझाव दे गिल्बा। मुर्गिन के खोर में भिजल मल ओ स्वेटर तत्काल हटा खन अमोनिया गंध नियंत्रण करकला खोर सफा सुखा ओ हवा चलना मेरके बनाई पर्ना बुलेटिन में उल्लेख कर गिल्बा। पानी पर्ना ठाउँमा मच्छी पोखरी पानीकी सतह नियमित अनुगमन ओ निरीक्षण गर सुझाव दिएगेलबा। हेर वर्षा के कारण पोखरीमा पानीकी मात्रा ढेर हुइलसे मच्छी बाहिर निक्र सिक्न हुइलखोसे पोखरीकी संरचना ओ जालीकी समेत व्यवस्थापन गर पर्ना बताइगेलबा। भारी वर्षा हुना समयमा दाना देना मच्छी छन्ना प्रजनन गर्न ओ भुरा नर्सरी पोखरीमा सर्न लगायतका काम कुछ समयका लाग ओ वर्षा रोकल पाछा सञ्चालन गर्न सुझाव दिएगिल्बा। बुलेटिन के अनुसार हिला ओ लेडो के कारण मच्छी मटना बर सिक्न हिलक हुँसे 1.5 मिटर गहराई हिलक पोखरी म फिटकरी 10-12 केजी प्रति कट्ठा के दरले प्रयोग गर सेक्जिन उल्लेख गरिल्बा। फिटकरी प्रयोग गर्लक करिब 3 दिन पाछा पोखरी हो चर्यो कोणमा पोटासियम प्रम ग्याङनेट प्रयोग गर्न ओ उपचार गरिलक मच्छी पोखरीमा फिडो सहन छोड्ना से आग सावधानी अपनाए सुझाव दिगिल्बा। भारी वर्षा पाछा प्राकृतिक आहार कम हुई सिक्न हिलक होसे पोखरीमा 15 दिन के फरकमा 10-15 केजी कम्पोस्ट मल धर्ना ओ युरिया ओ डिएपी प्रति कट्ठा के दरले पानी घोलखन प्रयोग गर सुझाव दिएगिल्बा। मौसम सुधार हुल्पा छ, खैना मच्छी उत्पादन केला करिब 25% प्रोटिन युक्त सन्तुलित दाना शरीर के तल अनुसार दैनिक रूपमा देख पर्न ओ दाना सफा सुक्खा स्थानमा भण्डारण करक पर्न बुलेटिनमा उल्लेख गरिगिल्बा। अष्टख माछा पालनमा उहिना जोखिम न्यूनीकरण केला किसान हुकन बिमा गर समेत सुझाव दिएगिल्बा।
5: मौसम सम्बन्धी जानकारीका लागि निशुल्क 11:55 हो। कृषि तथा पशुपन्छी जिज्ञासाका लागि 11:35 सम्पर्क कर्कन अपनाउक र बुलेटिनको बारेमा जानकारी लिन सक्ने बाटी।
4: कृषि ओ पशुपालन सम्बन्धी जिज्ञासा केलक नेपाल कृषि अनुसन्धान परिषदकै पैसा नै लग्न नम्बर 11:35 में हरेक सोमवार संध्या के 5 बजे से 7 बजे तक फोन कर सक।
7: अब हाम्रा सुन्टीबाटी कृषि विशेष रेडियो कार्यक्रम हमार खेती हमार कृषि कार्यक्रमका पुछारमा आशिकली आप पाला हिलबा हमार प्रश्न अपनक जवाब
6: आप पाला हिलबा गैलक कार्यक्रम हाम्रो पुछलक प्रश्न सही जवाब देना विषयमा आमा पुछल प्रश्न सही जवाब हो असोज ओ कार्तिक महिना आज कार्यक्रममा कोन विषयमा अन्तर्वार्ता लेगिल रह प्रश्न एक सो थे आज कार्यक्रम कोन विषय में अंतर्वाता लेकिन रह
7: ये प्रश्न के उत्तर अपना जनलाबाती कला से 98583961 में अपन नाव ठेगाना सहित एक हफ्ता भीतर एसएमएस मसिन उत्तर पठाकर सहभागी बन सकती सही उत्तर पठैलक हुकन से एक जहन गोला पठा से विजेता छान कर कार्यक्रम के तरफ से 100 देने वाली
6: ये प्रश्नक उत्तर ढेर जना संघरे मुकर लिख पठाइल रह यी मध्ये मनसे एक जन गोला पठा से विजेता घोषणा करलबाटी उहाँ हुई त ठाकुर बाबा नगरपालिका 5 वनवीर के विशाल दहित हार्दिक बढाइबा विशाल जी
5: पुरस्कार के लाग अपना एक अफर भित्तर अपन परिचय खुलना काट लेकन टाइगर एफएम का कार्यालय मना संपर्क कर सिकने बाटी
4: रेडियो कार्यक्रम हमार खेती हमार कृषि सुन सकल पाछ अपन मनमा लागल विचार और कृषि खेती के विषय में कोनो प्रश्न और जिज्ञासा हुई कले से अपने हुक्र अपन फोन में से कह सिकने बाटी है और एसएमएस ईमेल में से फिर लेखी सिकने बाटी है अपन जवाब में विचार और प्रश्न धरक लाख कृषि अनुसंधान परिषद के पैसा निलग्न फोन नंबर 11:35 में डेलक निर्देशन के आधार में रेकर्ड कर सिकने बाटी है पुस्तक रेडियो टाइगर के संपर्क नंबर 0884031888 और मोबाइल नंबर 98580309161 में फोन कैक रेकर्ड कराए और लिखाई फिर सिकने बाटी है पुस्तक रेडियो टाइगर FM@gmail.com में फिर अपन जिज्ञासा पठाई सिकने बाटी है
7: लिटा रेडियो कार्यक्रम हमार खेती हमार कृषि के और ऐना भाग में नेपाल कृषि अनुसंधान परिषद के कृषि मौसम सलाह बुलेटिन हो कृषि विज्ञ से लिखल सलाह सुझाव ऐना हफ्ता में अपनाई से एक जिना कृषि संबंधी थ्योर जानकारी संग और मेरमेरी गतिविधि फैले ऐना भाग मन ध्यान होने नहीं बा कार्यक्रम का ऐना भाग के न सुनती रवि कार्यक्रम सुन के सुझाव सलाह फेना लिख कर पठिने बाटी कना आशा करती राष्ट्रीय कृषि प्रविधि सूचना केन्द्र रेडियो टाइगर संघ संघरिया आरती ओ मैटिकाराम फिना विदा बिटी राम राम नमस्कार।

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यी असोज 24 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यी असोज 24 गते शनिबारको दिन
0: सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाछेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हाजोली नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: असो 24 गते शनिबारको दिन
0: फेरी अस्पताल नेपालगंजबाट हाडजोर्नी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

0: रोगको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ भाग छै।
2: दर्पण

samstita, namastase, namastase, namastase, namo, namaha. कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षा गरेर बस्नुहुने तपाई तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित भइसकेको छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत हुनेछ, के भन्छ फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेषवादी राशिफल अनि तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विभिन्न जानकारीहरू दिने प्रयास गर्छु। कार्यक्रम सुनेर राशिफलको प्रतीक्षा गर्नुहुने र हरेक दिन एउटा ज्ञानका कुराहरू सुन्न प्रतीक्षा गर्नुहुने तपाईँ तमाम श्रोतालाई ढिलो नगरिकन कार्यक्रमलाई अगाडि बढ़ाउँछु। आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट

बाँझो मिति 2083 साल असोज आज 23 गते हो आज शुक्रबार तदनुसार ईस्वी सन् 2026 अक्टोबर 9 तारीक नेपाल सम्मत 1146 यहाँ लागा रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन शरद ऋतु आश्विन कृष्ण पक्ष यसलाई पितृपक्ष भन्ने गरिन्छ आज सूर्योदयमा चतुर्दशी तिथि 37 घडी 31 पला रात्रिको 9 बजेर 1 मिनटसम्म रहन्छ तदुपरान्त भने औंसी अमावस्या रहनेछ उत्तर फाल्गुनी नक्षत्र रहेको छ 39 घडी 45 पला 21 बजेर 55 मिनटसम्म ब्रह्मयोग 46 घडी 16 पला भद्राकरण 8 घडी 30 पला आज आनन्द युगमा शुभयोग रहेको छ आजको दिनमानको समय 29 घडी 7 पला बिहान सूर्योदय 6 बजेर 1 मिनट जाँदा भएको थियो भने साँझ सूर्यास्त 5 बजेर 40 मिनट जाँदा रहनेछ आज शस्त्रादिबाट निधन भएकाहरूको विश्वदेव सहित स्थापना गरेर एकोदिष्ट विधिले चतुर्दशी श्राद्ध गर्ने परम्परा रहेको छ आजको दिन तपाईँहरूलाई यो जानकारी गराए है तो तपाईँले गरिरहनुभएका कर्महरूलाई एकदम साक्षात्कार गराउँदै अगाडि बढ्नुहोला धेरैको प्रश्नहरू छन् स्वर श्राद्धमा कति दिन पार्ने यसको बारेमा आज अन्तिममा भए पनि थोरै जानकारी गराउँछु शुरूमा पनि भनेका थियौं कतिले सुन्नु भएनछ आज पनि थोरै जानकारी गराइहाल्छु भोलि औंसीको श्राद्ध हो भोलि छुटेका श्राद्धहरू गर्न मिल्छ आज चतुर्दशीको श्राद्ध भोलि गर्ने परम्परा छ र आज यो 16 दिनसम्म पूरै रूपमा कतिले जुठो पर्यो सुतक पर्यो अथवा भ्याइएन के भयो कता भयो

0: यो कता के भयो सबै कुराको लागि भोलि औंसीमा सिद्धान्न दानहरू गरेर पिण्डदान गर्नु र सोह्र दिनमा श्राद्ध गर्नेहरूले पनि भोलि औंसीमा गर्नुपर्ने महत्वपूर्ण कुराको जानकारी पनि आज कार्यक्रममा बताउनेछु। तर त्योभन्दा पहिले ग्रह गोचर सूर्य यतिखेर कन्या राशिमा रहेका छन् भने चन्द्रमा पनि कन्या राशिमा छन्, मंगल कर्क राशिमा छन्, बुध तुला राशिमा, बृहस्पति कर्क राशिमा छन्, त्यस्तै गरेर शुक्र तुला राशिमा छन्, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ अबको क्रममा तपाईँका दिन कसरी व्यतीत हुन्छन्, तपाईँका राशिले के भन्छ, तपाईँका राशिफल यस प्रकार रहेको छ। स्वास्थ्यमा निकै समस्याहरू आइपर्न सक्छन्, कारोबार लेनदेनमा कमी हुने युग छ, आमदानीका स्रोत घट्नुका साथसाथमा पारिवारिक तनावहरू पनि धेरै लिनुपर्ने खालको युगहरू राशिमा संकेत छ। उन्नति राम्रो छ तपाईँको लागि, पञ्चम स्थानको चन्द्रमा उन्नति राम्रो गराउँछ। आजको दिनबाट विद्यार्थीवर्गको लागि सफलता प्राप्तिको लागि राम्रा अवसरहरू जुट्नेछन् भने गर्दै आएका कामबाट पनि सफलता मिल्नेछ। आजको दिन मनमा थोरै चिन्ता भने वृद्धि रहनेछ, तर आजको दिनमा शेयर बजारमा मनकी धनार्जन गर्न सकिनेछ, आध्यात्मिक चिन्तनमा मन जान सक्छ, घरमा अतिथिहरूको आगमन वृद्धि रहेको छ। पराक्रमिक युग रहेको छ, धर्म कर्ममा रुचि बन्नेछ, स्वादिष्ट मिष्ठान्न भोजनको अवसर प्राप्त रहनेछ, डुबेका धन हात पार्न सक्ने सम्भावना छ। आजको दिन मिश्रित खालको योग रहेको छ, राहुको प्रभावले गर्दा आमदामीमा केही झै झगडा हुन सक्छ, पारिवारिक कुराहरू नमिल्ने र आजको दिनमा सानो कुराले पनि चित्त दुख्ने खालका योगहरू आजको राशिबाट संकेतहरू देख्न सकिन्छ। मान सम्मानमा अलिकति केही आघात पुग्दा मन भने कता कता कमल भएर रुन पर्ने खालको योग राशि सिंहलाई संकेत छ। लग्नमा चन्द्रमा आएका छन्, मन खुशी रहनेछ, आजको दिनमा सोचेका कामहरूबाट सफलता हात पर्ने योगहरू पनि देख्न सकिन्छ, सन्तानसँगको न्यानो सम्बन्ध पनि सुधार हुनेछ भने आजको दिनबाट आर्थिक क्षेत्रमा प्रगति रहनेछ।
1: के तपाईँ भोलि वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 73601
2: लागि पनि सम्झन सक्नुहुन्छ।
0: राशिमा तुला राशिको लागि काम हलिया अप्ठ्यारो स्थितिमा पुग्न सक्ने योग छ। द्वादश स्थानको अथवा बाह्रौं घरको चन्द्रमाले दुःख मात्र दिन सक्छ, अनावश्यक खर्चमा योग छ, जुटाराको सामना गर्नुपर्ने योग छ। सोचेर गरेको कामहरूमा सफलता त प्राप्ति होला, तर दाजुभाइबाट अलिकति मनमुटाव वृद्धि रहनेछ, सरकारी जागिरमा पनि कमजोरी हुन्छ, तर वैदेशिक यात्रामा भने शुभ रहेको छ। आजको दिनमा तपाईँको लागि सकारात्मकता युग देख्न सकिन्छ, सामान्यतया आर्थिक क्षेत्रमा प्रसन्न हुने, आफ्नो गोप्य कुराहरूलाई सुरक्षित राख्नुहोला। आजको दिनमा आँटेका कामहरूबाट सफलता प्राप्तिको लागि दिन शुभ छ।
2: मकर राशि
0: काम गर्नमा एउटा छुट्टै जोश जाँगर इच्छाहरू वृद्धि भएर जाने युग छ, शरीर फुर्तिलो रहनेछ, काममा सफलता मिल्नेछ, आजको दिनमा तपाईँलाई राजनैतिक अवस्थामा पनि शुभ मान्न सकिन्छ।
2: कुम्भ राशि
0: आजको दिनमा तपाईँको लागि केही कामहरूबाट अप्ठ्यारो स्थिति छ, चटपटको भइरहन सक्छ, औषधि मूल्यवर्धन खर्च मनमुटाव वृद्धि रहनेछ भने आजको दिनमा झुटो आएर पनि सामना गर्नुपर्ने युग राशि कुम्भलाई देख्न सकिने युग छ।
2: मीन राशि
0: सांगीतिक क्षेत्रमा रुचि बन्ने युगहरू छन्। श्रृंगारमा रमाउनु पर्ने युग रहेको छ भने आजको दिनमा प्रेम प्रेमीको बीचमा सफलता प्राप्तिको लागि पनि दिन शुभ छ। यात्रा सुखद बन्ने सम्भावना राशिहरूबाट संकेत मीन राशिलाई देख्न सकिन्छ।
1: के तपाईँ भोलि वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चतुर्वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98 142 73 76
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु। तपाईँहरूलाई जानकारी गराउँछु, अब तपाईँको बारेमा प्रत्यक्ष कुराकानी पनि गर्नेछु र आज एक दुईवटा प्रश्नहरू आएका छन्, म तपाईँहरूलाई यसको बारेमा थोरै जानकारी दिइहाल्छु। अलिकति धेरै फोन आउँछन्, हामीले तपाईँहरूलाई एकमुष्ट रूपमा रेडियोबाट कहिलेकाहीँ जानकारी गराइरहेका छौं अनि तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी पनि दिने एउटा प्रयास गरिरहेका छौं। हामी प्रत्यक्ष रूपमा तपाईँहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। तपाईँहरू सुन्दै हुनुहुन्छ भने हामीलाई तपाईँले कार्यक्रमको माध्यमद्वारा अथवा हामीलाई धेरै ठाउँबाट सुनिरहनु भएको छ है, तपाईँहरूले एउटा कुरा के जानकारी लिनु पर्यो भने सोह्र श्राद्धमा अब छुट्यो, अब के गर्ने होइन। तपाईँहरूले एउटा कुरा के हुन्छ भने म तपाईँलाई जानकारी गराउँछु, सोह्र श्राद्ध गर्दै हुनुहुन्थ्यो, वर श्राद्ध सोह्र श्राद्धभित्रै गर्ने, छुट्यो, औँसीसम्मै जुठो सुत्केरा के पर रोकियो भने श्राद्धभित्र रोकिएको श्राद्धहरू अष्टमी द्वादशी अथवा औँसीभित्र गर्नु पर्थ्यो। अब औँसीभित्र गर्न पाइएन भने असोज महिनाको शुक्ल पक्षभित्र जुन दिनमा पनि त्यसलाई श्राद्ध गर्न सकिन्छ होइन। जस्तै औँसीमा जुठो हुन्थ्यो, औँसीको दिनमा तपाईँले उता शुद्ध शान्ति भयो भने त्यसै दिनमा चाहिँ एकसाकी बसेर प्रतिपदा पनि श्राद्ध गर्न पाइयो है। अनि त्यस पछाडि तपाईँले के गर्नुपर्छ भने त्यो पनि भएन भने कुनै द्वादशीमा अथवा अर्को औँसीमा अथवा व्यतिपात योग भन्ने हुन्छ, व्यतिपात योगमा अथवा मंसिरको संक्रान्तिभित्र तपाईँले यो सोह्र श्राद्धको श्राद्ध गरिसक्नुपर्छ। त्यसमा पनि दशैंभन्दा पहिले नै यही पञ्चमीभित्रै सकियो भने प्राप्त गर्न राम्रो हुन्छ। भन्न त फेरि सिधा अलिकति छोटो रूपमा भन्दा पञ्चमी तिथि लेखेको छ, पञ्चमीमै गर्नु भन्ने खालको पनि उद्धृत हुन सक्छ अरूको, तर मैले बुझेको र हामीले छलफल गरेको चाहिँ पञ्चमी भनेर संकेत गरेको छ, पञ्चमीभित्र जुन दिन गर्न पनि पाइन्छ भन्ने खालका विद्वानका मतहरू छन्। अब हामीले विद्वानलाई मान्नु पर्यो कि परेन, पर्यो होइन। नेपाल संस्कृत विश्वविद्यालयमा अहिले जुन हामीलाई धर्मशास्त्रहरू पढाइरहने गुरुहरूलाई हामीले मान्ने हो अनि निर्णय सुन्दुमा जे लेखेको छ त्यसको अर्थ हामीले जान्ने हो। त्योभन्दा अरू तपाईँको गाउँतिर चलन के छ मलाई थाहा छैन, बुझ्नुभयो कि भएन। मैले धेरैसँग तपाईँहरूलाई यस्तो जानकारी गराएको छु। अनि गुरुबा मेरो त घरमा श्रीमती रजसोला हुनुभयो, के गर्ने? त्यो त रोक्नुपर्छ पार्वण श्राद्ध। एको त्यसो श्राद्ध गर्न मिल्छ, पार्वण श्राद्ध गर्न मिल्दैन है। यस्तो धेरै कुराहरू छन्। अब म तपाईँहरूलाई यो रोकिएको श्राद्ध जुन पञ्चमी तिथिसम्म तपाईँले जहिले शुद्ध शान्ति हुन्छ त्यस दिन इच्छाकी रहेर भोलिपल्ट श्राद्ध गर्न मिल्यो है। अर्को कुरा के छ भने म तपाईँलाई जानकारी गराउँ, अर्को दिन के हुन्छ भने तपाईँले गर्नै पर्ने कर्महरू चाहिँ यो सोह्र श्राद्धभरि श्राद्ध गर्नुभयो तर भोलि औँसीसम्म तपाईँले चोखो खानु भएको छैन भने त्यो श्राद्धको फल कम मिल्छ। भन्न खोजेको धेरैको मनमा कस्तो छ भने सोह्र श्राद्ध जस्तै पञ्चमी तिथि कसैको थियो भने पञ्चमी तिथि सकियो, बाबाको श्राद्ध गरियो, अब षष्ठीदेखि चाहिँ लसुन प्याज काँचो कुचो खाने, दुस्ता खाने, सबै कुरो गर्ने, अह त्यो सोह्र श्राद्ध बारेको भएन, त्यो गल्ती गर्नु। मैले कुरा पहिले पनि तपाईँलाई भनिरहेको थिएँ। त्यसो भएको हुँदा तपाईँले यस्ता कुरामा धेरै कुराहरूमा तपाईँले जानकारी लिइरहनु भएको छ, जानकारी लिनु पनि पर्छ र हामी तपाईँलाई दिइ पनि रहेका छौँ। यस्ता कुरामा तपाईँहरूले धेरै कुरामा ध्यान दिनुहोला है। अनि अलिकति के हुन्छ भने कामहरू गर्दै गर्दा विशेष गरी हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा अनि परिचर्चाहरू गर्ने एउटा प्रयासमा लागिरहेका छौँ। हामी आफ्नो र आफन्तहरूको बारेमा जानकारी पनि दिने प्रयासमा लागिरहेका छौँ। अब एउटा अर्को छ, मलाई भर्खरै पनि प्रश्न सोधिरहनु भएको थियो, कोही मान्छेको घरमा आमा बित्नुभयो अथवा आमा बितेको दुई महिनामा अथवा आठ महिनामा कहिले पिताजी बित्नुभयो होइन, त्यस्तो बेलामा एकैचोटि वार्षिक गर्ने कि फरक फरक गर्ने भन्ने कुरा तर्काइरहेका छन्। आफ्नो वार्षिकी फरक फरक हुन्छ। अब तपाईँहरूले फेरि ज्येष्ठले जो जेठो भयो त्यसकैमा सकिन्छ भन्ने भयो भने गल्ती हो यो है। तपाईँले यसमा एकदम ध्यान दिनुहोला। तपाईँहरूले यो कुराहरूलाई एकदमै बुझेर तपाईँहरूले कर्म गर्नुहोला। तपाईँको पिताजी बितेको दशौं महिनामा माताजी बित्नु भयो भने के आमाको दुई महिना मात्रै बर्खी बाह्र वार्षिक गर्न मिल्छ त? तपाईँ सोच्नु न अलिकति क्या, आमाको यो कर्म हो क्या, यो सक्ने काम होइन, कर्म हो। आमाको बाह्रौं महिनासम्म दिइने पिण्ड कसले कहाँ दिन्छ त फेरि? अनि आमाले कसरी खानुहुन्छ त? नि बुझ्नु पर्दैन, बुझ्नुपर्छ है। यस्ता कुरामा धेरै कुराहरू तपाईँले ख्याल गर्नुहोला है। अनि अन्य अन्य के कुराहरू छन् म त्यो कुराहरू अझ धेरै कमेन्टबाट लिने गर्छु। अनि ए अनि यसपालि शुक्र अष्टमा जमरा राख्न हुँदैन, टिका लाउनु हुँदैन, धेरै यावत कुरा आइरहेका, सबै गर्न हुन्छ क्या, गर्न हुने भनेर त पात्रमा टिका लेखिदिएको छ। कार्तिक महिनाको चार गते दशैं पर्यो, सायद 29 गते तिहार परेको छ, एउटै महिनामा दुईले टिका लाउनु नरे भने फेरि अल्को अर्को हावा आछ, त्यो पनि होइन। बरु एउटा कुरा भन्छु ल, यो पालि यो घटस्थापनामा नवरात्र घटस्थापना 25 गतेको दिन चित्र नक्षत्र र वैधृति योग परेको छ है। अब कसरी यसलाई चाहिँ शान्ति गर्ने, बरु यो चाहिँ तपाईँले प्रश्न राख्नुहोस् न हामीलाई, म तपाईँलाई यसमा प्रश्न पारिदिन्छु। सबैभन्दा पहिले यो विशेष गरी संकल्प गर्दाखेरि यो त ब्राह्मणले गर्ने हो, तपाईँहरूलाई त अलिक आउँदैन भने नि त, भित्र जान्नु भएको छैन, यो त कर्म गर्दा ब्राह्मणले गर्ने हो। सामान्य तपाईँहरूलाई थाहा छैन भने अब यो तपाईँहरूले घट स्थापना गर्दा ब्राह्मण चाहिँ बोलाउनुपर्छ, संकल्पहरू गर्नुपर्छ, आफ्नो शुद्ध कर्महरू गरेर गोदानहरू गर्नको लागि गोदानहरू अनि कर्महरू गर्दाखेरि के गर्नु पर्यो भने हरिओम तत्सत् तत्सत् तत्सत् ओम विष्णु विष्णु विष्णु श्रीमद् भगवतो महापुराण सर भन्ने, अनि तपाईँको सबै सबै भनिसकेपछि यो गुरुबारले सुन्नुहुन्छ र बुझ्नु पनि हुन्छ जस्तो लाग्छ मलाई। नवरात्र चार प्रकारका हुन्छन् एक वर्षमा होइन, एक संवत्सरमा चाडा नवरात्र हुन्छ, एउटा चैत्र दशैंको, एउटा यो र अरू दुईटा पुष्प उतापट्टि चाहिँ गोप्य भन्छ क्या, त्यसलाई गुप्त नवरात्र भन्छ क्या होइन, त्यसलाई चाहिँ तपाईँले ख्याल गर्नुहोला। यसलाई के भनिन्छ, शारदीय नवरात्र भन्छ। यसलाई कसरी संकल्प गर्ने, अमुक अमुक गोत्रोत्पन्नो हम अमुक राम शर्मा गुप्तो दासो हम मम शारदीय नवरात्र आरम्भे कटस्थापना पूर्वकम करिष्यमाणस्मिन् दुर्गा देवी समाराधन कर्मणि चित्र नक्षत्र प्रयुक्त धनानाशादि दोष परिहारार्थम तथा च वैधृति योग प्रयुक्तम पुत्रनाशादि दोष परिहारान्छ चित्रा वैधृति शान्ति कर्मणि अहम करिष्ये। तत्पूर्वाङ्गत्वेन शारदीय नवरात्र अनुष्ठान पूर्वकत्वेन च दीप कलश गणेश दीप पूजनम आभ्युदयिक श्राद्धम मातृका पूजनम ब्राह्मण वर्णम पुण्यवाचनम च करिष्ये। ततो अग्निस्थापना पूर्वकम अग्निस्थापना विधिनान बदरनामकम अग्निम संस्थाप्य यज्ञांग देवतानाम आवानस्थापन पूजनादिकम विधाय चतुस्वस्तये देवभ्यस्तिलः च अजिर हवनम कुर्यम कुर्यात् भने यसरी भन्ने। यो किन यसरी भनियो भने चित्रा नक्षत्रमा घटस्थापना प्रारम्भ गरेर तपाईँले गर्नुभयो भने धन अलिकति क्षति हुन्छ भनेर लेखा छ, वैधृति योगमा चाहिँ पुत्र नाश हुन्छ भनेर लेखेको छ, त्यसको शान्ति गर्ने विधि हो है। अनि अब यसलाई गर्ने के त, अब यो शान्ति गर्दाखेरि महामृत्युञ्जयम रुद्र संस्थाप्य रुद्रेकादशी दिश्यम रुद्राभिषेकम विधाय शान्ति कर्मणि सर्वत्यादि मन्त्र सम्पूर्तिदाम दुर्गा सप्तशती पठित्वाम दुर्गा देवीम नमेत। रुद्री पनि गर्नु, महामृत्युञ्जय पाठहरू पनि, यो महामृत्युञ्जय मैले भन्छु नि तपाईँहरूलाई, जहाँ पनि महामृत्युञ्जय मन्त्र गर्नुहोस् यस्तो राम्रो हुन्छ। यो महामृत्युञ्जयको मन्त्र संकल्प मिलाएर राम्रोसँग गर्न सक्नुभयो भने तपाईँहरूलाई धेरै कुरामा राम्रो हुन्छ है। अब विशेष गरी चित्रा नक्षत्र र वैधृति योगको शान्ति गर्नको लागि एउटा कलशमाथि अष्टदलहरू लेखेर त्यो बीचमा चाहिँ सुनको मूर्ति लेखेर चित्रा नक्षत्रादि अधिष्ठात्री देवतम तोष्टु हो, तोष्टु हुन्छ यो चित्रा नक्षत्रको स्वामी तोष्टु अथवा विश्वकर्मण हुन्छ, यो प्रतिमालाई त्यहाँ राख्ने विश्वकर्माको प्रतिमा अथवा तोष्टु ऋषिको प्रतिमा राख्ने है। त्यसको यतापट्टि दाहिनेपट्टि भनौ दक्षिणपट्टिको भागमा चाहिँ हस्ता नक्षत्र आदि देवताहरूको सूर्य प्रतिमाहरू बनाएर तुष्टुम अनि स्वाति नक्षत्र आदि देवताहरूको चाहिँ वायुहरूको प्रतिमा बनाएर यसको सबै पञ्चपजारले षोडश पजारले पूजा गर्नुपर्छ है। अब यो तपाईँहरूलाई धनलाई मेरो धनलाई चाहिँ रक्षा गर्नुहोस् है भनेर विशेष गरी तोष्टु ऋषिगोम तोष्ट तुर्यो अद्भुत इन्द्राग्नि पुष्टि वरधनम दुई पदार्थ इन्द्रा इन्द्रियम उक्षम गोत्र भयो दादह यस्ता मन्त्र अमृतोद्भव दृष्णेतम यतस्तम शंकरात्मक धनानाशम धननाशास्तमाम रक्ष तव पश्यस्त दृष्णयप। अब यो यस्ता मन्त्रहरू धेरै छन् अनि के हुन्छ भने सबै नक्षत्रहरूको अधिदेवताहरू विशाखाको इन्द्रम अग्नि भ्याम नमः भनी अनुराधालाई मित्राय नमः भनी ज्येष्ठ नक्षत्र आय नमः शक्राय नमः भनी मूल नक्षत्र आय नमः निरुक्ताय नमः यी सबै मन्त्रको पूजा पाठ गरिसकेपछि अनि तपाईँले सबै कुराको विधि गर्नुपर्छ। यो विधिहरू गरेर है ओम तृष्टे स्वाहा इन्द्रम तृष्टे नमः भन्नुपर्छ अथवा ओम विश्वकर्मणे स्वाहा इन्द्रम विश्वकर्मणे नमः यसको चाहिँ 108 हवन पनि गर्नुपर्छ विशेष चित्रा नक्षत्रको स्वामी तुष्टालाई बुझ्नुभयो। वैधृति योगको पनि विशेष गरी ओम वैधृति योगाय नमः रुद्राय नमः वैधृति योगको चाहिँ रुद्रलाई पूजा गर्नुपर्छ महामृत्युञ्जय जप गर्नुपर्छ सोमाय नमः सूर्याय नमः हरेक मन्त्रको चाहिँ अग्नि स्थापना विधद्वारा हवनहरू पनि गर्नुपर्छ अन्तिममा। त्यसो गरिसकेपछि भगवान वासुदेवको पनि ओम नमो भगवते वासुदेवाय मन्त्रहरू पनि जप गर्नुपर्छ है। त्यसो गरिसकेपछि अनि बल्ल तपाईँहरूले चाहिँ यसको पूजाहरू गरिसकेपछि अनि बल्ल तपाईँले चाहिँ के गर्ने नवरात्र शारदीय नवरात्रको हरेक कर्महरू गर्न मिल्छ। षष्ठी तिथिमा बिल्व निमन्त्रण गर्ने नवपत्रिका आह्वान गर्ने है। अब यो सप्तमीको दिनमा चाहिँ बिल्वपत्र निमन्त्रणा सँगसँगै प्रवेश पनि गराउने होइन हामी के भन्छौँ त्यसलाई के भन्छौँ त्यसलाई के भन्छौँ अरे सप्तमीलाई हामी ठिक्कै आएन मलाई फुलपाती भित्र्याउने होइन हो त कामहरू गर्ने अनि अष्टमीदेखि शैलपुत्र आदि नवदुर्गाहरूको चाहिँ विशेष गरी पूजाहरू गरेर अनिखेर चाहिँ कालरात्रीहरूको पूजा गर्ने नवमी खड्गहरूको पूजा गर्ने कुमारीहरूको पूजा गर्ने हवनहरू गर्ने दशमीको दिनमा विशेष गरी जया विजया जयिता अपराजिता आदि देवानाम पूजायम विधाय भन्छ क्या यो सबै कुराहरूको पूजाहरू गरिसकेपछि अनि बल्ल तपाईँहरूले यो घट स्थापनाको लागि विशेष कर्महरू छ। यी कर्महरू कहाँबाट ल्याउनुभयो तपाईँले कसरी कहाँ भयो भन्दा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापकहरूसँगको छलफलबाट यो हामीले उद्धृत गरेको मलाई पनि आउँदैन केही पनि मैले पनि अरूसँग सिकिरहेको छु पढिरहेको छु जुन दिनसम्म मान्छे विद्यार्थी बन्छ नि त्यो मान्छे जहिले पनि सफल हुन्छ हेर्नुहोस् जोसँग घमण्ड छ जोसँग संसारै मैले जानेको छु भन्छ त्यो मान्छे सकियो हजुर पतन भयो सालको पात बराबर सल्लोको पात बराबर हुन्छ त गयो झरेछ कुहिएर गएन होइन त्यसो भएको हुँदा विशेष गरी यस्ता कुराहरूलाई तपाईँहरूले विशेष गरी ध्यान दिनुपर्छ। म यी कुराहरूलाई तपाईँको लागि पनि फेसबुकबाट युट्युबबाट हाल्ने भनेको भिडियो बनाउन फुर्सदै हुँदैन समस्या यहाँ हो क्या अलिअलि हाल्न खोज्यो अनिखेर तपाईँहरूले फेसबुक हेर्न खोज्नुहुन्छ अर्को अर्को प्रश्न गर्नुहुन्छ त्यसको उत्तर दिनुलाई फुर्सदै भएन। अब यही कुरा पनि मैले रेडियोमा बोलेका भिडियो बनाइदिए हुन्थ्यो नि त तर समय नै हुँदैन कम्तीमा 8-9 तपाईँहरूलाई दिएको समयमा छुट्याएर मैले बोलेको छु तपाईँले यसो गरे कामहरू गर्नुहोला। अनि अर्को एउटा अर्को पनि छ एउटा तपाईँहरूलाई प्रश्न तपाईँको उत्तर श्राद्धको रोटी अन्त लगाएर खाना हुन्छ हुँदैन भन्नुभएको छ हुन्छ नि किन नहुने मजाले हुन्छ खाना हुन्छ तर अरूको घरको रोटी चाहिँ अब तपाईँले पितृ श्राद्ध गर्दै हुनुहुन्छ भने अर्का घरको रोटी कि खानु त नि स्वर श्राद्धमा होइन त्यसो हो अनि बासी पनि खाना भन्नुभयो तपाईँहरूले त बासी रोटी हुन्छ नि त अरूले खाना हुन्छ नि किन नहुने बिग्रिन भएन ओल्लो घरदेखि पल्लो घरमा लगाएर प्रसादको रूपमा खानुहुन्छ अब अथवा घरमा भयो तपाईँको छोरा नातिले पर थिए पुर्याउन पाइयो है श्राद्ध गर्ने मान्छेहरूमा खानु होला अरूले हुन्छ यो भने. अब तपाईँहरूको धेरै कमेन्टहरू पनि हुन सक्छन्, मैले आज कमेन्टतिर ध्यान दिएको छैन, म कार्यक्रममा छोटो विश्राम लिन्छु. विश्रामपछि तपाईँहरूले गर्नुभएका कमेन्टहरू केही रहेछन् भने म तपाईँहरूलाई जानकारी गराउँछु. यसको लागि तपाईँहरू ढुक्क भएर हामीलाई कमेन्ट पनि गर्दै गर्न सक्नुहुनेछ. एक किसिम कार्यक्रममा छोटो विश्राम लिन्छु, विश्रामपछि उपस्थित हुन्छु. सँगै रहनुहोला.
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण. पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण. भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला.
2: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा.
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पुत्री उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ.
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 658 98 142 73 601.
3: सङ्गीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ.
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण.
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला.
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण.

अहिलेतपाई सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु। तपाईँसँग भएका विभिन्न मनमा भएका क्लेशहरूको उत्तर दिँदै अगाडि बढ़िरहेको छु। तपाईँ जहाँ हुनुहुन्छ अनि जस्तो अवस्थामा हुनुहुन्छ, हामी तपाईँलाई धेरै भन्दा धेरै कुराहरूको हामीले सिकेका ज्ञानहरूलाई प्रदर्शन गरिरहेका छौं। तपाईँलाई पनि केही समस्या छ भने हाम्रो फेसबुकमा गएर फलो गर्दै हामीले राखेका भिडियोहरू हेरिदिनुहोला। धेरै भिडियो राखिरहेका छौं। यो बीचमा हामीले अहिले दिनमै दुईटा तीनटा भिडियो राखिरहेका छौं। तपाईँहरूले हेरेर अझ धेरै कमेन्ट गरिदिनुहोला, सेयर सबैले गरिदिनुहोला, ताकि अरू भिडियो हामीले यता कामलाई थाँटी राखेर बनाउने एउटा जाँगर पनि चलोस् क्या। धेरै हेरिदिनु भयो भने जाँगर चल्छ नि त, होइन? हामीले जसरी रेडियोमा धेरैले सुन्नुहुन्छ, नेपालभर गाडे भन्न कहिले पनि कार्यक्रम हामीले छोडेका छैनौं। त्यसै गरी तपाईँहरूलाई हामीले यसै गरी तपाईँहरूलाई जानकारी गराउने प्रयास गरिरहेका छौं। हामीलाई धेरैवटा कमेन्टहरू छन्, हामीलाई हिजो अस्तिका कमेन्टहरू आइरहेका छन्। एउटा कमेन्ट सम्म पढिहाल्छु। राजराज गुरुदेव, म रमेश परियार चिसङ्गी गढी तीन खानी भन्ज्याङ ओखलडुङ्गा बाटेरोडी खोटाङ 103.3 मेगाहर्जबाट नियमित सुन्ने गर्छु। मेरो जिज्ञासा, कार्तिकको दशैं हुँदा नयाँ ससुरालीमा टीका लाउनु हुँदैन भन्छन् अनि अगाडि नै टीका फुकाउनु पर्छ भन्छन्, कतिको सत्य हो? समग्रमा सबै जानकारी पाए आभारी हुने थिए। जय श्री राधे राधे गुरुदेव। पहिलेचोटि तपाईँ ससुराली जाँदै हुनुहुन्न, तपाईँलाई टिको लाउनुहुन्छ, आजभन्दा पहिले पनि तपाईँले त्यो घरमा गएर टिको लगाइसक्नु भएको छ भने हुन्छ है। अर्को छ, हिजो अस्तिकै कमेन्टहरू छन्। जय जय श्रीमनारायण गुरुदेव, म दुर्गारण पहिली भोजपुरबाट नेटको सहाराबाट रेडियो सनातनबाट कार्यक्रम ज्योतिषहरू पनि सुनिरहेको छु। जिज्ञासा, तिथि थाहा नहुनेले श्राद्ध कुन तिथिमा गर्न उपयुक्त हुन्छ? नमन राधे राधे भन्नुभएको छ। पिताजीको श्राद्ध गर्नलाई तिथि थाहा भएन भने 16 श्राद्धमा अष्टमी तिथिलाई उत्तम मानेको छ, अथवा द्वादशी अनि औंसीमा पनि गर्न मिल्छ। तपाईँलाई पनि विशेष धन्यवाद छ। एउटा फोनसँग कुराकानी गर्छु, त्यसपछि अन्य कमेन्टहरू पनि छन्। हामीलाई यो कमेन्ट सनातन रेडियो नेटवर्कमा आएको कमेन्टहरू हुन्, अझ हामीलाई फेसबुकतिर पनि केही मेसेजहरू रहेछन् भने त्यो पनि जानकारी गराउँछु। को हुनुहुन्छ त्यतिखेर स्वागत गरेला? राधेश्याम हजुर।
1: राधेश्याम गुरु,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म प्रगति नगरबाट सुजन।

0: बुहारी अगाडि बित्ने अनि ससुरा सासूहरू पछाडि बित्नु भयो भने कसकोमा वर्ष दिन गर्नुपर्छ?
1: मैले अघि नै कुरो चटक्क भनिसकेको छु, तपाईँको बुहारीको क्रिया नातिले गर्छ, ससुराको क्रिया छोराले गर्छ, आफू गर्ने हो क्या?
0: हजुर
1: बुझ्नुभयो,
0: बुहारीको छोरी छोरा छोरी नहुँदाखेरि
1: कसले गराएको छ उसैले गर्नु पर्यो। जस्तै तपाईँले भनेको कुनै एउटा लेडिज मान्छे बित्नुभयो, उहाँको छोरा थिएन होइन, छोरा नभइसकेपछि अब उहाँका देवर जेठाजु अथवा भाइ भतिजा को छ श्राद्ध गर्न अधिकारी, अब कसैको आउवा बितेको हुनु पर्यो नि त, हो त्यो मान्छेले गर्न मिल्छ होइन। अब तपाईँको जस्तै त्यो मर्नेवाला बुहारीको चाहिँ सासु पनि छन् ससुरा पनि छन् भने त्यो बुहारीको क्रिया त्यही उहाँको देवरले जेठाजुले गर्न मिल्दैन, फेरि बाबामा हुँदाखेरि अरूको क्रिया गर्न मिल्दैन होइन। अनि अरू कोही आफन्तले भनौँ न काकाका छोराहरू कोही हुन्छ नि त होइन, अनिखेर चाहिँ उहाँले क्रिया गर्नु भएको हुन्छ। अनि पछि उहाँको ससुरा बित्नु भयो भने त त्यही पहिले मर्ने भाउजूको भनौँ अथवा छोरी मान्छेको चाहिँ देवर जेठाजुहरू चाहिँ क्रिया बस्छन्, अनि उहाँले आफ्नो क्रिया गर्नुहुन्छ, जुन पहिले क्रिया गर्ने छोरी मान्छे क्रिया उहाँले वार्षिक सक्नुहुन्छ, अनि फेरि उहाँ ससुराको क्रिया चाहिँ छोराहरूलाई फेरि आफ्नो दलले गर्नुपर्छ। क्रिया भनेको यो एउटा क्रम हो क्या, क्रम यसलाई भङ्ग गर्न हुँदैन। अब तपाईँलाई एउटा कुरा के लाग्छ भने ठुलो मान्छेकोमा सक्नुपर्छ भने जस्तो लाग्यो भने ससुरा सुन न, ससुरा मरेको ठ्याक्कै 10 महिना पूरा भएको थियो अनि बुहारी मरिन, अब बुहारीको 1 महिनामा 1 वर्ष सकिन्छ त? अनि त्यो पनि त हेर्नु पर्यो नि, मान्छेले कानेर हेर्छन् भने पहिले चाहिँ आमा बितिन् अनि आमा बितेको 1 महिनापछि बितिन् लगभग लगभग 11 महिना आमा पनि भयो बुवाको पनि भयो त्यही बेला सक्नुपर्छ है भन्ने खालको एउटा यो चाहिँ भ्रम हो। यो क्रिया भनेको सबैको आफ्नो कर्म गर्नुपर्छ है। ल अरू केही छ मनमा? लो भन्नु त, छोरीको साल महिना कति समय?
0: 2075 साल असार 1 गते 11:02
1: उता रेडीको भोलामा अलिकति सानो गर्नु है, अलिकति आवाज फर्किरहेको छ। 11:02 बिहान कि बेलुका?
0: दिउँसो।
1: दिउँसोको कुन जिल्लामा भयो जन्म?
0: चितवन।
1: चितवन जिल्लामा भयो जन्म। यहाँबाट हेर्दाखेरि छोरीको लागि छत्र कुमारी अथवा छवि माया नाम आउँछ, मिथुन राशि हुन्छ, के राशि अनि गर्नु भएको छ? लग्न सिंह लग्न छ, सिंह लग्न कुमारी सूर्य, सूर्य गएर बसेको छ, दशम स्थानमा राम्रै हो, अलिकति अंगारक युग परेछ, अंगारक युगको शान्तिहरू गर्ने, पूजा पाठहरू गर्ने कामहरू गर्नु। अहिले राहु चलिरहेको छ, राहुले कहिलेकाहीँ स्वास्थ्यमा समस्या, पढाइमा समस्या, रिस असाध्य धेरै हुन सक्छ। 12 वर्षमा राहुको शान्ति गर्ने, राहुको पूजा पाठ गर्ने, अंगारक युगको शान्तिहरू पूजा पाठहरू गर्ने है। बुझ्नु भएको छ? उहाँकोसँग फोन डिस्कनेक्ट भइसकेको छ, हामी प्रत्यक्ष रूपमा तपाईँसँग कुराकानी गर्ने एउटा प्रयासमा लागिरहेका छौं, हामी तपाईँका कमेन्टहरू पनि हेरिरहेका छौं र तपाईँसँग सिधा फोन सम्पर्कमा पनि कुराकानी गर्ने प्रयास गरिरहेका छौं। हिजोको कमेन्ट रहेछ, 16 श्राद्धको चतुर्दशी मात्र छोड्नुपर्छ कि एकको तिथिको पनि गुरु भनिदिनु होला, आभारी हुन्छ भन्नुभयो। यो ठ्याक्कै कमेन्ट बुझिएन, कल लेख्नु भएको थियो, फेरि अहिले सुन्दै हुनुहुन्छ भने लेख्नु होला। हिजोको कमेन्ट छ, गुरुदेव राधेश्याम, म शकुन विश्वकर्मा, सनातन रेडियो नेटवर्क सुन्दैछु गुरुदेव। मेरो एउटा जिज्ञासा 21 गते गजमेर परिवारमा सुतक, हिजो 21 गते गजमेर परिवारमा सुतक परेको छ, अब जमरा राख्न मिल्छ कि मिल्दैन गुरुदेव भनिदिनु भयो, आभारी हुन्थे गुरुदेव राधेश्याम। अब यो तपाईँ गजमेर परिवार भन्ने बित्तिकै सबै थरमा तपाईँलाई सुतक लाग्यो कि लागेन, तपाईँलाई सुतक लाग्छ तपाईँको आफ्नै परिवारको हो भने राख्न भएन, अब गजमेर हुँदैमा होइन, फेरि यो पहाड़तिर कस्तो रहेछ भने एउटा गाउँमा जो मरे पनि एउटा गाउँमै पुरै शोक मार्ने खालको, शोक बार्ने खालको परम्परा रहेछ, त्यसो गर्दा चाहिँ अनुचित हुन्छ, किनभने भगवानको सेवा नित्य पूजाहरू रोकिन्छ, त्यसो गर्नु हुँदैन है। हिजोको कमेन्ट अर्को पनि रहेछ, जय जय श्रीमनारायण गुरुदेव, म दुर्गारण पहिले भोजपुरबाट अनलाइन रेडियो सनातनबाट कार्यक्रम ज्योतिर्फ सुनिरहेको छु, आजको ज्ञानको लागि विशेष नमन राधे राधे भन्नुभएको रहेछ, तपाईँलाई पनि विशेष धन्यवाद। आजको कमेन्ट शुरू भयो, जय श्री राधे गुरु म सूर्य थापा पन्दुप एक तनहुँबाट हाम्रो पात्रो एपको सनातन रेडियो

0: नेटवर्कमा कार्यक्रम सुन्दैछु। गुरु, म भोलिदेखि शुद्ध भएर पर्सि घट स्थापना गरी बस्ने इच्छा शुद्ध भजन गर्ने गर्छु। गुरु, घट स्थापनाको लागि माटोको घैटो अनिवार्य हो गुरु, अनि हामीले घट स्थापनामा राखेको नरिवल देवी विसर्जन गरेपछि नरिवल चाहिँ के गर्न उचित हुन्छ गुरु, जानकारी गराइदिनु न। जय गुरु, जय श्री राधे। अब नामै घट अनि स्थापना, घट स्थापना हुन्छ, घट माने घडा होइन। अब यसमा तपाईँहरूले माटोको थाप्दिन तामाको थाप्छु भन्दा नि पाइयो, तर माटोकोलाई विशेष शुद्ध मानेको छ। तर प्रयोग एकचोटि प्रयोग गरेको भाँडा अशुद्ध हुन्छन् माटोको चाहिँ होइन। नयाँ भाँडा किनेर ल्याएर त्यसलाई चाहिँ पानीमा डुबाएर त्यसलाई शुद्ध गरेर गाउँतेहरूले चाहिँ त्यसलाई अभिसिञ्चित गरेर माटोको घडामा पञ्चपल्लवहरू राखेर नरिवलहरू राखेर त्यहाँ चाहिँ देवीलाई आह्वानहरू गर्नुपर्छ। देवीको भएर पाए मूर्तिहरू पनि त्यहाँ राख्नुपर्छ त्यहाँ देवीको। उक्त नरिवलहरू चाहिँ अन्तिममा प्रसादको रूपमा खाँदा पनि भयो, गंगाजीमा लगाएर सेलाउँदा पनि भयो, अनि घरमै राखेर म पछि पनि पूजा गर्छु भन्नलाई चाहिँ गणेशमा राखेको पनि राख्न पाइन्छ। त्यो पनि त्यहाँ कहिले कसै कसैमा टुसाहरू पलाएर त्यो राख्छ, त्यो राख्दाखेरि घरमा धन सम्पत्ति दौलतहरू पनि भित्रिन्छ है। वास्तवमा त्यो देवीलाई अर्पण गरेको नरिवल प्रसाद खाना पनि हुन्छ, फ्याल्नु चाहिँ पर्दैन है, मतलब यो हुनु नखानलाई भन्ने चाहिँ पर्दैन, प्रसादको रूपमा खाँदा मिल्छ है। राधे राधे राधे कृष्ण गुरु, म पनि सुन्दैछु खोटाङबाट, सञ्जिता आचार्य भन्नुभएको छ, विशेष धन्यवाद छ। राधे राधे गुरुदेव, म पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर 9 टिकाराम गिरी सनातन रेडियोबाट सुन्दैछु हाल महाराष्ट्रको मुम्बईबाट। राधे राधे गुरु भन्नुभएको छ, धेरै धेरै धन्यवाद छ। हाम्रो पात्रमा आएका कमेन्टहरूलाई पनि हामीले सबै कमेन्टहरूलाई उत्तर दिइसकेका छौं। अब अन्य कमेन्टहरू भए अथवा मेसेजहरू भए तपाईँको लागि हामी त्यहाँ पनि हेर्ने एउटा प्रयास गरिरहन्छौ। हामी प्रत्यक्ष रूपमा तपाईँहरूलाई जानकारी दिँदै हामी आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी तपाईँलाई दिने प्रयासमा लागिरहेका छौं। तपाईँको फोनको पालो आएको छ, एउटा फोनमा हामी प्रत्यक्ष रूपमा तपाईँलाई जानकारी गराउँ, फोनबाट पनि कुराकानी गर्छौं। एउटा महत्वपूर्ण कुरा अर्को मास्टर आएको छ, जय श्री राधे गुरु, औँसीको दिन बुबाको निधन भयो अनि त्यसको दिन वर्षपछि आमाको मृत्यु घट स्थापनाको दिन भएको हो। आमाको र बुबाको श्राद्ध असोज 8 गते परेको रहेछ, तर हामीले बिर्स्यौं र फेरि असोज 23 गते एकसाथी बस्ने र अरनको दिन, अरनको दिन अब यो औँसी हो के लेख्नुभयो, दिन कपाल दारी नफालिकन श्राद्ध गर्न मिल्छ ल हेर, अनि दारी कपाल नफालिकन त गर्न मिल्दैन है, अनि बुबा र आमाको श्राद्ध एकै पटक गर्न सकिन्छ कि नै गुरु। जय श्री राधे श्याम, नाम निशाबिक सिद्धगंगा एफएमबाट सुनिरहेको छु गुरु, राधे राधे भन्नुभएको छ। अब यो तपाईँले पहिले कुरो के लेख्नुभयो भने बुबाको औँसीको दिनमा अनि त्यसको एक वर्षपछि ठ्याक्कै आमाको चाहिँ फेरि घट स्थापनाको दिन भनेपछि प्रतिबद्ध रह्यो, कहाँ गर्न मिल्छ त, मिल्दैन है, फेरि तपाईँले आफ्नो श्राद्ध गर्नुपर्छ है। अर्को छ, एउटा कमेन्ट आएको छ, आज 23 गतिको बिहानैको कुरा हो गुरु, चेक गर्न लगेको महिला त पुनः लागेको थियो हस्पिटलमा, अपरेसन भइहालेछ, पञ्चमीमा पनि नमिल्ने रहेछ भन्नुभएको छ। ए, उहाँको चाहिँ एउटा प्रश्न थियो पहिले, श्राद्ध रोकेको सूतक परेको भन्नुभएको रहेछ। अब मैले भनिहालेँ, पञ्चमी पनि पछि कट्यो भने त्यसलाई चाहिँ तपाईँहरूलाई हामी हेरिदिनेछौँ, औँसीमा गर्न मिल्छ, तपाईँको व्यक्तिवाद युगमा गर्न मिल्छ, हामी हेर्छौँ, यसको लागि हामीसँग सम्पर्कमा रहनुहोला है। हामी प्रत्यक्ष रूपमा तपाईँहरूको जानकारी दिने प्रयास गरिरहेका छौँ। मैले यति भन्दै गर्दा यी सबै प्रमाणहरू मैले जानेर भनेका होइनन्, मैले फेरि पनि भने हामीसँग मलाई घरेरी हाम्रा गुरुहरूले दुजनाले के भन्नुहुन्छ, तिमी किन धेरै खटिरहेका छौ, यस्तो सानसानो कुरा पनि शास्त्रमा कहाँ ल्याएको छ भने खटिरहेको छ, हामीले भनेको मानेन भन्नुहुन्छ। म भन्छु गुरुदेव, कसैले मलाई प्याक्ट सोधिहाल्यो भने मैले हजुरलाई देखाएर त तपाईँ शास्त्रको होइन, त्यही भएर फलानु ठाउँमा लेखेको छ भन्न मैले सक्नुपर्छ, त्यही भएर मलाई तपाईँले उत्तर दिँदा पनि सकभर चाहिँ मलाई यो कुरा चाहिँ यो शास्त्रको यो पानामा लेखेर त भनिदिनु होला भनेर मैले उहाँलाई एकदमै क्या झिझो मान्नुहुन्छ गरेको, त यति धेरै मलाई दिउँसो तपाईँहरूको प्रश्न आउँछ अनि कहिले हामी मनुस्मृति पल्टाउँछौँ, कहिले निरज सिन्धु, कहिले धर्म सिन्धु, होइन कहिले अन्य शास्त्रहरू पल्टाएर हामी तपाईँलाई यसको उत्तर दिइरहेका छौँ। कति कुरा त यस्ता हुन्छन्, अति सामान्य कुरा पनि सोधिदिनुहुन्छ क्या, यो सामान्य कुरा त हामीले अब त्यो थाहा भइरहेको कुरा त साथमा हेरिरहनु परेन, अनि कहाँ ल्याएको छ भनिदिनुहुन्छ। अब त्यो थाहा छ हामीले, अब पढिएको छ तर सबै कुरा याद नहुन पनि सक्छ है। त्यसो भएको हुँदा तपाईँलाई यो कुराको जानकारी गराए। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ, नेपालभरबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, पञ्चाङ्ग सुन्नुभएको छ, आज एउटा महत्वपूर्ण कुराहरूको जानकारी पनि गराए, चित्र नक्षत्र र वैद्युति युगको बारेमा विशेष शान्ति गर्नुपर्ने कुराहरूलाई पनि मैले तपाईँलाई जानकारी दिइसकेको छु। भोलि एउटा महत्वपूर्ण कुरालाई उठान गर्दैछु, फेरि सम्भवतः हामी नेपाल पञ्चाङ्ग निर्णायक समिति जुन नेपाल सरकारमा निहित छ त्यो संस्थाको अध्यक्षहरूसँग पनि कुराकानी गर्ने प्रयास गर्दैछौँ, कतिको समय दिनुहुन्छ। एउटा यस्तो अप्ठ्यारो स्थिति आइरहेको छ, यो अवस्थालाई हामीले कसरी सुल्झिन सकिन्छ, कसरी गर्न सकिन्छ भन्ने कुरामा सम्भव भयो भने भोलि हामी त्यसो खुलासा गर्नेछौँ। अहिलेलाई कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर? निशा झ्यारामै हुनुहुन्छ?
1: हजुर एकदमै।
0: कुन ठाउँमा पर्यो घर?
1: बाह्र
0: बिसे है। अनि कार्यक्रममा आउनु भएको छ, रेडियो सङ्घको सबै सुन्दै हुनुहुन्छ होला होइन? अनि कार्यक्रममा आउनु भएको छ अहिले, कसको बारेमा हेर्न चाहनुहुन्छ? भाइको बारेमा। साल महिना गते समय भनिदिनु त भाइको?
1: 2062 साल वैशाख महिनाको 12 गते सोमबार दिउँसोको 1:35
0: 1:35 कुखुराले हामीलाई पनि स्वागत गरेको है। त्यो त कुखुरा होइन, भाले होइन, कुखुराको भाले होइन, रातो छ होला होइन? रातो छ भने त मैले कसरी थाहा पाएँ तपाईँको भालेको स्वरबाटै थाहा हुन्छ क्या कस्तो रङको छ भनेर, बुझ्नु पनि। 62 सालको वैशाख महिनाको 12 गते अनि 1:35 दिउँसो कुन जिल्लामा भयो जन्म? भाइको भन्नुभयो होइन यो?
1: हजुर
0: भाइको लागि। राशिको नाम तीर्थराज नाम आउँछ, तुला राशि हुनुहुन्छ, प्रतिपदाको दिनमा जन्म भएको छ, राज्यको युक्त ग्रह छन्, घरमा पितृको दोष रहेछन्, मान्छे असाध्य कडा छन्, फेरि एकदम उसले भनेपछि हुनै पर्छ, एकदम कडा खालको क्या, एक अरू पनि होइन एकदम कडा, जे काममा पनि एकदम अग्रसर हुने। तर के गर्नु, 31 वर्षसम्म शनि भन्ने ग्रहले एकदम थला पारिदियो, शनि ग्रह लागिरहेको छ, शनि ग्रहले मान्छेको नसा एकदमै दुख्छ, एकदम शरीर पोल्ने हुन्छ, दुख्ने कटकटी खाने हुन्छ, के भन्छन् भाइले? शनि भन्ने ग्रहको शान्ति तुरन्तै गर्नु, घरमा पितृको दोष परेको छ, तपाईँको घरको घाम उदाउनेपट्टिको साइडमा एउटा फोहोर चिज छ र त्यसको देब्रेपट्टिको साइडमा भनेको उत्तर उत्तरपट्टिको साइडमा चो पाउने रुखहरू पनि परेको छ, त्यसलाई पनि तुरन्तै हटाइहाल्नु होला है।
1: अहिले विदेशतिर गएर छ अनि त्यो कस्तो होला वैदेशिक?
0: शनि छ, शनिले काम गर्न मनै लाग्दैन है, बुझ्नुभयो नि? अब यो शनिको शान्ति गराउनु भयो भने राम्रो हुन्छ भाइ, उहाँ भए पनि तपाईँले यहाँ गर्न मिल्छ होइन, राम्रोसँग शान्तिहरू गराउनु होला भइहाल्छ है। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, हामी प्रत्यक्ष रूपमा तपाईँहरूलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने हामी तपाईँलाई यो प्रयास गरिरहेका छौँ। आज एउटा ज्ञानका कुरा, सबैभन्दा पहिले सृष्टि भयो, सृष्टिमा कस्तो कस्तो प्राणीको जन्म भयो होइन, अनि म थोरै कुराहरूको म तपाईँलाई जानकारी गराउँछु। पशवश्च मृगाश्चैव व्यालाश्चो भयतो दतः रक्षांसि च पिशाचास्त्र मनुष्यास्त्र जरायुजाः है। दुईपट्टि दाँत हुन्छ सबैको भन्न सकिँदैन, पशुहरूको दाँत एकतिर मात्रै हुन्छ। ब्रह्माजीले सृष्टि गर्दाखेरि दाँतवाला पशुको भन्ने छ, तल पनि माथि पनि दाँत भएका पशुहरूको पनि सृष्टि गर्नुभयो भन्ने छ। अनि मृगाश्रय पशुवस्त्र भनेको चाहिँ पशुहरूको तलपट्टि दाँत हुने पशुलाई चाहिँ, जस्तै भैँसीहरूको माथिपट्टि दाँत हुँदैन होला होइन, त्यस्तो खालको भन्न खोजेको यो त्यस्तो खालको पशुको मृगास चैव मृगहरूको अनि ब्यालास चाह ब्याला भनेको हिंसा गर्ने खालको यो चाहिँ के भन्छ यसलाई बाघहरू भनौँ न होइन बाघ चितुवाहरू गर्नुभयो अनि रक्षांसी राक्षसहरूको पिसा शास्त्र पिसासहरूको अनि जरायुज जरायुज भनेको गर्भबाट उत्पन्न हुनेवाला गर्भबाट उत्पन्न हुनेवाला मनुष्य मनुष्यहरूको ऊ भयो अनि वृक्षहरूको पनि उत्पत्ति गर्नुभयो भनेर मनुस्मृतिमा लेखिएको छ यो ब्रह्माजीले सृष्टि गर्नुभएकोमा धेरैहरू छन् स्वदेजम दशमम सकम युकामक सिकमक कुणम उष्मस्तो पजायन्ते भनेको छ क्या पुरै डस्नेवाला मच्छरहरू होइन झिङ्गा पचिङ्गाहरू सबै कुराको जन्म भयो भनेर चाहिँ शास्त्रमा लेखेको छ उद्विजाजा स्वरा स्थावरा सर्वी बीजकाण्ड प्रोडरिता औषध्य फलपाकान्ता बहुपुष्प फलोपगाह सबै कुराको जन्म भयो होइन उत्पत्ति गर्नुभयो पृथ्वीमा रहेका सबै संसारको उत्पत्ति गर्नुभयो त्यसमा बहुत फूल र फलवाला वृक्षहरूलाई पनि औषधि भनिन्छ अरे त्यस्ता औषधि रूपी फलहरूको पनि सृष्टि गर्नुभयो भन्ने छ तामसीहरूको पनि सृष्टि गर्नुभयो भन्ने कुराहरू धेरै कुराहरू लेखेको छ आज यसलाई त्यति नै मैले तपाईँलाई ज्ञानका कुराहरू दिएँ भोलिबाट हामी तपाईँलाई अझ नयाँ नयाँ कुराहरू म तपाईँलाई जानकारी गराउने प्रयास गर्ने नै छु हामी कार्यक्रम ज्योतिष दर्पणको यो विषयमा हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी उपस्थित हुने प्रयास गरिरहेका छौं घटस्थापनामा सबैले घटस्थापना गर्नुहोला जमरा सबैले राख्नुहुन्छ गाउँघरतिर हामीले राख्नु हुँदैन भन्ने खालको परम्परा पनि छ अरे त्यस्तो परम्परालाई त्याग्नुपर्छ घटस्थापनामा सबैले घरमा जमरा राख्नु घरमा चाहिँ जमरा राख्दैमा टिको लगाइएन भने पनि जमरा राख्न पाइन्छ भन्न खोजेको मेरो त मूल घर छ मूल घरमा गएर टिको लगाइन्छ मेरो घरमा किन जमरा राख्ने भन्ने खालका कुरा र तर्क र वितर्क भयो भने हुँदैन देवीको पूजा गरेर जमरा स्थापना गर्न हुन्छ घरमा टिको आफूले नलाए पनि राख्न मिल्छ सबै सबैलाई यो कुराको जानकारी गराए अब कार्यक्रम ज्योतिष दर्पणको आजको लागि अन्तिम अन्तिम भागमा उपस्थित भइसकेका छौं हामीलाई फेसबुकबाट वाट्सएपबाट पनि प्रत्यक्ष कुराकानी सम्वाद गर्न सक्नुहुनेछ र हामीसँग दिनैभरि यिनै दुईटा नम्बरहरूमा फोन गरेर हामीलाई तपाईँले सम्पर्क गरेर धेरैभन्दा धेरै कुराहरूको जानकारी लिन सक्नुहुनेछ भोलि 8 बजे उपस्थित हुनेछु आजको लागि म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित भएर तपाईँसँग बिदा लिनुपर्ने बेला भइसकेको छ भोलि बिहान उपस्थित हुनेछु आजको लागि आज्ञा दिनुहोस् तपाईँको दिन आनन्दमय मंगलमय रहोस् जय भवानी दुर्गा।

0: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।
1: हार्दिक आमन्त्रण, वेशभूषा, भाषा, संस्कृति संरक्षण औ प्रवर्धन गरी थारूनकी प्राचीन मौलिक कला संस्कृति जगाए। विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा आयोजना हुने 16 जीवरा धर्ना तथा शुभकामना आदान प्रदान कार्यक्रममा यहाँहरूको उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। जीवरा धर्ना कार्यक्रम सञ्चालन हुने मिति यही असोज 25 गते आइतबार। स्थान ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 जुडपानी बगना बजार बर्दिया। आयोजक ठाकुरबाबा बर्गर सञ्जाल समिति बर्दिया।
2: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
3: यही असोज 24 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
3: यही असोज 24 गते शनिबारको दिन
2: दिइने सेवाहरू: गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: केपी पोलिक्लिनिक भुरीगाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
3: असोज 24 गते शनिबारको दिन
4: फेरि अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
5: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधै बाघ्छिन्।
0: रेडियो टाइगर स्टुडियो टाइम।
2: यति बेला बिहानको 9 बजेको छ।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान शुरू। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टा समय लाग्ने। दशैंको लागि गाड़ीको अग्रिम टिकट बुकिङ खुला। बिहानैदेखि बस पार्कमा चहल पहल। यात्रुको सुरक्षामा विशेष निगरानी। म्याग्दीका 6 वटै पालिका विपद संकटग्रस्त क्षेत्र घोषित। बेनी जोमसम कोर्ला सड़क अन्तर्गत पोखरे बगर पुल 11 दिनपछि सञ्चालन। मौसममा भोलिदेखि सुधार हुने। साउदी विमानस्थलमा हुथी आक्रमणको जोखिम पछि भारतीय दूतावासको सतर्कता। एयर इण्डियाद्वारा रियादका लागि भोलिसम्मका उडान रद्द। र एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा। नेपाल खबरमा अब पूरा खबर। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरू भएको छ। आज बिहान 7 बजेदेखि मतदान शुरू हुने भनिए पनि 1 घण्टा ढिला गरी शुरू भएको हो। कास्कीका 81 वर्षीय सुभाषचन्द्र बरालले मत हालेर मतदानको शुरूआत गरेको निर्वाचन समितिले जनाएको छ। एकजना प्रतिनिधिले 23 वटा मतपत्रमा मतदान गर्नुपर्नेछ। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टा समय लाग्ने अनुमान छ। कांग्रेसका 7,317 जना प्रतिनिधिले मतदान गर्नेछन्। मतदानका लागि खुला मंच, राष्ट्रिय सभा गृह र प्रज्ञा भवन गरी 3 वटा केन्द्र तोकिएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे उम्मेद्वार छन्। निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी छ। 2-3 दिनसम्म मतगणना सम्पन्न गर्ने लक्ष्य रहेको कांग्रेसको निर्वाचन समितिले जनाएको छ। दशैं मनाउन घर जाने यात्रुका लागि आजदेखि सार्वजनिक यातायातको टिकट बुकिङ खुल्ला भएको छ। अग्रिम टिकट बुकिङ खुलेसँगै काठमाडौँ उपत्यका बस पार्कमा घर फर्किने यात्रुको चहल पहल बढ़न थालेको छ। टिकट लिन यात्रुहरू आज बिहानैदेखि बस पार्क पुग्न थालेका छन् भने केही यात्रु त रातिदेखि नै लाइनमा बसेका छन्। ट्राफिक प्रहरीले काठमाडौँ उपत्यका विभिन्न 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ। लामो तथा मध्यम दूरीका गाड़ीका लागि यात्रुको चाप अनुसार रिजर्भमा सञ्चालन गर्न पर्सि आइतबार घटस्थापनादेखि पूर्णिमासम्म रूट पर्मिट समेत खुला गरेको छ। यस्तै नारायणगढ़ मुगलिन सड़क खण्डमा घटस्थापनादेखि ठूला अत्यावश्यक वस्तु

चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका पहाड़ी क्षेत्रमा आज वर्षाको सम्भावना रहे पनि भोलिदेखि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदको भनाई छ। भोलिदेखि मौसम क्रमशः सुधार हुँदै जाने अनुमान छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरोपेन्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। काठमाडौँको बुढा नीलकण्ठबाट 21 किलो सुन बरामद भएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो ठूलो परिमाणमा सुन बरामद गरेको हो। प्रहरीकै व्यक्तिलाई पक्राउ पनि गरेको छ। बरामद सुन मध्य 11 किलो तयारी अवस्थामा रहेको र 10 किलो प्रशोधन गर्ने गरी राखेको अवस्थामा भेटेको प्रहरीको भनाइन्छ। त्रिभुवन विश्वविद्यालय त्रिवीले आउँदो आर्थिक वर्ष 83-84 लागि चालू आर्थिक वर्षको तुलनामा 9.77% बजेट विनियोजन गरेको छ। त्रिवीले 30,87,11,00,000 मध्य खर्चतर्फ 86.14% र पूँजीगत खर्चतर्फ 13.86% रकम छुट्याएको हो। प्रस्तावित कुल बजेट मध्ये 15,24,27,00,000 रूपियाँ आन्तरिक स्रोतबाट र 15,62,84,00,000 रूपियाँ नेपाल सरकारबाट बिहोर्ने अनुमान छ। चालू आर्थिक वर्षमा सरकारले त्रिवीलाई 7,31,06,00,000 रूपियाँ भन्दा बढ़ी अनुदान उपलब्ध गराएको छ। यो अघिल्लो वर्षको तुलनामा 4,80,00,000 रूपियाँ कम हो। अब विदेशको खबर। साउदी अरबका विमानस्थलमा हुती विद्रोहीको आक्रमण भइरहेको भन्दै भारतले त्यहाँ रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। रियादमा रहेको भारतीय दूतावासले सूचना निकालेर आवश्यक परे घरभित्रै बस्न र स्थानीय अधिकारीहरूले जारी गरेका निर्देशन पालना गर्न आग्रह गरेको बीबीसी हिन्दीले जनाएको छ। दूतावासले पछिल्लो घटनाक्रमसँग सम्बन्धित भिडियो तथा समाचार सामाजिक सञ्जालमा प्रसारण वा फेरि पोस्ट नगर्न पनि भारतीय नागरिकहरूलाई सचेत गराएको छ। दूतावासका अनुसार रियादको भारतीय दूतावास, जेद्दामा रहेका वाणिज्य दूतावास तथा भिसा सेवा प्रदाय कम्पनी मार्फत दिइने सेवा सामान्य रूपमा सञ्चालन भइरहेका छन्। यस्तै एयर इण्डियाले साउदी अरबको रियादका लागि आफ्ना सबै उडान भोलिसम्मका लागि रद्द गरेको जनाएको छ। अब खेल खबर। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले खेल मिलेमत्व तथा ठगी सम्बन्धी कसुरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ एन्फाका निलम्बित अध्यक्ष पंकज विक्रम नेमुवाङ सहित 4 जना विरूद्ध मुद्दा चलाउन सिफारिश गरेको छ। सिफारिशसँगै अध्यक्ष नेमुवाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन्। सीआईबीले एन्फाका अध्यक्ष नेमुवाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल संजीव पाण्डेलाई प्रतिवादी बनाएर मुद्दा अघि बढ़ाउन सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो। चार भञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान शुरू। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टा समय लाग्ने। दशैंको लागि गाड़ीको अग्रिम टिकट बुकिङ खुला। बिहानदेखि बस पार्कमा यात्रुको चहल पहल, सुरक्षामा विशेष निगरानी। म्याग्दीका 6 पालिका विपद संकटग्रस्त क्षेत्र घोषित। बेनी जोमसम कोर्ला सड़क अन्तर्गत पोखरे बगर पुल 11 दिनपछि सञ्चालन। भोलिदेखि मौसममा क्रमिक सुधार हुने। साउदी विमानस्थलमा हुती आक्रमणको जोखिमपछि भारतीय दूतावासको सतर्कता। एयर इण्डियाद्वारा रियादका लागि भोलिसम्मका उडान।

0: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
1: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
0: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक, कञ्चनपुर जाने बाटो भुडिकाउ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482974।
2: रेडियो टाइगर 99.2 मेगाहर्ज, नामै काफी छ।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा आज नै नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यही असो 24 गते शनिबारको दिन
0: फेरि अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: के तपाईलाई दुना टपरी चाहिएको छ? पूजा आजा विवाह व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल नास्ता पसल होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0-72 98-224-21-679 र 98-125-10-349।
1: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
2: यी असोज 24 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
2: यी असोज 24 गते शनिबारको दिन
1: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हाडजोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यही असोज 24 गते शनिबारको दिन
0: फेरी अस्पताल नेपालगंजबाट हाडजोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सँगै बाघ झैं।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
1: पाइला मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
2: यी असोज 24 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
2: यी असोज 24 गते शनिबारको
1: दिन सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
3: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो, जम्मै मान्छे त्यतै गइरहेछन् त।
4: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
3: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरीगाउँ बजार बर्दियामा। अल पसल ठाकुर बाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरीगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98-482-99-774।
5: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
6: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
5: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
6: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
5: अङ्कल सेवाहरू
6: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ECG, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाघ सुन्छ।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यी असोज 24 गते शनिबारको दिन
0: फेरि अस्पताल नेपालगंजबाट हार्जोनी नशा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बाथोकको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, भाग छ।

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही असोज 24 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यी असोज 24 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाजमै। Radio Tiger Studio Time. अहिले दिउँसोको 3 बजेको छ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले दिउँसोको 3 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काठमाडौँको बुढा नीलकण्ठमा बरामद भएको सुनको बजार मूल्य 54,60,00,000 रूपियाँ भन्दा धेरै। गिरोहले घर भाडामा लिएर अवैध धन्दा गर्दै आएको भेटियो। 70% नेपालीलाई आवास खर्च धान्न नै कठिनाई। शिक्षकलाई गाड़ी किन्न ब्याजमा सहुलियत दिने तयारी। कोरला नाकाबाट 11 दिनमा 543 टन फलफूल भित्रियो। बेनी जोमसम कोरला सड़क अवरूद्ध हुँदा गन्तव्यमा पुर्याउन भने समस्या। भारतमा सीपीएजीको आह्वानमा भोलि हुने प्रदर्शन अघि नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तैनाथ। निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग। र म्याराडोनाको मृत्यु सम्बन्धी मुद्दामा अभियोजकहरूद्वारा 12 वर्षसम्मको सजाय माग। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका 2 माथिल्लो भंगालमा हिजो बरामद भएको झण्डै 22 किलो सुनको बजार मूल्य 54,60,07,320 रूपियाँ 4 पैसा बराबर रहेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चीनको ग्वानझाउमा बस्ने झेन जिया ले विच्याट मार्फत नेपालमा रहेका आफ्ना समूहका चिनिया नागरिकलाई सुन प्रशोधन गर्ने, तयार पार्ने र तोकिएको ठाउँमा पुर्याउने निर्देशन समेत दिने गरेका थिए। कार्यालयले हिजो 21 किलो 750.68 ग्राम सुन बरामद भएको विषयमा आज पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा जानकारी गराएको हो। सुन सहित 3 जना चिनिया नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा 27 वर्षीय हान फेई, 37 वर्षीय वाङ झियानझिङ र 47 वर्षीय झौ लोङक्विङ रहेका छन्। नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघबाट परीक्षण तथा प्रमाणीकरण गरिए अनुसार यो सुनको मूल्य 54,60,07,000 रूपियाँ बराबर छ। कार्यालयले चिनिया नागरिकले भाडामा लिएको घरमा छापा मारेर सुन बरामद गरेको थियो। घर चिनिया नागरिक सुक्यानले मासिक 3,30,000 रूपियाँ भाड़ा तिर्ने गरी लिएको अनुसन्धानबाट खुलेको छ। उनले 4 महिनाका लागि अग्रिम 13,20,000 रूपियाँ भुक्तानी समेत गरेका थिए। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समिति चयनका लागि अहिले मतदान चलिरहेको छ। बिहान 8 बजेदेखि मतदान शुरू भएको हो। यसअघि बिहान 7 बजेदेखि मतदान शुरू गर्ने र अहिले 3 बजेसम्म सकिने भनिए पनि ढिलो मतदान शुरू भएको र मत खसाल्न प्रतिनिधिलाई समय लागेकोले लम्बिएको छ। मतदानको समय बेलुका 5 बजेसम्मका लागि थप गरेको निर्वाचन समितिले जनाएको छ। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टाको समय लागेको छ। एकजनाले 23 जनालाई मतदान गर्नुपर्छ। 7,317 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। मतदानका लागि खुला मंच, राष्ट्रिय सभागृह र प्रज्ञा भवन गरी 3 केन्द्र तोकिएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गी उम्मेद्वार हुनुहुन्छ। निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी छ। यसैबीच नेपाली कांग्रेसको सभापतिका उम्मेद्वार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र सहभागी भएर पनि पराजित भएकाहरूलाई समेट अघि बढ़ने बताउनु भएको छ। महाधिवेशन मतदान स्थलमा पत्रकार संघको कुराकानीमा उहाँले कांग्रेसभित्र देखिएको राजनैतिक असन्तुष्टिलाई सम्बोधन गर्ने र पार्टीका सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको हो। नेपालमा आवास सम्बन्धी खर्च धान्न 70% नेपालीलाई कठिनाई हुने गरेको एक अध्ययनले देखाएको छ। हेबिट्याट फर ह्युमानिटी इन्टरनेशनलले सार्वजनिक गरेको होम एट व्हाट कस्ट ग्लोबल हाउसिङ रिसर्च 2026 प्रतिवेदन अनुसार आवासको बढ़दो लागतसँगै सुरक्षित बसोबास, विपद जोखिम र आवासीय सुरक्षाको विषय नेपाली परिवारको लागि चुनौती बन्दै गएको हो। प्रतिवेदनका अनुसार नेपालमा 70% उत्तरदाताले आफूलाई आवास सम्बन्धी खर्च नियमित रूपमा धान्न कठिन हुने गरेको बताएका छन्। 22 देशमा गरिएको सर्वेक्षणमा यस्तो समस्या भोग्नेको विश्वव्यापी औसत भने 34% मात्रै रहेको छ। त्यस्तै 70% नेपालीले कुनै अप्रत्याशित समस्या आए आफू बसिरहेको आवास गुम्न सक्ने चिन्ता व्यक्त गरेका छन्। विश्वव्यापी रूपमा यस्तो चिन्ता व्यक्त गर्नेको अनुपात 48% रहेको छ। आवास सम्बन्धी आर्थिक दबावले नेपाली परिवारको स्वास्थ्य, पारिवारिक जीवन र भविष्यको योजना समेत प्रभावित गरिरहेको प्रतिवेदनमा उल्लेख छ। अध्ययनका लागि नेपालमा 1,400 जनालाई सर्वेक्षणमा सहभागी गराइएको थियो। नेपाल सहित विश्वका 22 देशमा कुल 30,758 जना सर्वेक्षणमा सहभागी थिए। प्रतिवेदनले नेपालमा आवासको समस्या घर निर्माणका विषयमा मात्र सीमित नभएको उल्लेख गरेको छ। आवासको लागत, सुरक्षित जग्गा तथा स्वामित्व, जलवायु र विपदको जोखिम, सुरक्षित तथा दिगो संरचना र किफायती आवासको उपलब्धतालाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्नेमा अध्ययनको निष्कर्ष रहेको छ। शिक्षकलाई गाड़ी खरिदमा ब्याज सहुलियत दिने व्यवस्था सहितको शिक्षा 11 संशोधन नियमावली 2083 सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ। प्रस्तावित व्यवस्था अनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले 50 लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले 40 लाख रूपियाँसम्मको गाड़ी खरिद गर्न सक्नेछन्। त्यसै गरी माध्यमिक तृतीय श्रेणी निम्न माध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले 4 लाखसम्मको दुई पाङ्रे गाड़ी खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार गाड़ी खरिदका लागि बैंक मार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको 80%सम्मको किस्ताको ब्याज सरकारले सहुलियत स्वरूप बेहोर्ने व्यवस्था नियमावलीमा गरिएको छ। शिक्षकले बाँकी 20% रकम आफै व्यवस्थापन गरी गाड़ी खरिद गर्न सक्नेछन्। शिक्षक सेवामा बहाल रहेको अवधिसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले बेहोर्ने व्यवस्था गरिएको हो। चीनबाट 11 दिनको अवधिमा 543 टन फलफूल आयात भएको छ। नेपाल चीन उत्तरी कोरला नाकाबाट फलफूल आयात भएको हो। कोरला लोमानथाङ 4 नेहेचुङ क्वारेन्टाइन कार्यालयका अनुसार ठूलो वर्षा र हिमपातपछि कोरला नाकाबाट चिनिया फलफूल भित्रिएको हो। क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक वन्दना घरती मगरका अनुसार पछिल्लो 11 दिनमा कोराला नाका हुँदै सबैभन्दा धेरै स्याउ अनि आँप र ड्रागन फूड्स नेपाल भित्रिएको छ। गएको असोज 11 बाढ़ी पहिरोले बेनी जोमसोम कोराला सड़क पूर्ण रूपमा अवरूद्ध हुँदा कोराला नाकाबाट नेपाल भित्रिएका चिनिया फलफूल जन्ने मालवस्तु गन्तव्यसम्म पुर्याउन भने समस्या भएको छ। आयात भएका चिनिया फलफूल जन्ने वस्तु लामो समयसम्म कन्टेनरभित्र गुम्सिएर सड्ने र बिग्रने जोखिम बढ़ेको छ। मुस्ताङको जोमसोममा झण्डै 24,50,000 रूपियाँ बराबरको ड्रागन फ्रूट गन्तव्यमा पुर्याउन नसकेपछि स्थानीय बासिन्दालाई वितरण गरेको कम्पनीका प्रतिनिधि सुभाष सुनवारले जानकारी दिनुभयो। सडेर खेर फाल्नुभन्दा स्थानीय बासिन्दालाई वितरण गरेको उहाँले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला। खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
1: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सिमिट एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
2: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
1: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514-14982 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
2: वाट्सएप नम्बर 98514-14982 होइन त? अनि त्यसपछि
1: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
2: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
1: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
1: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुल। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। कास्कीको पोखरामा आज बिहान भएको स्कूल बस दुर्घटनाको छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ। दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन, कारण पहिचान गर्न र आउँदा दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय सुझाउन समिति गठन गरिएको हो। महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसी, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहेको मेयर धनराज आचार्यले जानकारी दिनुभयो। समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरी 5 दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिएको छ। पोखरा महानगरपालिका 28 चोखलेको भीरमा बिहान कालिका इंग्लिश बोर्डिङ स्कूलको G2K 14-17 नम्बरको बस दुर्घटना हुँदा 4 जना विद्यार्थी सहित 5 जनाको ज्यान गएको छ। बसमा 19 जना रहेकोमा 14 जना घाइते भएका छन्। उनीहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। अब विदेशको खबर। भारतमा ककरू जनता पार्टी सीजेपीको आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै भोलि हुने प्रदर्शन अघि राजधानी नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ। सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै भोलि राजधानीमा जनपरिचालन कार्यक्रम आयोजना गर्दै जन्तर मन्तरसम्म मार्च गर्ने आह्वान गरेको छ। यो समूहले यसअघि जन्तर मन्तरमा प्रदर्शनको नेतृत्व गर्दै तत्कालीन शिक्षा मन्त्रीलाई हटाउने अभियानमा सफलता प्राप्त गरेको थियो। भारतको निर्वाचन आयोगले मतदाता सूचीको विशेष गहन पुनरावलोकन प्रक्रिया अघि बढ़ाएपछि यसै महिना विरोध प्रदर्शन चर्किएको हो। आयोगले दोहोरो नाम भएका र अयोग्य मतदातालाई हटाउन प्रक्रिया सञ्चालन गरिरहेको बताएको छ। तर विपक्षी दल र आलोचकहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी भाजपालाई फाइदा पुग्ने गरी मतदातालाई मतदानको अधिकारबाट वञ्चित गर्न खोजिएको आरोप लगाएका छन्। विदेशकै अर्को खबरमा सन् 2026 को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी मानवाधिकार कानून व्यवसायी नवनितेम नाबी पिल्लेलाई प्रदान गरिएको छ। नर्वेजियन नोबेल समितिले उनलाई रंगभेदकारी शासन विरूद्ध संघर्ष र शान्ति तथा अन्तर्राष्ट्रिय कानूनको प्रवर्धनमा पुर्याएको योगदानका लागि सन् 2026 को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। अब खेल खबर। अर्जेन्टिनाका सरकारी वकिलहरूले दिग्गज फुटबलर डिएगो म्याराडोनाको मृत्युको समयमा उनको उपचारमा संलग्न अव्यवस्थित चिकित्सा टोलीलाई 12 वर्षसम्मको जेल सजाय हुनुपर्ने तर्क गरेका छन्। मस्तिष्कमा जमेको रगतको शल्यक्रियापछि स्वास्थ्य लाभ गरिरहेका बेला सन् 2020 नोभेम्बर 25 भएको म्याराडोनाको मृत्युको सम्बन्धमा 7 जना चिकित्सक कर्मीमाथि गएको अप्रेलदेखि मुद्दा चलिरहेको छ। सन् 1986 को विश्वकपका ती चर्चित खेलाड़ी म्याराडोनाको शल्यक्रिया भएको 2 हप्तापछि ब्युनर्स आयर्समा रहेको एक भाड़ाको घरमा हृदयघात र एम्युट पल्मोनरी इडिमाका कारण 60 वर्षको उमेरमा निधन भएको थियो। म्याराडोनाको मृत्यु हुनु अघिको अवधिमा अत्यन्तै अपर्याप्त स्याहार उपलब्ध गराएको आरोप उनका मुख्य चिकित्सक, मनोचिकित्सक, मनोवैज्ञानिक र नर्सहरू सहितको चिकित्सा टोलीमाथि लागेको छ। यद्यपि उनीहरूले यो आरोपलाई भने अस्वीकार गर्दै आएका छन्। चारभन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। काठमाडौँको बुढा नीलकण्ठमा बरामद भएको सुनको बजार मूल्य 54,60,00,000 रूपियाँ भन्दा धेरै। गिरोहले घर भाड़ामा लिएर अवैध धन्दा गर्दै आएको भेटियो। 70% नेपालीलाई आवास खर्च धान्न नै कठिनाई। शिक्षकलाई गाड़ी किन्न ब्याजमा सहुलियत दिने गरी तयारी। कोरला नाकाबाट 11 दिनमा 543 टन फलफूल भित्रियो। भेनिजोङसोम कोरला सड़क अवरूद्ध हुँदा गन्तव्यसम्म पुर्याउन भने समस्या। भारतमा सीजेपीको आह्वानमा भोलि हुने प्रदर्शन अघि नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तैनाथ। निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग। र म्याराडोनाको मृत्यु सम्बन्धी मुद्दामा अभियोजकहरूद्वारा 12 वर्षसम्मको सजाय माग।
0: रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाप चाहिँ।
3: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
4: यी असोज 24 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
4: यी असोज 24 गते शनिबारको दिन
3: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
5: एकान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
6: विजय सुनचाँदी पसलमा नै किन नि?
5: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98-83-68-58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
7: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
8: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
7: अरे अरे सपना, तिमी कता जान लागे कि?
9: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
7: ए रमेश, पर्ख न, कता हिँडेको के?
10: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
7: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
10: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
7: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98-570-29-17 र 98-570-37-582।
10: नमन सपिङ सेन्टर ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz।

0: सबै हुन थाल्यो, गाह्रो पो भयो त दा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनाज चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोप्राइटर राधा रिजाल 98691777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाग्समै।

0: 42 55 909 र 98 4 97 5 17।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन सधैँ बाघ सुन।

0: रेडियो टाइगर 99.2 MHz नामै काफी छ। रेडियो टाइगर स्टूडियो टाइम यति बेला अपराह्नको 4 बज्यो।
1: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
2: यी असोज 24 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
2: यी असोज 24 गते शनिबारको
1: दिन सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
3: के तपाईँलाई दुनाको परि चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10 देखि 30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँ देखि 90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 9816-0672 9824-21679 र 9125-10349। हार्दिक आमन्त्रण। वेशभूषा, भाषा, संस्कृति संरक्षण औ प्रवर्धन गरी फारूनकी प्राचीन मौलिक कला संस्कृति जगाए। विजयादशमी तथा शुभ दीपावली 2083 को पावन अवसर में आयोजना होने 16 जीवरा धरना तथा शुभकामना आदान प्रदान कार्यक्रम में यहाँहरुको उपस्थिति का लागि हार्दिक आमन्त्रण गर्दछौ। जीवरा धरना कार्यक्रम संचालन होने मिति यही असोज 25 गते आइतबार। स्थान ठाकुर बाबा नगरपालिका वडा नम्बर 3 जुडपानी बग्ना बजार बर्दिया। आयोजक ठाकुर बाबा बर्गर सञ्जाल समिति बर्दिया।
4: यो हो बर्दियाको आवाज।
0: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यही असो 24 गते शनिबारको दिन
0: फेरी अस्पताल नेपालगंजबाट हार्जोनी नशा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बाँसोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान नवाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज़, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: चाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही असोज 24 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि चाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही असोज 24 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठ्यघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क चाइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यही असोज 24 गते शनिबारको दिन
0: फेरी अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अङ्कल सेवाहरू
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्जन त सधैँ बाजे।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम आशाको किरण। कार्यक्रम सुनेर आशिषित हुनुहोस्।

0: कष्टै कष्टले भरिएको यो संसारमा येशू मात्र हुन् एक सत्य शरण, निराशा र अध्ययारोमा हराइरहेको निम्ति बाटो र ज्योति देखाउने यो आशाको किरण। श्रोता, साँचो शान्ति, आनन्द, खुशी अनि प्रेम नचाहने मानिस सायद यो संसारमा विरलै होलान्। तर अभाग्यवश समय र परिस्थितिको कारणवश जीवन आशारहित, अनर्थक र पट्टै लाग्दो बन्दछ। हामी विश्वास र आशा गर्दछौ यो आशाको किरणले निश्चय नै हाम्रो हारको जीवनमा आशाको नयाँ किरण हालिदिनेछ।
1: टीडब्ल्यूआर नेपालद्वारा प्रस्तुत आशाको किरण रेडियो कार्यक्रममा तपाईँहरू सबैजनालाई स्वागत छ। ईश्वरीय वचन सुन्ने हृदयको साथ बसिरहनु भएका सम्पूर्ण श्रोताहरूको बीचमा आज म को जानेछ भन्ने विषयमा यो सन्देश लिएर आएको छु। सुनेर सबैजना आशिषित हुनुहोला। आउनुहोस् वचनलाई साभार गर्नेछौ। इसाई धर्म विश्वास वास्तवमा एक सेवकाई जडित विश्वास हो। यसले एउटा प्रचारद्वारा मानिसको जीवन परिवर्तन गर्दछ। प्रभु येशू ख्रीष्टले भन्नुभएको छ कि हामी उहाँको गवाही र साक्षी हुनुपर्छ। उहाँ महिमामा उक्लिनु अघि चेलाहरूलाई यही कुरा भन्नुभयो, जब पवित्र आत्मा तिमीहरू माथि आउँदछ तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू पृथ्वीको पल्लो छेउसम्म मेरो गवाही र साक्षी हुनेछौ। यसैले एउटा इसाई धर्म र विश्वास प्रचार बिना अस्तित्वमा रहन सक्दैन। कसैले हामी इसाईलाई अनौठा मानिसहरू जस्तो ठान्दछौ। तिनीहरूलाई यो लाग्दछ कि हामी हाम्रो विश्वासको वचन प्रचार गर्छौ र यो विश्वासलाई जबरजस्ती उनीहरूमा थुपार्दछौ। तर त्यो कुरा असम्भव कुरा हो। म तपाईँलाई मेरो गवाही दिन सक्छु, मेरो अनुभव भन्न सक्छु, मेरो विश्वास म तपाईँलाई दिन सक्दिन। तपाईँको विश्वास तपाईँको हो। तपाईँले आफ्नो विश्वास आफैमा राख्नुहुन्छ। म मेरो आफ्नो विश्वास ममा राख्दछु। तर कसैले विश्वास थोपरेर, कसैले विश्वासलाई लादेर त्यो विश्वास म गर्न सक्दिन। म तपाईँलाई यसको बारेमा भन्न सक्छु, साँचो सत्य कुरा के हो भनेर भन्न सक्छु, तर विश्वास गर्नै पर्छ भनेर जबरजस्ती थुपार्न सक्दिन। त्यो एउटा इसाई विश्वासको एउटा जीवन यात्रा हो। इसाई विश्वासमा एउटा सेवकाईको विचार एउटा ठोस कारण छ, जहाँ येशू स्वयंले उहाँका चेलाहरूलाई र उहाँलाई विश्वास गर्नेहरूलाई उहाँको साक्षी र गवाही हुनको निम्ति बोलाउनु भयो र उनीहरूलाई प्रचार गर्नको निम्ति पठाउनुहुन्छ। तर अब यहाँ प्रश्न उठ्छ, को जानेछ, को जाने? यसैले आउनुहोस् हामी 9 अध्यायको 35 पददेखि लिएर 10 अध्यायको 7 पदसम्म हामी यसलाई पूरा पाठ गर्नेछौ। आउनुहोस् यसलाई ध्यान दिएर सुन्नुहोस्। लेखेको छ, थोरै खेतालाहरू 35 येशू समस्त शहरहरू र गाउँहरूतिर तिनीहरूका सभाघरहरूमा शिक्षा दिँदै राज्यको सुसमाचार प्रचार गर्दै हरेक किसिमका रोग र दुर्बलताहरूलाई निको पार्दै हिँड्नुभयो। तर भीड़लाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो, किनभने तिनीहरू गोठाला बिनाका भेडा

थोमा र कर उठाउने मत्ती, अल्फेयसका छोरा याकुब, थेदियस, सिमोन कनानी र युदा इस्करियोत जसले येशूलाई पक्राइदियो। येशूले यी बाह्र चेलालाई यसो भनी आज्ञा दिएर पठाउनु भयो, अन्य जातिहरूको माझमा नजाऊ र सामरीहरूका शहरमा नपस, तर इजरायल जातिका हराएका भेडाहरू कहाँ जाऊ, स्वर्गको राज्य नजिकै आइपुगेको छ भन्दै प्रचार गर। हामीले पाठ गरेको यस खण्डबाट येशूले आफ्ना चेलाहरूलाई दिनुभएको निर्देशनहरूलाई ध्यानपूर्वक हेर्नुहोस्। यहाँ हामी पहिलो कुरा देख्छौ, प्रार्थनाको आवश्यकता बुझ्नु पर्दछ। जब येशूले विशाल भीड देख्नुभयो, म दयाले भरिनुभयो, त्यहाँ हजारौं मानिसहरू थिए, उहाँले तिनीहरूलाई गोठालो नभएको भेडा झैँ छरिएको देख्नुभयो। आज हामी संसारमा देख्छौ अरबौं मानिसहरू छन्, धेरै जसो मानिसहरू अझै पनि त्यस्ता छन् जो गोठाला बिनाका भेडाहरू जस्तै छन्, उनीहरूको जीवन दुःखदायी छ। त्यसले प्रार्थनाको आवश्यकता यहाँ अझ ठूलो छ। येशूले भन्नुभयो, फसल साँच्चै प्रशस्त छ तर खेतालाहरू अति नै थोरै छन्। यदि उहाँको समयमा फसल प्रशस्त थियो भने आज यो अझ धेरै झन बढी प्रशस्त छ, तर कामदार अझै कम छन्, थोरै छन्। त्यसैले येशूले आज्ञा दिनुभयो, फसलका प्रभुसँग प्रार्थना गर ताकि उहाँले आफ्ना फसलमा कामदारहरू पठाउन्, खेतालाहरू पठाइदिउन्। परमेश्वरको काम, परमेश्वरको राज्यको काम प्रार्थना बिना केही गर्न सकिँदैन। सबै कुराको लागि उत्तर एउटै हो, प्रार्थना। तर प्रार्थना मात्र पर्याप्त छैन, सहभागी हुनको निम्ति बोलावटको पहिचान पनि आवश्यक छ। येशूले आफ्ना बाह्र चेलाहरूलाई बोलाउनु भयो, यो विशेष सहभागिता र विशेष जिम्मेवारीको साथ उहाँले बोलावट गर्नुभयो। उहाँले तिनीहरूलाई विशेष वरदान दिनुभयो, उहाँले तिनीहरूलाई अशुद्ध आत्माहरू निकाल्ने शक्ति दिनुभयो, सबै प्रकारको रोग र पीड़ा निको पार्ने अधिकार दिनुभयो। यसरी तिनीहरू प्रभुको महान काममा सहभागी हुन बोलाइएका थिए। बाह्र जनाको नाम उल्लेख गरेको छ, प्रत्येकको आफ्नै व्यक्तित्व थियो। उनीहरू बोलाइएका थिए र उनीहरू जानेहरूमा थिए, ती हुन् सिमोन, आन्द्रियास, याकुब, यहुन्ना, सबै चेलाहरू। उहाँको महान सेवकाय र योजनामा सहभागी गराउनको निम्ति उहाँले बोलाउनु भएको थियो। यहाँ दुई दुईजना विशेष गरी नियुक्त भएका थिए, मत्ती कर उठाउने र यहुदा जसले येशूलाई धोका दिनुभयो। तर म तपाईँलाई यो साँचो कुरालाई प्रतिबिम्बित गराउन चाहन्छु, प्रभु येशू सबैजना चेलाहरूलाई बोलाउनु भएको थियो, उहाँको महान सेवकाईमा सहभागीको निम्ति विशेष स्थानमा नियुक्त गर्नुभयो। तर म चाहन्छु तपाईँ यस कुरामा गम्भीरतापूर्वक विचार गर्नुहोस् कि सबै चेलाहरूलाई प्रभुको महान कार्यमा सहभागी हुन बोलाइएको थियो, प्रत्येकको लागि एक विशेष स्थान राखिएको थियो। आज पनि परमेश्वरको योजनामा तपाईँ र म विशेष कामको निम्ति नियुक्त गरिएका छौ, राखिएको छ। यदि तपाईँ क्रिस्चियन हुनुहुन्छ भने येशूले तपाईँलाई उहाँको महान खेतमा, दाखबारीमा काम गर्नको निम्ति बोलाउनु भएको कुरा स्वीकार गर्न म अनुरोध गर्दछु। यदि हामी साँच्चै नै विश्वासी हौ, क्रिस्चियन हो भने यो कुरालाई महसुस गर्नुपर्छ। हो, हामी विश्वास छैनौ, क्रिस्टको बारेमा थाहा छैन भने म तपाईँलाई यो पनि भन्छु, आफ्नो हृदय जीवन येशूतर्फ फर्काउनुहोस्। तपाईँले त्यो जीवन, त्यो यात्रा भेट्नुहुनेछ जो बाटो, सत्य र जीवन उहाँ नै हुनुहुन्छ। एक महान मिशनरीले भनेका थिए, परमेश्वरलाई तपाईँको क्षमता भन्दा तपाईँको उपलब्धता चाहनुहुन्छ। साँच्चै हो, प्रभुको कार्यमा सहभागी हुन बोलावट बुझ्ने मानिस को होला, प्रभुले त्यो खोज्नुहुन्छ। प्रचार गर्ने आज्ञालाई पालन गर्नु नै यसको पूर्णता जवाब पनि हो। येशूले बाह्र जनालाई स्पष्ट निर्देशन दिनुभयो, उहाँले भन्नुभयो, अन्य जातिहरूको बाटोमा नजाऊ न त सामरीहरूको कुनै शहरमा जाऊ, बरु इजरायलको घरानामा हराएका भेडाहरू कहाँ जाऊ र प्रचार गर। प्रभुको निर्देशनलाई प्रश्न गर्नु चेलाहरू वा हाम्रो लागि उचित थिएन। उहाँले तिनीहरूलाई इजरायलको हराएका भेडाहरूका पठाउनुको एउटा विशेष कारण थियो र उहाँलाई थाहा थियो उहाँ के गर्दै हुनुहुन्छ। त्यसैले उहाँले तिनीहरूलाई ठ्याक्कै आज्ञा दिनुभएको थियो। उहाँले पहिलो भन्नुभयो नजाऊ, एउटा तयारीको निम्ति थियो, तर अब तयारी भइसकेपछि उहाँले तुरन्तै भन्नुभयो बरु जाऊ। यसैले जब हामीलाई आज्ञा दिइन्छ हामीले त्यो पालन गर्नुपर्छ भन्ने कुरा बुझ्नु अति नै आवश्यक छ। उहाँले थप निर्देशन दिनुभयो, जब तिमीहरू जान्छौ प्रचार गर, स्वर्गको राज्य नजिकै छ भनेर प्रचार गर। यो निर्देशनमा येशूले सेवाको दुई महत्वपूर्ण पक्ष उल्लेख गर्नुभयो, पहिलो कुरा सुसमाचार प्रचार गर, दोस्रो कुरा पश्चाताप गर। मित्र, आज पनि त्यस्तै छ, हामीले सुसमाचार प्रचार गर्नुपर्छ। हाम्रो सन्देश सुसमाचार हो, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिकै छ। यहाँ उल्लेख गरेको पश्चातापको अर्थ के हो? बाइबलले यसको अर्थ स्पष्ट गर्दछ, आफ्नो मनलाई परिवर्तन गर्नु, पाप प्रति दृष्टिकोणलाई बदल्नु, परमेश्वरलाई हेर्ने उहाँकै तरिका अपनाउनु हो। यसको लागि अर्को कुनै बाटो छैन, हामीले आफ्नो मन परिवर्तन गर्नुपर्छ, त्यो पश्चाताप। चेलाहरूलाई

प्रचार गर्ने आज्ञा पालन गर्ने अपेक्षा गरिएको थियो। उनीहरूको लागि अर्को विकल्प थिएन। रोमीहरूको पुस्तकमा अध्याय 10 हामी देख्छौ, प्रेरित पावलले यसलाई राम्रोसँग व्याख्या गरेका छन्। लेखिएको छ, तर जसलाई विश्वास गरेकै छैनन् उहाँलाई मानिसहरूले कसरी पुकार्ने, जसको विषयमा सुनेकै छैनन् उहाँमाथि तिनीहरूले कसरी विश्वास गर्ने, र प्रचारक बिना तिनीहरूले कसरी सुन्ने, र कसैले नपठाइकन मानिसहरूले कसरी प्रचार गर्ने, जस्तो लेखिएको छ, सुसमाचार प्रचार गर्नेहरूका पाउ कति सुन्दर। या भनिएको छ, विश्वास सुनवाईबाट आउँदछ र सुनवाई परमेश्वरको वचनबाट आउँदछ। हो, प्रभुको नाउँ धन्यको होस्। त्यसैले शीर्षकमा भनिएको छ, को जानेछ। यो प्रश्नको जवाबमा यी कुराहरू छन्। प्रार्थनाको आवश्यकता महसुस गर्नु र आफ्नो बोलावटलाई स्वीकार गर्नु, प्रचार गर्ने आज्ञालाई कार्यान्वयन गर्नु, यी सत्य शिक्षालाई जो यीशुले दिनुभएको छ, त्यो हिजो पनि थियो, आज पनि छ, र हिजो पनि गरिएको थियो, आज पनि तपाईँले मैले गर्नुपर्छ। के तपाईँ यो बोलावट र यो आज्ञा स्वीकार गर्न तयार हुनुहुन्छ? यदि तयार हुनुहुन्छ भने यो राज्यको साँचो सत्य सुसमाचार हामी सबैतिर फैलाउँदै जाउँ। परमेश्वरले हामीलाई ज्ञान बुद्धि सर्वशक्ति बल दिनुभएको होस्। आजको यस सन्देशबाट परमेश्वरले हामी सबैजनालाई प्रशस्त आशिष दिनुभएको।

0: 03-5679 भने एन्सेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813-30-06-90 फोन नम्बर 01-55-91-053 र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन सधैँ बाजिसै।
2: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
3: यी असोज 24 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
3: यी असोज 24 गते शनिबारको
2: दिन सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842457।

0: मनसुन शुरू हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टिभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेडक्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रय स्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भासिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल, ढलानहरू तथा भूइँमा चिरा पर्ने रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पक्षीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
0: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेडक्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
1: नेपाल रेडक्रस सोसाइटीद्वारा

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुरिकाउ बर्दिया प्रोपराइटर हेमराज आचार्य

0: मोबाइल नम्बर 98482974।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
2: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ। अहिले बेलुकीको 6 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनबाट प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै, बेलुका 7 बजेसम्मका लागि समय थप। नेकपाको वडा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक।
0: राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विपद सम्बन्धी अध्यादेश जारी। विपद प्रभावितका लागि राहत र बस्ती स्थानान्तरणको तयारी तीव्र। नापी विभागको नेतृत्वमा 44 सुरक्षित ठाउँ पहिचान।
1: चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन। मुख्य चाडपर्वको बेला दैनिक उपभोग्य वस्तुको भाव अत्याधिक बढेको उपभोक्ताको गुनासो।
2: कति महँगो महँगो बढिरहेछ यहाँ, झन महँगो चाहिँ दसैँको मुखमा।
3: चामल बोरामै 300-400 रुपियाँ बढेछ। त्यस्तै दालमा, तेलमा, तरकारीहरूमा पनि अब आकाशीयकै मूल्य छ।
0: यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी नबी पिल्लेलाई प्रदान गरिने। शान्ति र अन्तर्राष्ट्रिय कानूनको प्रवर्धनमा पुर्याएको योगदानका लागि सम्मान।
1: र एसियाडमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई सरकारले नगद पुरस्कार प्रदान गर्ने।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समिति चयनका लागि अहिले पनि मतदान चलिरहेको छ। आज बिहान 8 बजेदेखि शुरू भएको मतदान अहिले पनि चलिरहेको हो। यसअघि बिहान 7 बजे मतदान शुरू गर्ने र दिउँसो 3 बजेसम्म सकिने भनिए पनि ढिलो मतदान शुरू भएको र मत खसाल्न प्रतिनिधिलाई समय लागेकोले लम्बिएको छ। मतदानको समय बेलुका 5 बजेसम्मका लागि थप गरेकोमा नसकिएपछि फेरि अहिले बेलुका 7 बजेसम्मका लागि समय थप भएको निर्वाचन समितिले जनाएको छ। मतदान गर्न एकजना प्रतिनिधिलाई झण्डै आधा घण्टाको समय लागेको छ। एकजनाले 23 जनालाई मतदान गर्नुपर्छ। बेलुका 5 बजेसम्म 4,500 भन्दा धेरै मत खसिसकेको छ। 7,317 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। मतदानका लागि खुला मंच, राष्ट्रिय सभागृह र प्रज्ञा भवन गरी 3 केन्द्र तोकिएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगन कुमार थापा र श्यामकृष्ण खड्गी उम्मेद्वार हुनुहुन्छ। निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा गर्ने तयारी छ। यसैबीच नेपाली कांग्रेसका सभापतिका उम्मेद्वार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र सहभागी भएर पनि पराजित भएकाहरूलाई समेटेर अघि बढ़ने बताउनु भएको छ। महाधिवेशन मतदान स्थलमा आज दिउँसो पत्रकारसँग उहाँले कांग्रेसभित्र देखिएको राजनीतिक असन्तुष्टिलाई सम्बोधन गर्ने र पार्टीका सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको हो।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाले वडा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस टाडामा आज बसेको पार्टी केन्द्रीय संयोजन समितिको बैठकले वडा र पालिका स्तरको अधिवेशन पालिका चुनाव अगावै गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। उहाँका अनुसार आउँदो पुस 11 गते देशभरका सबै वडामा एकै दिन वडा स्तरीय अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ। यसै गरी माघ 15 पालिका अधिवेशन गर्ने निर्णय भएको प्रवक्ता ज्वालाले जानकारी दिनुभयो। जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशन भने पालिकाको चुनावपछि मात्रै गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो। तल्लो तहको अधिवेशनदेखि नै युवा सहभागिता बढ़ाउने निर्णय पनि भएको प्रवक्ता ज्वालाले बताउनु भएको छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले विपद सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर साईका अनुसार विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गरिएको हो। सरकारले राष्ट्रपति समक्ष यो सहित तीनवटा अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको थियो। अरू दुईवटा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश रहेका छन्। यसअघि 12 वर्ष बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न सकिने व्यवस्था रहेको यसलाई छोट्याएर विपदको सन्दर्भमा 45 दिनमै मृतक घोषणा गर्न सकिने विषय विपद सम्बन्धी अध्यादेशमा आएको छ। राष्ट्रपतिले जारी गरेपछि अध्यादेशले गरेका व्यवस्था लागू हुन्छन्। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून जन्य विपदबाट प्रभावित नागरिकको पुनर्स्थापना र राहत कार्यलाई तीव्रता दिएको छ। प्राधिकरणका भूगर्भविद प्रकाश पोखरेलका अनुसार विपद प्रभावित क्षेत्रको अध्ययन गरी अहिले 44 वटा सुरक्षित ठाउँको पहिचान गरिएको छ। प्रभावितलाई दीर्घकालीन रूपमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढ़ेको उहाँले बताउनु भएको छ। प्राधिकरणले विपदका कारण विस्थापित र समस्यामा परेका नागरिकका लागि विशेष राहत प्याकेज ल्याउने तयारी गरिरहेको जनाएको छ। अहिले काठमाडौँमा रहेका र रसुवा फर्कन चाहने 76 जना प्रभावितको तथ्याङ्क संकलन भइसकेको र उनीहरूको बसोबासका लागि उपयुक्त ठाउँको खोजी भइरहेको छ। सड़क विभाग स्थानीय पूर्वाधार र नदी नियन्त्रण निकायलाई 5 मिलियनको अनुदान रकम उपलब्ध गराएको छ, जसबाट प्रभावित क्षेत्रमा 6 महिनाभित्र आकस्मिक सुधारका कामहरू सम्पन्न गरिनेछ। बस्ती स्थानान्तरणको सन्दर्भमा नापी विभागका महानिर्देशकको नेतृत्वमा गठित समितिले विभिन्न सामाजिक र भूगर्भीय मापदण्डको आधारमा 44 वटा सुरक्षित ठाउँ छनौट गरेको हो। यी ठाउँ अहिले भइरहेका बस्तीहरूकै नजिक रहेकोले दीर्घकालीन बसोबासका लागि पनि उपयुक्त हुने प्राधिकरणको भनाइ छ। प्रभावित क्षेत्रमा खानेपानी र खाद्यान्न आपूर्तिको पहुँच बाहिर रहेका 2 गाउँपालिकामा आवश्यक परेको खण्डमा कार्गो ड्रोनको प्रयोग गरी आपूर्ति व्यवस्था सहज बनाउने तयारी गरिएको छ। विपदको कारक बनेको रसुवाको माथिल्लो भेगको भैगर्भिक अध्ययनमा भने चुनौती देखिएको छ। भौगोलिक जटिलता र अन्तर्राष्ट्रिय सीमानाको जोखिमका कारण विज्ञ टोली घटनास्थलसम्म पुग्न नसके पनि चिनिया पक्षले उपलब्ध गराएको ड्रोन इमेजको सहायताले प्रतिवेदन तयार पारिएको छ। भविष्यमा यस्ता विपदबाट बच्न ऊर्जा मन्त्रालयको नेतृत्वमा वैज्ञानिक अध्ययन समिति गठन गरी विस्तृत अनुसन्धानको प्रक्रिया अघि बढ़ाइएको छ। यसबाहेक विपदमा परि सरकारी कागजात हराएका नागरिकका लागि गृह मन्त्रालयले आवश्यक सहजीकरण गरिरहेको छ। कागजात हराएको खण्डमा अपनाउनु पर्ने प्रक्रियाबारे मन्त्रालयले सार्वजनिक गरेका भिडियो र सूचनालाई पछ्याउन पनि प्रभावितलाई आग्रह गरिएको छ। अर्थ मन्त्रालयले पीड़ितहरूका लागि आवश्यक ऋण र आर्थिक सहयोगका सम्बन्धमा समेत अध्ययन गरिरहेको विपद प्राधिकरणले जनाएको छ।
1: काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका 2 माथिल्लो भंगालमा हिजो बरामद भएको झण्डै 22 किलो सुनको बजार मूल्य 54,60,7,320 रूपियाँ 4 पैसा बराबर रहेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चीनको ग्वाङझाउमा बस्ने झेन जियालेले वीच्याट मार्फत नेपालमा रहेका आफ्ना समूहका चिनिया नागरिकलाई सुन प्रशोधन गर्ने तयार पार्ने र तोकिएको ठाउँमा पुर्याउन निर्देशन दिने गरेका थिए। कार्यालयले हिजो 21 किलो 750.68 ग्राम सुन बरामद भएको विषयमा आज पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा जानकारी गराएको छ। सुन सहित 3 जना चिनिया नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा 27 वर्षीय हान फेई, 37 वर्षीय वाङ जियान झोङ र 47 वर्षीय झौ लोङ क्वीन रहेका छन्। नेपाल सुनसादी रत्न तथा आभूषण महासंघबाट परीक्षण तथा प्रमाणीकरण गरिए अनुसार सुनको मूल्य 54,60,007 रूपियाँ बराबर रहेको छ। कार्यालयले चिनिया नागरिकले भाडामा लिएको घरमा छापा मारेर सुन बरामद गरेको थियो। घर चिनिया नागरिक सुक्यानले मासिक 3,30,000 रूपियाँ भाडा तिर्ने गरी लिएको अनुसन्धानबाट खुलेको छ। उनले 4 महिनाका लागि अग्रिम 13,20,000 रूपियाँ भुक्तानी समेत गरेका थिए।
0: आज बसेको मन्त्री परिषद बैठकले विश्व बैंकसँग नेपाल अर्थ क्वेक क्याप्टास्ट्रोफी बन्ड सम्बन्धी म्यान्डेट एग्रीमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ। त्यस्तै सरकारले बिरौटी जग्गामा बसोबास गरिआएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले नेपाल न्याय सेवा सरकारी समूहका सह न्यायाधिवक्ता अच्युत मणि नेउपानेलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढ़ुवा गरी बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल सिन्हाले बताउनु भएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। दशैंको चहल पहल बढ़ेसँगै बजार भाव कस्तो छ भन्ने बारे केही उपभोक्ताको प्रतिक्रियासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
5: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
8: विशेषताहरू: रु 3 करोड सम्मको कर्जा सुविधा,
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
8: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
9: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै बेलुका 7 बजेसम्मका लागि समय थप, पार्टीका सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ़ने गगन थापाको प्रतिबद्धता, नेकपाको वडा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक, राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विपद सम्बन्धी अध्यादेश जारी, विपद प्रभावितका लागि राहत र बस्ती स्थानान्तरणको तयारी तीव्र, नापी विभागको नेतृत्वमा 44 वटा सुरक्षित ठाउँ पहिचान, काठमाडौँको बुढा नीलकण्ठबाट हिजो बरामद भएको सुनको बजार मूल्य 54.60 करोड रूपियाँ भन्दा धेरै लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। दशैं मनाउन घर फर्किने यात्रुका लागि आजदेखि सार्वजनिक गाड़ीको अग्रिम टिकट बुकिङ खुला भएको छ। बुकिङ शुरू भएसँगै बसपार्कमा बिहानैदेखि यात्रुको चहल पहल बढ़ेको छ। प्रहरीले आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन आग्रह गरेको छ, साथै टिकट दिने व्यक्तिको नाम र सम्पर्क नम्बर राख्न भनिएको छ। सरकारले तोकेको भन्दा बढ़ी भाड़ा नलिन पनि महासंघले व्यवसायीलाई आग्रह गरेको छ। ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ। यस्तै पर्सि आइतबार घटस्थापनादेखि पूर्णिमासम्मका लागि रूट पर्मिट खुला गरिएको छ। नारायणगढ़ मुगलिन सड़क खण्डमा घटस्थापनादेखि अत्यावश्यक वस्तु बाहेकका अन्य मालवाहक गाड़ी सञ्चालनमा रोक लगाइएको छ। यस वर्षको दशैंमा झण्डै 10 लाख मानिसले काठमाडौँ उपत्यका छाड्ने अनुमान गरिएको छ।
0: यसैबीच यातायात व्यवस्था विभागले मुख्य चाड़पर्व दशैं तिहारलाई लक्षित गरी लामो तथा मध्यम दूरीको अन्तर प्रदेश सार्वजनिक यातायातको भाड़ा दर समायोजन गरेको छ। विभागले गएको असार 18 गते लागू भएको समायोजित भाड़ा दरलाई नै अहिले कायम गरेको हो। डिजलको मूल्य घटेपछि यात्रुवाहक तथा मालवाहक गाड़ीको भाड़ा 2% घटाइएको थियो, तर विद्युतीय गाड़ीको हकमा भने 2081 पुष 22 गतेको निर्णय अनुसारको भाड़ा दर लागू हुने विभागले जनाएको छ। विभागले तोकिएको भन्दा बढ़ी भाड़ा नलिन, विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई कानून अनुसार सहुलियत दिन यातायात व्यवसायलाई निर्देशन दिएको छ। बढ़ी भाड़ा लिएमा ट्राफिक प्रहरीको हटलाइन 103 उजुरी गर्न सकिने पनि यातायात व्यवस्था विभागले जनाएको छ।
1: मन्त्रालयले तातोपानी झाङमू र लिजी कोरोला नाका सञ्चालन गर्न चीनसँग आवश्यक समन्वय भइरहेको जनाएको छ। सिंहदरबारमा आज भएको नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नेपाल चीन बीचको व्यापार प्रभावित हुन नदिन वैकल्पिक नाकाहरू सञ्चालनमा ल्याउने विषयमा चीनसँग आवश्यक समन्वय भइरहेको जानकारी दिनुभयो। 10 भदौ भोटेको सीमा आएको बाढ़ीपछि रसुवागढ़ी नाका बन्द छ। यो नाका बन्द हुँदा नेपाल चीन बीचको आवागमन तथा व्यापारमा सहजता कायम राख्न सरकारले तातोपानी नाका खुला गर्न चीन सरकारसँग आग्रह गर्दै आएको छ। यसैबीच आजको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता छेत्रीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे गृह कार्य भइरहेको तर मिति तय भइ नसकेको बताउनु भएको छ। नेपाल र भारत दुवै पक्षको अनुकूल समयमा प्रधानमन्त्री शाहको भ्रमण हुने प्रवक्ता छेत्रीको भनाई छ।
0: सरकारले चाडपर्वको बेला स्वास्थ्य, खानेपानी, विद्युत, दूरसंचार, विमानस्थल, यातायात र अस्पताल लगायत अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रेस ब्रिफिङ मार्फत सम्बन्धित निकायलाई सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले चाडपर्वको बेला अत्यावश्यक सेवामा अवरोध हुन नदिन, आवश्यक जनशक्ति, औषधि र उपकरण तयारी अवस्थामा राख्न निर्देशन गरेको बताउनु भएको छ। यसैबीच मुख्य चाडपर्व दशैं, तिहार, छठ नजिकैसँगै बजारमा पनि चहल पहल बढ़ेको छ। काठमाडौँ उपत्यका सहित देशका मुख्य शहर बजारमा दैनिक उपभोग्य र अत्यावश्यक वस्तु किनमेल गर्नेहरूको भीड़ बढ़दो छ। ललितपुरको लगनखेलमा दशैंका लागि आवश्यक सामग्री किनमेलका लागि पुगेका केही उपभोक्तालाई भेटेर साथी कृष्ण शर्माले बजार भाव कस्तो पाउनुभयो भनेर सोध्नु भएको छ।
11: मेरो नाम नर्मा लिम्बू, म यहाँ नथिपुरमा बस्छु।
12: झन्डै महँगो, एकदम महँगो, पहिलाको भन्दा महँगो।
11: अरे यो रासन पानी हरेकमा महँगो छ, नियन्त्रण त सहजै गर्नु पर्यो नि। हामी यो सर्वसाधारणमा चाहिँ खानु नपाएर मरिरहेछ, कति महँगो महँगो परिरहेछ यहाँ। तर अहिले आएर अन्य टाइममा यस्तै थियो, तर झन् महँगो चाहिँ दसैँको मुखमा एकदम राम्रो।
13: मेरो सुषमा माझी समय अनुसारको हो, त्यही हो, अब मूल्य त बढे खाने, अब समय अनुसारको हुन्छ।
14: मेरो नाम सङ्गीता केसी, ठेगाना धापा खेल।
15: नुन दाल चिनी चामलमा त एकदमै बढाएछ अहिले।
16: अब नियन्त्रण त गर्न पर्यो नि, गरिब दुखीले खान सक्दैन यहाँ दसैँको बेलामा, के गर्नु यस्तो महँगो छ, कसरी हुन्छ। अब सरकारले भनेर नियन्त्रण गर्न पर्छ, यो महँगी धेरै छ।
17: मेरो नाम छैन, धेर किनिने होइन,
18: अब बढेको हो, अहिलेको समय अनुसारको बढे पनि अब
3: हजुर। अब चामल बोरामै 300-400 रुपियाँ बढाएछ, त्यस्तै दालमा, तेलमा, अब तरकारीहरूमा पनि, अब कुनै पनि आइटम सबैमा चाहिँ नि आकाशीयकै मूल्य छ।
19: राम्रो घुमेको छैन, बजार हेर्दै आएको खासै होइन, ठिकै हो। अब बढ्नु त अब बढेको हो, बढे पनि अब अहिलेको समय अनुसारको ठिकै हो भावहरू। जता जता महँगीको ऊ छ, नाका पनि त्यस्तै, बजार भाव पनि सबै त्यस्तै चर्किने गएको छ। त्यही हो, कोही 2000, कोही 1800, कोही 1500, 3000 यस्तो भन्छ। त्यो लुगा कपडाहरू म त आज यसो त्यहाँ जान लाग्यो, ह्याप्पी।
20: के गर्नु यस्तो महँगो छ, धनी मान्छेलाई त अब जति पैसा पनि खर्च गर्छ, अब गरिब मान्छेलाई त आफतै हुन्छ।
21: मेरो नाम सरस्वती, लेटाङ मोरङ। अब भाउ त बढेकै छ नि त, हामी जे कुरा पनि सबै पेट्रोलदेखि लिएर सबैमा भाउ बढी नै राखेको छ है।
1: नेपालमा आवास सम्बन्धी खर्च धान्न 70% नेपालीलाई कठिनाई हुने गरेको एक अध्ययनले देखाएको छ। हेबिटेट फर ह्युमेनिटी इन्टरनेशनलले सार्वजनिक गरेको होम एट व्हाट कस्ट ग्लोबल हाउसिङ रिसर्च 2026 प्रतिवेदन अनुसार आवासको बढ़दो लागतसँगै सुरक्षित बसोबास, विपद जोखिम र आवासीय सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्दै गएको हो। प्रतिवेदनका अनुसार नेपालमा 70% उत्तरदाताले आफूलाई आवास सम्बन्धी खर्च नियमित रूपमा धान्न कठिन हुने गरेको बताएका छन्। 22 देशमा गरिएको सर्वेक्षणमा यस्तो समस्या भोग्नेको विश्वव्यापी औसत भने 34% मात्रै रहेको छ। त्यस्तै 70% नेपालीले कुनै अप्रत्याशित समस्या आए आफू बसिरहेको आवास गुम्न सक्ने चिन्ता व्यक्त गरेका छन्। विश्वव्यापी रूपमा यस्तो चिन्ता व्यक्त गर्नेको अनुपात 48% रहेको छ। आवास सम्बन्धी आर्थिक दबावले नेपाली परिवारको स्वास्थ्य, पारिवारिक जीवन र भविष्यका योजना समेत प्रभावित गरिरहेको प्रतिवेदनमा उल्लेख छ। अध्ययनका लागि नेपालमा 1400 जनालाई सर्वेक्षणमा सहभागी गराइएको थियो। नेपाल सहित विश्वका 22 देशमा कुल 30,858 जना सर्वेक्षणमा सहभागी भएका थिए। प्रतिवेदनले नेपालमा आवासको समस्या घर निर्माणका विषयमा मात्र सीमित नभएको उल्लेख गरेको छ। आवासको लागत, सुरक्षित जग्गा तथा स्वामित्व, जलवायु र विपदको जोखिम, सुरक्षित तथा दिगो संरचना र किफायती आवासको उपलब्धतालाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने अध्ययनको निष्कर्ष छ।
0: शिक्षकलाई गाड़ी खरिदमा ब्याज सहुलियत दिने व्यवस्था सहितको शिक्षा 11 संशोधन नियमावली 2083 सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ। प्रस्तावित व्यवस्था अनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले 50 लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले 40 लाख रूपियाँसम्मको गाड़ी खरिद गर्न सक्नेछन्। त्यसै गरी माध्यमिक तृतीय श्रेणी निम्न माध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले 4 लाखसम्मको दुई पाङ्री गाड़ी खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार गाड़ी खरिदका लागि बैंक मार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको 80%सम्मको किस्ताको ब्याज सरकारले सहुलियत स्वरूप ब्याज बिहोर्ने व्यवस्था नियमावलीमा गरिएको छ। शिक्षकले बाँकी 20% रकम आफै व्यवस्थापन गरी गाड़ी खरिद गर्न सक्नेछन्। शिक्षक सेवामा बहाल रहेको अवधिसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले बिहोर्ने व्यवस्था गरिएको हो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्सन।
0: कृषि मन्त्र नार्क सँग
2: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। कास्कीको पोखरामा आज बिहान भएको स्कूल बस दुर्घटनाको छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ। दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन, कारण पहिचान गर्न र आउँदा दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय सुझाउन समिति गठन गरिएको हो। महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको समय जगत्तमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहेको मेयर धनराज आचार्यले जानकारी दिनुभयो। समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। पोखरा महानगरपालिका 28 ओखलेको भीरमा बिहान कालिका इंग्लिस बोर्डिङ स्कूलको ग दुई ख 14-17 नम्बरको बस दुर्घटना हुँदा चारजना विद्यार्थी सहित पाँचजनाको ज्यान गएको छ। बसमा 19 रहेकोमा 14 घाइते भएका छन्। उनीहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
3: काठमाडौँ उपत्यकामा दशैं अवधिभर जुनसुकै कम्पनीका ग्यास सिलिण्डर साट्न पाइने भएको छ। दशैंमा ग्यासको आपूर्ति सहज बनाउन जुनसुकै कम्पनीको सिलिण्डर साट्न पाइने व्यवस्था गरिएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। संघका अनुसार घट स्थापना पर्सीदेखि फूलपातीसम्म बालाजुमा रहेको नेपाल ग्यासको उद्योग, पेप्सीकोलामा रहेको सगर ग्यासको गोदाम, सुकेधाराको बाबा ग्यासको डिपो, सिफलमा रहेको एभरेस्ट तथा सुगम ग्यासको केन्द्र, कलंकीको साईबाबा र श्रीकृष्ण ग्यासको गोदाम र ललितपुर हरिसिद्धिमा रहेको श्रीराम ग्यासको गोदामबाट बिहान 9:30 दिउँसो 4 निशुल्क सिलिण्डर साट्न सकिनेछ। बजारमा 58 कम्पनीका ग्यास सिलिण्डर रहेकोले उपभोक्तालाई सिलिण्डर साट्न सहज बनाउन यस्तो व्यवस्था गर्न लागि संघले जनाएको छ। एकजना उपभोक्ताले एक सिलिण्डर मात्र साट्न पाउनेछन्। सुविधाको दुरूपयोग रोक्न उपभोक्ताको पहिचान र मोबाइल नम्बर समेत अभिलेख गरिने संघले जनाएको छ।
4: शेयर बजार आज दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 17.15 अंकले बढ़ेर 2591.80 बिन्दुमा पुगेको छ। आज सबै समूहको सूचक बढ़ेकोमा बैंक समूह 1.28% उकालो लागेको छ। आज 180 कम्पनीको शेयर बढ़ेकोमा 89 घटेको छ। 10 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज कुथेली बुखारी हाइड्रो पावरको शेयर 4.91% बढ़ेको छ। समग्रमा बजार उकालो लागेको दिन रिज लाइन इनर्जीको शेयर 7.85% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.93 करोड़को कारोबार भएकोमा आज 353 कम्पनीको 1.29 करोड़ कित्ता शेयर 4.83 करोड़ रूपियाँमा किनबेच भएको छ।
3: काठमाडौँ उपत्यकामा भोलि र पर्सी विद्युत आपूर्ति प्रभावित हुन सक्ने भएको छ। माता तीर्थ सिउचाटार 132 केवी प्रसारण लाइनमा तार परिवर्तन गर्ने काम भइरहेको र भोलि शनिबार तथा पर्सी आइतबार विद्युत आपूर्ति प्रभावित हुन सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। काठमाडौँ उपत्यकाको विद्युत आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन माता तीर्थ सिउचाटार 132 केवी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढ़ीकरणको काम भइरहेको छ। यस अन्तर्गत पुरानो तार हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागि हो। नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत संचालित 132 केवी प्रसारण लाइन स्तर उन्नति आयोजनाका अनुसार दुई दिन बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म प्रसारण लाइन बन्द गर्नुपर्नेछ। प्रसारण लाइन बन्द रहने अवधिमा माता तीर्थ सिउचाटार लगायत सम्बन्धित सब स्टेशनबाट विद्युत आपूर्ति हुने क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुन सक्नेछ।
4: आज दिउँसो र बेलुका पख बागमती, गण्डकी र कर्णाली प्रदेशको केही ठाउँ तथा कोशी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। यी क्षेत्रमा थप पानी पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। भोलिदेखि भने ठूलो पानी नपर्ने मौसमविदले बताएका छन्। साथै पानी पर्ने क्रम रोकिएसँगै भोलिदेखि मौसममा सुधार हुँदै जाने अनुमान छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी कानूनविद नवनितम नबी पिल्लेलाई प्रदान गरिने भएको छ। शान्ति र अन्तर्राष्ट्रिय कानूनको प्रवर्धनमा पुर्याएको योगदानका लागि उहाँलाई सम्मानित गर्न लागि नोबेल समितिले जनाएको छ। पिल्लेको जन्म भारतीय मूलको तमिल परिवारमा दक्षिण अफ्रिकामा भएको थियो। पिल्लेले दक्षिण अफ्रिकाको उच्च अदालत, रूवाण्डाका लागि अन्तर्राष्ट्रिय आपराधिक न्यायाधिकरण र अन्तर्राष्ट्रिय आपराधिक अदालत आईसीसीमा न्यायाधीशका रूपमा काम गर्नुभएको छ। पिल्ले संयुक्त राष्ट्र संघीय मानवाधिकार उच्च आयुक्त पनि हुनुभएको थियो। उहाँले त्यो पदमा रहँदा सन् 2009 नेपालको समेत भ्रमण गर्नुभएको थियो। यस वर्षको नोबेल पुरस्कार अन्तर्गत सोमबार चिकित्सा शास्त्र, मंगलबार भौतिक शास्त्र, बुधबार रसायन शास्त्र र हिजो साहित्यतर्फको विजेताको नाम घोषणा भएको थियो। अब सोमबार अर्थशास्त्र तर्फको विजेताको नाम घोषणा हुनेछ।
4: नेपाल दर्पणमा अब खेल खबर। सरकारले जापानको आइची नायोगामा भएको विश्व संस्करणको एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ। आज बसेको मन्त्री परिषद बैठकले खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। एसियाली खेलकुदमा नेपालका लागि महिला कबड्डी टोली र कराते खेलाड़ी तेन्जिङ शेर्पाले कास्य पदक जितेका थिए। नेपाली महिला टोलीले लगातार दोस्रो पटक कास्य जितेको हो।
3: र घरेलु टोली दक्षिण अफ्रिकासँगको पहिलो टेस्ट क्रिकेटमा अस्ट्रेलियाका ओपनर ब्याटर निक मेन्डिनसन 33 बल खेलेर 0 रनमै आउट भएका छन्। डार्विनमा टस जितेर पहिलो पारीको ब्याटिङ गरिरहेको अस्ट्रेलियाका लागि 34 वर्षीय मेन्डिनसनले एक रन पनि जोड्न सकेनन्। यो सँगै उनी टेस्ट क्रिकेटमा सबैभन्दा धेरै बल खेलेर 0 आउट हुने अस्ट्रेलियाका ओपनर ब्याटर बनेका छन्। टेस्ट क्रिकेटमा सबैभन्दा धेरै बल खेलेर 0 आउट हुने ब्याटरको सूचीमा भने मेन्डिनसन 16 स्थानमा छन्। यो सूचीमा न्यूजील्याण्डका जेफ एलोट पहिलो नम्बरमा छन्। सन् 1999 दक्षिण अफ्रिकासँगको खेलमा एलोट 77 बल खेलेर एक रन पनि जोड्न नसकी आउट भएका थिए। निक मेन्डिसन 10 वर्षपछि टेस्ट क्रिकेटमा फर्किएका हुन्। उनले सन् 2016 पाकिस्तानसँगको बक्सिङ डे टेस्टपछि पहिलो पटक अस्ट्रेलियाको टेस्ट टोलीमा फर्किएर खेलेका हुन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै, बेलुका 7 बजेसम्मका लागि समय थप। नेकपाको वडा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक।
3: राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विपद सम्बन्धी अध्यादेश जारी। विपद प्रभावितको लागि राहत र बस्ती स्थानान्तरणको तयारी तीव्र। नापी विभागको नेतृत्वमा 44 सुरक्षित ठाउँ पहिचान।
4: चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन। मुख्य चाड पर्वको बेला दैनिक उपभोग्य वस्तुको भाव अत्याधिक बढ़ेको उपभोक्ताको गुनासो।
3: यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी नबी पिल्लेलाई प्रदान गरिने। शान्ति र अन्तर्राष्ट्रिय कानूनको प्रवर्धनमा पुर्याएको योगदानका लागि सम्मान।
4: र एसियाडमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई सरकारले नगद पुरस्कार प्रदान गर्ने।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गिवाली र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1, घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्जन त सधैँ बाजे।
1: रेडियो टाइगर स्टुडियो टाइम यति बेला साँझको 7 बजेको छ। साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
2: यी असोज 24 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
2: यी असोज 24 गते शनिबारको दिन
1: सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा

0: मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।
1: हार्दिक आमन्त्रण। वेशभूषा, भाषा, संस्कृति संरक्षण औ प्रवर्धन गरी थारूनकी प्राचीन मौलिक कला संस्कृति जगाए। विजयादशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा आयोजना हुने 16 जीवरा धर्ना तथा शुभकामना आदान प्रदान कार्यक्रममा यहाँहरूको उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। जीवरा धर्ना कार्यक्रम सञ्चालन हुने मिति यही असोज 25 गते आइतबार। स्थान ठाकुरबाबा नगरपालिका, वडा नम्बर 3, जुडपानी, बगना बजार, बर्दिया। आयोजक ठाकुरबाबा बर्गर सञ्जाल समिति, बर्दिया।
2: केपी पोलिक्लिनिक भुरीगाउँमा हाडजोरी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
3: यही असोज 24 गते शनिबारको दिन
2: फेरी अस्पताल नेपालगंजबाट हाडजोरी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 0484-40-30-82।
4: होइन बाघै आयो चाहिँ लौ आयो आयो भन्दैछौ त के आयो
5: हो त नि रेडियो टाइगर आयो।
6: यो हो रेडियो टाइगर 79.2 मेगाहर्ज गर्जन सधैँ बाघ झैं।

0: धेरै धेरै धन्यवाद छ है नानी।
1: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
0: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
1: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
0: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छटकी तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशन का साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
1: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
0: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका एक खुरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा।
1: सम्पर्क मोबाइल नम्बर 98400 46368।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त दा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
2: अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98691777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जनसँग सधैँ बाजिसँग।
4: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यी असोज 24 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यी असोज 24 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछ नि त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिगाउँ बर्दिया
3: प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ आवाज नै
5: रेडियो टाइगर स्टुडियो टाइम यति बेला रात्रिको 8 बजेको छ यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्रणाली भुरिगाउँ बजार बर्दिया
6: साइना मेडिकल हल भुरिगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
7: यी असोज 24 गते शनिबारको दिन
6: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरिगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्
7: यी असोज 24 गते शनिबारको दिन
6: दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान पाठेघरको जाँच लामो समयसम्म पेट दुख्ने समस्याको जाँच पत्थरीको जाँच पित्त थैली तथा कलेजोको जाँच छातीमा भएको गाँठा गुठीको जाँच थाइराइड स्क्यान सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ सम्पर्क साइना मेडिकल हल भुरिगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442559909 र 98442597
5: केपी पोलिक्लिनिक भुरिगाउँमा हाडजोरी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना
7: यही असोज 24 गते शनिबारको दिन
5: फेरी अस्पताल नेपालगंजबाट हाडजोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस् डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने प्लास्टर गर्ने अपरेशन गर्ने रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ स्थान केपी पोलिक्लिनिक भुरिगाउँ थप जानकारीका लागि 084-40-30-82
8: वेशभूषा संस्कृति संरक्षण ओ प्रवर्धन गरी थारुङ्की प्राचीन मौलिक कला

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिकाउ बर्दिया
3: प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482979774
4: ये है आपका रेडियो रेडियो टाइगर बर्दिया की आवाज़ वॉइस ऑफ बर्दिया वॉइस ऑफ बर्दिया

0: एनएसके नेपाली सेवाको साझा पक्षबाट शरद किसीको नमस्कार। आज कार्यक्रममा प्रमुख चाडपर्वको मुखैमा काठमाडौँ प्रवेश गर्ने मुख्य राजमार्ग नै अवरुद्ध।
1: दार्जिलिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेसँग कुरा गरेको थिए, दुई तर्फै नै अवरुद्ध छ, भोलि पनि दिनभरि लान सक्ने जानकारी दिनुभएको छ।
0: काठमाडौँ महाधिवेशनमा मतदान, आज सभापतिको मात्र मतगणना हुने,
2: मेरो विचार 11 बजेसम्म सभापतिको रिजल्ट भइसक्छ, अन्य पदहरूको मतगणना काम गरेर यदि भोलि भएन भने पर्सि त म सुरु गर्छु।

0: नेतृत्व गरेकी थिइन् जसले इजरायलमाथि गाजामा नरसंहार गरेको आरोप लगाएको थियो। यद्यपि इजरायलले सधैँ यस आरोपलाई अस्वीकार गर्दै आएको छ। आफूलाई यस जानकारी दिइँदाको छड कैद गरिएको भिडियोमा पिल्ले सुरुमा यसलाई ठट्टा खानेको बताएको सुनिन्छ। यदि तपाईँले अलिकति पनि बढी ताली बजाउनु भयो भने म यस पुरस्कार ट्रम्पसँग बाँड्न सक्छु। नवनीतम नाभि पिल्ले गत वर्षकी विजेता भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना मचाडोले आफ्नो पदक अमेरिकी राष्ट्रपतिलाई उपहार स्वरूप प्रदान गरेकी थिइन्। नोबेल शान्ति पुरस्कारको घोषणाप्रति इजरायलले आक्रोशपूर्ण प्रतिक्रिया जनाएको छ। त्यहाँको विदेश मन्त्रालयले सामाजिक सञ्जाल मार्फत यसलाई इजरायल विरोधी घृणा र पूर्वाग्रहलाई वैधता दिने गरी पुरस्कारको दुरूपयोग गरिएको कदम भनेको छ। मन्त्रालयले उसकै शब्दमा झूठ घृणा र रक्त आरोपका लागि दिइने पुरस्कार भएमा नाभि पिल्ले त्यसका लागि सबैभन्दा उपयुक्त पात्र हुने टिप्पणी गरेको छ। साउदी अरबले राजधानी रियाद स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहिबार भएका इरान समर्थित हुती विद्रोहीका दुईवटा हमलामा परि पाइलट सहित तीनजनाको मृत्यु भएको जनाएको छ। त्यहाँको उड्डयन निकायले आफ्नो राष्ट्रिय ध्वजावाहक कम्पनी साउदियाको एउटा विमानमा प्रहार भएको पुष्टि गरेको हो। उक्त घटनापछि अन्य विमान सेवा कम्पनीहरूले समेत रियादका लागि हुने उडानहरू स्थगित गरेका छन्। भारतको युवा आन्दोलन ककरोच जनता पार्टीका नेता अभिजित दिप्केले सरकारी चेतावनीका बावजूद शनिबार दिल्लीमा तय गरिएका विशाल सड़क र्यालीहरू अघि बढ़ने अडान लिएका छन्। सो पार्टीका अनुसार राजधानी पुग्ने प्रयास गरिरहेका कम्तीमा 10,000 मानिसहरूलाई नियन्त्रणमा लिएको छ, तर त्यस संख्याको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। प्रहरीले प्रदर्शनको अनुमति दिएको छैन र शहरमा 20,000 भन्दा बढ़ी सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। प्रदर्शनकारीहरू निर्वाचन आयोगका प्रमुखले राजीनामा दिनुपर्ने माग गरेका छन्। उनीहरूले आयोगमाथि अल्पसंख्यक समुदायहरूलाई मताधिकारबाट वञ्चित गर्न देशभरको मतदाता नावलीमा हेरफेर गरेको आरोप लगाएका छन्, तर आयोग र सत्तारूढ़ भाजपाले त्यसको खण्डन गरेका छन्। र इटलीमा चोरहरूले कुल 55,00,000 अमेरिकी डलर भन्दा बढ़ी मूल्य पर्ने 30,000 बोतल वाइन चोरी गरेका छन्। टस्कनी स्थित एउटा गोदामबाट पारिवारिक स्वामित्वमा रहेको मार्केसी एन्टिनोरी वाइनरीले आफ्ना सबैभन्दा बहुमूल्य बोतलहरू विदेशमा रहेका ग्राहकहरूलाई पठाउने तयारी गरिरहँदा ती चोरी भएका थिए। मुख छोपेका चोरहरूले चेतावनीयुक्त खण्टी बज्ने प्रणालीलाई निष्क्रिय पारेर दुईवटा ठूला ट्रकमा हजारौं बाकस रेड वाइन लिएर भागेका थिए। यो बीबीसी नेपाली सेवा हो।
1: साँझ पखमा तपाईलाई स्वागत छ। देशको राजधानी काठमाडौँ उपत्यका भित्रिने एउटा मुख्य राजमार्ग आज साँझबाट पूर्ण रूपमा अवरूद्ध भएको छ। अधिकारीहरूका अनुसार धादिङ जिल्लाको गजुरी नजिकै राजमार्ग भाँसिएपछि आवागमन रोकिएको हो। लाखौंको संख्यामा सर्वसाधारणहरू उक्त बाटो हुँदै काठमाडौँबाट दशैं मनाउन विभिन्न जिल्ला जाने गर्दछन्। कृष्णभीरमा भाँसिएको बाटो सञ्चालनमा ल्याउन करिब 2 साता लागेको थियो। आज गजुरी नजिक सड़क भाँसिएको विषयमा थप जानकारी दिँदैछन् नारायणगढ़ स्थित हाम्रा संवाददाता ईश्वर जोशी।
2: पछिल्लो समयको यो पृथ्वी राजमार्गको कुरा गर्नु पर्दाखेरि गजुरी गाउँपालिका 5 गलौजी भन्ने स्थानमा चाहिँ त्रिशुली नदीले सड़क कटान गर्दाखेरि चाहिँ अहिले दुईतर्फी नै सबै साधनहरू चाहिँ अवरुद्ध भएको अवस्था छ। अहिले भर्खर मैले दार्जिलिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेसँग कुरा गरेको थिएँ। उहाँले चाहिँ अहिले अब यो आज नै चाहिँ अब बाटो खोल्न सक्ने सम्भावना चाहिँ नभएको र अब भोलि पनि दिनभरि लाग्ने अवस्था भएको लाग्न सक्ने भनेर चाहिँ उहाँले जानकारी दिनुभएको छ। र अहिले चाडबाडको बेला भएको कारणले गर्दाखेरि अहिले उक्त सड़कमा चाहिँ यातायातको चाप चाहिँ अधिकतम चाप रहेको भनेर चाहिँ जानकारी दिनुभएको छ उहाँले।
1: अब बाटो पूर्ण रूपमा अवरुद्ध भइसकेपछि यातायात व्यवस्थित गर्नको निम्ति कहाँ कहाँबाट रोकिँदैछ यातायात अथवा त्यो बाटो आवाजावत गर्न कहाँ कहाँसम्म रोकिया छ?
2: अब अहिले त्यो गलौजीमा चाहिँ सड़क भाँसिएपछि भर्खरै यो प्रमुख जिल्ला अधिकारीले चाहिँ सार्वजनिक सूचना जारी गर्दै काठमाडौँबाट आउने सवारी साधनहरूलाई चाहिँ विभिन्न होल्डिङ सेन्टरहरूमा चाहिँ रोकेर राखिएको र चितवनबाट पनि काठमाडौँ जाने सवारी साधनहरूलाई मुगलिङ रामनगर लगायत विभिन्न सुरक्षित होल्डिङ सेन्टरमा चाहिँ रोक्नलाई चाहिँ हामीले सूचना गरिसकेका छौँ र सवारी साधनहरूलाई चाहिँ अहिले रोकेको अवस्था छ भनेर चाहिँ उहाँले जानकारी दिनुभएको छ।
1: अब यो प्रमुख जिल्ला अधिकारीले भनेअनुसार भोलि कम्तीमा पनि भोलिसम्ममा बाटो पुनः सञ्चालन गर्न सक्ने अवस्था छैन जुन भने, त्यो के एकतर्फी हुन्छ अथवा दुईतर्फी हुन सक्छ कि अझै धेरै दिन लाग्न सक्छ, कस्तो खालको जानकारी दिएका छन् उनले?
2: अब त्रिशुली नदीले चाहिँ अब जस्तो कृष्णभीरमा जस्तै आधी बाटो चाहिँ अब भाँसिएको अवस्था छ। यसले गर्दाखेरि चाहिँ अब प्रमुख जिल्लासँग कुरा गर्दै उहाँले चाहिँ हामीले वैकल्पिक राजमार्गको पनि हामीले विकल्प हेर्दैछौँ।

0: सम्भव भएसम्म वर्गीकरणमा पनि प्रयोग गर्न सक्ने स्थिति भयो भने त्यसलाई पनि हामीले चाहिँ सोचिराखेका छौँ। र अहिले जुन पृथ्वी राजमार्गको गलौदी क्षेत्रमा चाहिँ आजले चाहिँ अब कुनै पनि सवारी साधनहरूले चल्न सक्ने सम्भावनै नभएको र भोलि पनि दिनभरि लाग्न सक्ने भनेर चाहिँ उहाँले जानकारी दिनुभएको थियो।
1: उनी थिए नारायणगढ स्थित हाम्रा संवाददाता ईश्वर जोशी। अब एउटा राजनीतिक प्रसंग। नेपाली कांग्रेसको महाधिवेशनमा अधिकांश जसो मतदाता मतदानमा सहभागी भएको उक्त पार्टीले जनाएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार प्राविधिक कारणले हिजो हुन नसकेको मतदान आज पनि निर्धारित समयभन्दा लम्बिएको थियो। सभापतिमा गगन थापालाई श्यामकृष्ण खड्कीले चुनौती दिएका छन्। उक्त पदको मतगणना आजै गर्ने तयारी रहेको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए। मतदान र त्यसपछिका प्रक्रियाबारे हामीले उनीसँग कुराकानी गर्दै पछिल्लो जानकारी मागेका थियौं।
2: मैले चाहिँ यो अधिवेशनको चाहिँ हिजोको डेट राखेको, हिजो चाहिँ प्राविधिक रूपले हिजो हुन सकेन, आज चाहिँ मैले बिहान 7 बजेबाट सुरु हुन्छ भनेको, अलिकति अब चाहिँ यस्तै हो नेपालीहरूको चलन, नभए चाहिँ 7:30 बजे मात्रै सुरु भयो, त्यसपछि हामीले 5 बजेको समय दिएका थियौँ, अलिकति नभ्याउने जस्तो भएर 7 बजे टुङ्गाएको। जम्मा 7,319 जना मतदाता थिए, अहिले लगभग चाहिँ 7,200 चाङचुङ्गै मत खस्यो हो। ठ्याक्कै हिसाब निकालेको थिएन, 100.99% मत खसे।
1: अब मतगणनाको कार्यक्रम के छ?
2: मतगणनाको त यस्तो छ, अरू चाहिँ पदको त्यहाँनिर सम्पूर्ण त्यहाँनिर मतगणना त्यहाँनिर नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालय तानेतामा हुन्छ। अब सभापतिको एउटाको मात्रै त्यहाँनिर मतगणना अब अहिले नै त्यहाँनिर यो सबै त्यहाँनिर काम सम्पन्न भइसकेपछि यी राष्ट्रिय सभागृहमा सुरु गर्छु म। यसमा त्यहाँनिर प्राविधिक रूपले हजुरले त्यहाँनिर सम्प्रेषण पनि गरिदिनुपर्छ सबैसँग। हाम्रो त्यहाँनिर विधानले त्यहाँदेखि के भन्छ 51% मत लिएर आयो भने दोहोऱ्याएर मत फेरि चुनाव गर्नुपर्छ। त्यो चुनाव गर्नुपर्ने कारणले चाहिँ सभापतिको त्यहाँनिर मतगणना पहिले गर्नुपर्ने अवस्था पिछडि आएको हो। 51% मत पुगेन भने भोलि फेरि सभापतिको लागि मात्रै चुनाव हुन्छ, 51% नआयो भने आजै डिक्लेयर हुन्छ।
1: आज अबेला राति भयो भने पनि सिद्ध्याउने नै भएको छ।
2: सिद्ध्याउने अब मेरो विचार 11 बजेसम्म सभापतिको रिजल्ट भइसक्छ।
1: अनि अन्य पदहरूको मतगणना चाहिँ कहिले हुन्छ?
2: अन्य पदहरूको त्यहाँनिर उतातिर त्यहाँनिर स्थानीय तहमा गर्नुपर्दै आज त्यहाँनिर नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयमा राख्छु। अब त्यसपछि अब सुविधा हेरेर मतगणना काम त्यहाँनिर भोलि नै पनि हुन सक्छ, यदि भोलि भएन भने पर्सि नै म सुरु गर्छु। र त्यो त्यहाँनिर यहाँ हुन त 33 क्लस्टर छ, ज्यादै गाह्रो छ चुनाव गर्न, चाहिँ 800 जना उम्मेद्वार छन्। तैपनि म चाहिँ धेरै काउन्टरमा म त्यहाँनिर माइन पावर खोज्न सक्छु, त्यसले गर्दा 2-3 दिनभित्रमा म रिजल्ट सबैको रिजल्ट गरिहाल्छु।
1: उनी थिए नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटे कोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातीमालो शुरू गरेका छौं। कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। एउटा संक्षिप्त प्रसंग। सरकारले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक एआईजी बंशीराज धाललाई सेवाबाट हटाएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बीबीसीसँग भने,
3: आचरण सम्बन्धी विषयहरू चाहिँ बराबर उल्लङ्घन गरेको एवं अनुशासनहीन काम गरेको नेपाल सरकार र आफू अन्तर्गत संगठनको मान प्रतिष्ठा एवं छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा चाहिँ 1983/26 लागू हुने गरेर उहाँलाई चाहिँ सशस्त्र प्रहरी सेवाबाट चाहिँ हटाउने गरी विभागीय कार्यवाही भएको छ। यसमा हामीले सशस्त्र प्रहरी ऐन नियमावली अनुसारको विधि पद्धति र प्रक्रिया अनुसार चाहिँ यी सबै कार्यहरू सम्पादन गरेको अवस्था छ।
1: अब बाँकी प्रसंग। नेपाल प्रहरीले काठमाडौँमा झण्डै 22 किलो अवैध सुनसहित 3 जना चिनिया नागरिक गिरफ्तार भएको जानकारी दिँदै उनीहरूलाई आज सार्वजनिक गरेको छ। उनीहरूबाट बरामद सुनको मूल्य करिब 54 करोड़ रूपियाँ रहेको अधिकारीहरूले जनाएका छन्। प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढा नीलकण्ठ नगरपालिकाबाट विशेष कार्यवाही गरेर उनीहरूलाई गिरफ्तार गरिएको जनाएको छ। अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सन्तोष खड्काले विशेष निगरानीपछि उक्त सफलता हात परेको जानकारी दिँदै भने,
4: हिजो बिहान अन्दाजी 5:55 बजेको समयमा 3 जना चिनियर नागरिकहरूलाई चाहिँ अवैध सुन र नगद सहित र उक्त उम्रेको साथ प्रचार गर्नलाई प्रयोग भएको गाडी र प्राप्त सुनलाई प्रशोधन गर्ने प्रशोधन सामग्रीहरू सहित नियन्त्रणमा लिएका छौँ। यो सुनको वजन प्लास्टिक सहितको 21,750.68 ग्राम रहेको पाइयो। हिजोको बजार मूल्य अनुसार यसको मूल्य चाहिँ 54,60,7,320.04 रुपियाँ हुन आउँछ।
1: दोभाषेको सहयोगमा सोधपुछ गरिए पनि अभियुक्तहरूले अनुसन्धानमा नसघाएको उनले बताए। त्यसैले कहाँबाट सुन ल्याइएको थियो भन्ने खुल्न बाँकी रहेको उनको भनाइ छ।

0: भनेका थिए, हामी एउटा त्यस्तो नयाँ युगमा छौं जहाँ अन्तर्राष्ट्रिय सम्बन्धहरू नियम र बहुपक्षीय संस्थाहरूद्वारा निर्देशित हुने छैनन्। तिनको निर्धारण शक्तिशाली नेताहरू र विभिन्न सम्झौताहरूद्वारा हुनेछ। सोही निराशाजनक निष्कर्ष विपरीत नोबेल समितिले पिल्लेलाई पुरस्कार प्रदान गरेर आफ्नो अडान प्रस्तुत गरिरहेको छ। उनी उक्त तर्कको विपरीत पक्षको जीवन्त उदाहरण हुन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख सकिन्छ। अब एकैछिनमा बीबीसी हातीमालो कार्यक्रम भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिनेछ। हामीलाई भने सोमबार बेलुकी पाउने 9 बजेसम्मको निम्ति बिदा दिनुहोस्। नमस्कार।

0: नमस्कार, म सञ्जय ढकाल
1: र म प्रतीक्षा खनालको
0: बीबीसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालोमा आज हामी विपदपछि बाल बालिकाका मनोसामाजिक आवश्यकताहरू बारे बाल मनोचिकित्सकसँग कुरा गर्छौं।
2: निन्द्रा राम्ररी नआउने, कहिले काहीँ धेरै रिसाउने, उनीहरूको व्यवहारमा परिवर्तन आउन सक्छ।
1: सम्पर्क प्रभावित भएका गाउँठाउँमा खाद्य असुरक्षासँग जुझ्ने बारे कस्ता तयारी?
3: कम्तीमा एउटा एक सिजनको लागि सामुदायिक तरिकाले खेती गर्ने सरकारको एउटा सहयोगमा
0: र बीबीसी दर्शको पाठशाला अन्तर्गत बाल बालिकाहरूका निम्ति शिक्षामूलक सामग्री।
1: जुनसुकै विपदमा पनि सबैभन्दा जोखिममा बाल बालिकाहरू रहने गर्छन्। बाढ़ी पश्चात ती क्षेत्रका बाल बालिकाहरूको मनोदशा प्रभावित भएका छन्। तर त्यो कसरी थाहा पाउने र त्यस्ता बाल बालिकालाई कस्तो सहयोग कसरी दिलाउने भन्ने बारे हामीले बाल मनोचिकित्सक डाक्टर अरूण राज कुमारलाई सोधेका छौं।
2: साधारणतया बाल बालिकाहरू अलि डराउने, आत्तिने, सानसानो कुरामा झन्झनाट हुने, उनीहरूको डेली रुटिनमा अलिअलि चेन्ज हुने, निन्द्रा राम्ररी नआउने, कहिले काहीँ धेरै नै रिसाउने, उनीहरूको व्यवहारमा परिवर्तन आउन सक्छ। यदि बालबालिकाले आफैले देख्नु भएको छ, भोग्नु भएको छ या आफ्नो फ्यामिली परिवार बासहरू गुमाउनु भएको छ भने त्यसले डाइरेक्टली नै अफेक्ट गर्न सक्छ।
4: त्यस्तो अवस्थामा पुगेका बालबालिकाहरूलाई अन्य साधारण बालबालिकाहरूकै जस्तै अवस्थामा ल्याउनको लागि सकिन्छ?
2: धेरै जस्तो यस्तो बालबालिकाहरू टाइम हुँदै गएपछि अनि स्पेसली सपोर्ट हामीले दियौँ भने नर्मल अवस्थामै फर्किन्छन्। कहिले काहीँ कोही बालबालिकाहरू चाहिँ नि यसले गर्दा धेरै नै आती, राम्रो सुत्नै नसक्ने, अनि कहिले काहीँ चाहिँ नि एकदमै के बाँच्ने मरे पनि हुन्छ, सुसाइडल पनि हुने, त्यस्तो सिभियर प्रब्लम भयो भने चाहिँ नि स्पेसलिस्ट ट्रिटमेन्ट चाहियो। त्यो हाम्रो अहिले कान्ति बाल अस्पतालमा छ, साथमा मानसिक अस्पतालमा छ,